अर्जुनलाई भगवान श्रीकृष्णले भन्नुभयो, यो मन छ जुन, यसलाई शान्तिका साथ, दुःख र सुखका बीचमा पनि समताका साथ र उभ्याउन सक्नुपर्दछ, राख्न सक्नुपर्दछ, र बल्ल त्यो व्यक्ति योगी हुन्छ। अर्जुनलाई जिज्ञासा पैदा भयो मनभित्र, त्यसैले भगवान श्रीकृष्णसँग सोधिन्, ठिक छ, मनलाई दुःख र सुखका बीचमा पनि समताका साथ राख्नुपर्दछ, शान्त राख्नुपर्दछ, तर यो निकै गाह्रो कुरा हो, निकै गाह्रो कुरा हो। प्रिय सज्जन, अर्जुनलाई त यो कुरा गाह्रो लाग्यो, हामी मनुष्य हाम्रा निमित्त त झन् अप्ठ्यारो छ, झन् गाह्रो छ। अर्जुनले सोध्नु भएको थियो भगवान श्रीकृष्णसँग, योयम् योगस्त्वया प्रोक्ता साम्येन मधुसूदन एतस्याहं न पश्यामि चञ्चलत्वा स्थितिं स्थिरम्।

चञ्चलत्वा स्थितिं स्थिराम्। मधुसूदन देवदेवम्, यः जुन अयम योगः योग रहेको छ त्यो या साम्य न प्रोक्त, तपाईँले समताका साथ रहनुपर्छ भनेर भन्नुभयो। चञ्चलत्वात् अहम् एतस्य स्थिराम् स्थितिम् न पश्यामि, यो यति चञ्चल छ कि मैले यसको स्थिरताको कुनै अवस्था देख्दिनँ, यो मन शान्त हुन सक्छ भन्ने कुरामा म विश्वस्त हुन सक्दिनँ, अत्यन्त चञ्चल छ। हे मधुसूदन, मन निकै चञ्चल छ, यसलाई शान्त कसरी गराउने? शान्त हुन सक्दैन। अझ अगाडि सोध्नुहुन्छ अर्जुनले कृष्णलाई,

चञ्चलं हि मनः कृष्ण प्रमाथि बलवद्दृढम् तस्याहं निग्रहं मन्ये वायुरिव सुदुष्करम्। हि कृष्ण निश्चय नहीं, हे कृष्ण हे भगवान, मनः चञ्चलं, मन अत्यंत चञ्चल छ, प्रमाथि अत्यंत मनलाई चाहिँ मत्ने खालको, एकदमै मनलाई झकझक्याउने किसिमको प्रमथन स्वभाव भएको छ। दृढम अत्यन्त दृढ पनि छ, बलवत् र बलवान पनि छ। तस्य निग्रहम, त्यसलाई निग्रहमा राख्ने कुरा, त्यसलाई वशमा गर्ने कुरा, अहम् वायु इव सुदुष्करम् भन्ने, मलाई त हावालाई रोक्न जुन अप्ठ्यारो महसुस गर्नुपर्छ, हावालाई रोक्न जसरी गाह्रो छ त्यसरी नै त्यो मनलाई रोक्न पनि गाह्रो छ भन्ने बुझ्दछु भगवान्। मलाई त यस्तो किसिमको अनुभूति भएको छ, हावालाई रोक्न हामी जसरी सक्दैनौँ गाह्रो छ, यो मन पनि त्यो वायु समान सुदुष्कर छ, अत्यन्त अप्ठ्यारो छ रोक्नका लागि, यसलाई छेक्नका लागि, यसलाई व्यवस्थित गर्नका लागि, यसलाई निरोध गर्नका लागि निकै गाह्रो छ भगवान, निकै गाह्रो छ हे मधुसूदन हे कृष्ण, के गर्नु गाह्रो रहेछ प्रिय सज्जन। मनलाई व्यवस्थित गर्ने कुरा, मनको चञ्चलतालाई रोक्ने कुरा निकै गाह्रो छ। एउटा कुरामा केन्द्रित गर्न खोज्यो, अन्त अन्त दौडन्छ, अन्तबाट ल्याएर फेरि एक ठाउँमा राख्न खोज्यो, फेरि अर्कोतिर भागिदिन्छ। बाँदर जस्तै छ हाम्रो मन, साना केटाकेटी जस्तै छ हाम्रो मन प्रिय सज्जन, गाह्रो छ। अर्जुनलाई पनि गाह्रो लाग्यो, हावालाई रोकेर राख्न जुन कष्ट बिहोर्नु पर्दछ, जुन किसिमको अप्ठ्यारो महसुस गर्नुपर्दछ, अर्जुनले पनि त्यस्तै किसिमको अनुभूति गरे, मनलाई रोक्ने कुरा सजिलो छैन। त्यसको जवाबमा भगवान् श्रीकृष्णले भन्नुहुन्छ, असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते। असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते। न आत्य अर्जुन, निश्चित रूपमा गाह्रो छ, निश्चित रूपमा गाह्रो छ मनलाई व्यवस्थित गर्ने कुरा। महाबाहो असंशयम मनः चलम, बिना संशय निश्चित रूपमा निसन्देह मन चञ्चल छ, तिमीले भने जस्तै दुर्निग्रहम अत्यन्त कठिनताका साथ यसलाई निग्रह गर्नुपर्ने किसिमको छ, सजिलो छैन यसलाई निग्रह गर्ने कुरा, ठुलो कष्ट बेहोर्नु पर्दछ। तर कौन्तेय, तर हे अर्जुन, अभ्यासेन च वैराग्येण गृह्यते। बारम्बारको अभ्यास, बारम्बारको अभ्यास र बारम्बारको वैराग्यले मनलाई शान्त बनाउन सकिन्छ, मनलाई निग्रह गर्न सकिन्छ। अर्जुन तिमी हताश हुनुहुँदैन, तिमी उदास हुनुहुँदैन, उपाय छ, मन पनि शान्त हुने उपाय छ, मनलाई पनि शान्त बनाउने उपाय छ प्रिय अर्जुन, त्यो हो बारम्बारको अभ्यास, बारम्बारको अभ्यास, बारम्बारको वैराग्यको चिन्तन, निरन्तरको वैराग्यको चिन्तन। अभ्यास र वैराग्यका बलमा हामीले हाम्रो विचलित मनलाई, बेचैन मनलाई, बेकाबु मनलाई काबुमा ल्याउन सक्दछौँ, चैनमा ल्याउन सक्दछौँ, परम शान्तिको अवस्थामा ल्याउन सक्दछौँ। यस प्रकार भगवान् श्रीकृष्णले मनलाई स्थित गर्ने, मनलाई स्थिर गर्ने, मनलाई शान्त गर्ने, मनलाई धीर बनाउने त्यो विधि बताइदिनु भएको छ। हामीले पनि अब बारम्बार अभ्यास गर्नु पर्यो, अनेकतिर भौतारिने मनलाई लिएर आउने अनि एउटा कुनै विषयमा स्थित गर्ने, धेरै कुराहरू एकैपटक नखेलाउने, मनलाई धेरै विषयहरू दिन हुँदैन प्रिय सज्जन, विषय बिना त मन बस्नै सक्दैन, त्यसैले सत्यमा मनलाई बारम्बार स्थित बनाउने कोसिस गर्ने। सत्य भनेकै परम चेतना हो, परमेश्वर हो, दैवी शक्ति हो, दैवी सत्ता हो, त्यो दैवी सत्तामा हाम्रो चित्तलाई बारम्बार स्थित गर्ने अभ्यास गरौँ। सांसारिक जुन जति पनि भौतिक भोग्य विषय पदार्थहरू छन् यीप्रति बढी आसक्त नहौँ,
यस प्रकारले अभ्यास र वैराग्यका माध्यमले हामीले हाम्रो मनलाई शान्त तुल्याउन सक्दछौँ। हवस् त प्रिय शिक्षण, आजका निमित्त कार्यक्रम जीवन गङ्गा यति नै। अर्को श्रृङ्खलामा फेरि हामी बस्नेछौँ अनि नयाँ विषय नयाँ सन्दर्भमाथि चर्चा गर्नेछौँ। कार्यक्रम जीवन गङ्गाप्रति तपाईँको जुन निष्ठा छ, जुन विश्वास छ, जुन किसिमको समर्पण र उपस्थिति छ, यसले हामी निकै गदगद भएका छौँ, हामी निकै उत्साहित भएका छौँ। हामीलाई उत्साहित गर्नुभएकोमा तपाईँप्रति हामी गहिरो धन्यवाद व्यक्त गर्दछौँ। लक्ष्मण भण्डारीलाई बिदा दिनुहोस्। नमस्कार।

0: आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: नमस्कार, मेरो नाम प्रह्लाद पोखरेल। म खोटाङमा जन्मिएर तेह्रथुम र विराटनगर हुँदै काठमाडौँमा आएर बसिरहेको मान्छे हुँ र म छन्दमा कविता लेख्छु। कविताको शीर्षक एकतामा अनेकता, उपजाति छन्दमा रचिएको कविता हो। तिमी म जस्तो म तिमी समान, एकै थियो ज्यान विचार हाम्रो, अनेकता भो किन एकतामा, सम्बन्ध टाढा व्यवहार चाम्रो। पियुषको स्वाद समेटिएर जीवन्तता जीवन साथ पायौँ, अत्यन्त सङ्लो मन मैलिएर के भो अकस्मात त्यसरी डरायौँ। टाढा भए तापनि दूर बस्दा विश्वास आस्था मन एक लाग्थे, एकै भएको मनभित्र पस्दा बाधा व्यथा संशय दूर भाग्थे। दूरत्वको खाडल झन बढाई पर्दा लगाई किन एकतामा, अनेकताको स्थिति सल्बलाई एकत्वको लक्ष्य भएछ धामा। एकै थियो मार्ग उही हिँडाई, उस्तै थियो संयमको उचाइ, छेके छ कल्ले किन आज आई, गन्तव्यको उत्तम लक्ष्यलाई। भन्छौ त्यही पुग्नु छ अग्लिएर, ढुङ्गाहरू बग्नु छ पग्लिएर। भन्छौ त्यही पुग्नु छ अग्लिएर, ढुङ्गाहरू बग्नु छ पग्लिएर। त्यो लक्ष्य पुग्ने कसरी हिँडेर, आकाश बाँड्ने कसरी गिँडेर। टुक्रा बनाएपछि चित्तलाई अखण्डता खण्डित भो तुरुन्त, जरा उखेलेपछि मित्रताको अस्तित्वकै हुन्छ समूलान्त। रहस्य के हो मृदु मित्रताको, र गुह्य के हो कटु शत्रुताको। रहस्यमै गुम्फित भई जवानी, अन्योलमै घुम्दछ जिन्दगानी। अनेकताको जब घुम्छ बादल, र एकता बन्छ सदैव दुर्बल। अनेकताको छ अनन्त खलबल, खै एकताको रसिलो मिठो फल। आधार हाम्रो जब हो उही जिमी, म पूर्व लाग्दा किन पश्चिमी तिमी। रहस्यको यो जड सूत्रता चुमी, विश्राम पाऊ कसरी कहाँ घुमी। धन्यवाद।
0: आजको कविता,
1: आजको कविता।

0: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
1: इट्स 6 एएम हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संचार सुन्न थाल्छ, थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 14 गते आइतबार, नेपाल सम्बत 1146, जुन 28 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सिंहदरबारमा रजगज गर्नेहरूको सदरखोर यात्रा, भीआईपीको रोजाइमा दिल्ली बजार कारागार।
0: बढ्दो खडेरीले किसान सकसमा, सिंचाई अभावले खेतीपाती नै ठप्प, मध्य र पश्चिम तराई बढी प्रभावित।
1: काङ्ग्रेसको लक्ष्य असार 20 10 लाख क्रियाशील सदस्य बनाउने, विवादकै चक्रव्यूहमा राप्रपा।
0: लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर, सम्झौताले स्थायी शान्ति आवश्यक ढाँचा बनाउन सहयोग गर्ने अमेरिकी विश्वास।
1: र फिफा विश्वकप फुटबलमा क्रोएसिया उपविजेता बन्दै विश्वकपको अर्को चरणमा पोर्चुगल र कोलम्बियाको खेल जारी।

0: गर्ने
1: ढुकढुक होइन ढुक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ
2: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड.
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज.
4: समाचार अब विस्तारमा. आवश्यक परे विपक्षी दल दुवैलाई ह्यान्डल गर्छु, मोदी र चीनलाई समेत मिलाइदिन्छु. करिब 10 वर्ष अघि बिचौलिया दीपक भट्टले एक उच्च प्रहरी अधिकारीसँग हतियार खरिद डिलका क्रममा गरेको दावी अहिले चर्चामा छ. एक गोप्य भिडियोका अनुसार त्यसबेला उनले देशका शक्ति केन्द्रहरूलाई आफ्नो प्रभावमा राख्न सक्ने हैसियत रहेको दावी गरेका थिए. भट्टको अस्वाभाविक पहुँचले राज्य संयन्त्रका धेरैले उनको हैसियतबारे अनौठो मान्थे. सत्ता र प्रतिपक्ष दुवैसँग समान पहुँच बनाएको बलमा भट्टले दुई दशकभन्दा बढी समयसम्म सिंहदरबारभित्र आफ्नो प्रस्ताव विस्तार गरे. सिंहदरबारले आफ्नो स्वार्थ अनुसार चलाउने हैसियत बनेका उनै भट्ट डेढ सातदेखि सदरकोरका नामले चिनिने दिल्ली बजार कारागारमा छन्. सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धानले भट्टले राज्य संयन्त्रलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्दै ब्याङ्किङ, बिमा, धितोपत्र, बजार लगायत विभिन्न क्षेत्रमा प्रभाव विस्तार गरेको निष्कर्ष निकालेको छ. भट्ट अपवाद होइनन्. उनी जस्तै कुनै समय राज्य संयन्त्रमा प्रभावशाली मानिएका आधा दर्जनभन्दा बढी व्यक्ति अहिले दिल्ली बजार कारागारमा छन्. जेएनजी आन्दोलनपछि नयाँ राजनैतिक नेतृत्व उदायसँगै एक समय सिंहदरबारको शक्ति केन्द्र मानिने धेरै पात्र अहिले एउटै कारागारमा छन्. नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पूर्व महानिर्देशक प्रदीप अधिकारी पनि तिनै मध्ये एक हुन्. कुनै समय उनी यति प्रभावशाली थिए कि सरकार परिवर्तन भए पनि उनको प्रभाव कायमै रहने मानिन्थ्यो. कारागारमा रहेका मध्ये सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल्प पौडेल अर्का चर्चित पात्र हुन्. सूचना प्रविधि सम्बन्धी ठेक्कामा लामो समयसम्म उनको प्रभाव कायम थियो. मधेस प्रदेशका पूर्व प्रमुख राजेश ऐराज झा पनि दिल्ली बजार कारागारमै छन्। उनी विरूद्ध बलात्कारको अभियोग छ. त्यस्तै पोखरा विमानस्थलको अनियमितताकै प्रतिवादी रहेका नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतम पनि यही कारागारमा छन्। अन्य कारागारको तुलनामा दिल्ली बजार कारागारको भवन पुरानो र साङ्ग्रो भए पनि चर्चित व्यक्तिहरूले यही कारागार रोज्दछन्। सिंहदरबारमा रजगज गर्नेहरू को सदरखोर यात्रा शीर्षकमा आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ.
5: मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ. मुलुकमा मनसुन भित्रे पनि त्यस क्षेत्रमा वर्षा हुन सकेको छैन. कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन. रोपाईको लागि किसान अझै अन्यलमा छन्। बर्दियाको गुलेरिया नगरपालिका सातका रमेश यादवले पानी नपर्दा धानको ब्यार नै सुक्न लागेको बताउनु भएको छ. यो वर्ष इन्धनको भाव पनि आकाशिएको छ. प्रति लिटर 230 रुपियाँको डिजेल किनेर बोरिङ चलाउनु परेको यादवले सुनाउनु भएको छ. बर्खाको सिजनमा उहाँ 60 कठामा धान र 17 कठामा मकै खेती गर्नुहुन्छ. उहाँले प्रति किलो 750 का दरले 20 किलो हाइब्रिड जातको धानको बिउ किन्नु भएको थियो. फेरिदो मौसम चक्र बढ्दो लागत र राज्यको कमजोर उपस्थितिले खेतीपाती जटिल बन्दै गएको रौतहट चन्द्रपुरका प्रहलाद थापा बताउनुहुन्छ. उहाँका अनुसार मुख्य समस्या समयमा मल बिउ नपाउनु, सिंचाइ र शक्तिको अभाव, श्रम शक्तिको अभाव हो. कृषिमा यान्त्रिकीकरण बढेसँगै लागत पनि चुलिएको छ. भूमिगत पानीको भर पर्दा खर्चिलो बन्दै गएको छ. वर्षाको बिरगन्छ 23 प्रसौनीका हिरालाल कुशवाहा बिहिबार टन्टलापुर घाममा पसिना चुहाउँदै खेत सम्याइरहनु भएको थियो. तर उहाँको ध्यान कसरी डिएपी मल जोहो गर्ने भन्नेमा थियो. रोपाई गर्नुभन्दा पहिले डिएपी छरिसक्नुपर्छ. झन्डै एक साता ढिलो गरी 5 असारमा नेपाल भित्रिएको मनसुन लुम्बिनी पुगेर निष्क्रिय बनेकाले पनि किसान थप चिन्तामा छ. कोशीबाट प्रवेश गरेको मनसुन मधेस र बागमतीका सबै भूभागमा प्रवेश गरेको छ. गण्डकीमा आधा भूभाग र लुम्बिनीका थोरै भूभागमा पुगेर भने निष्क्रिय बनेको छ. पर्याप्त पानी नपरेकोले बागमती प्रदेशमा शुक्रबारसम्म 3.5% भन्दा बढी क्षेत्रमा रोपाई हुन सकेको छैन. सकसमा किसान, बढ्दो लागत, खडेरीको जोखिम. कान्तिपुरमा समाचार छ.
4: आन्तरिक विवादको झमेला र निर्वाचनमा नराम्रो पराजय भोगेको प्रमुख प्रतिपक्षी दल कंग्रेसले क्रियाशील सदस्य 10 लाख पुर्याउने लक्ष्यसहित काम थालेको छ। कंग्रेस नेताहरूका अनुसार पुराना करिब 7 र नयाँ 3 गरी 10 लाख हारारी सदस्य पुर्याउने लक्ष्य छ। 20 असारसम्म सदस्यता टुङ्ग्याउने गरी कंग्रेसले 77 जिल्लामा प्रतिनिधि खटाएको छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य एवं सहमहामन्त्री प्रकाश सिस्नेका अनुसार करिब 7 लाख पुराना क्रियाशील सदस्यताले सदस्यले सदस्यता अध्यावधि गरिसकेका छन् र अब नयाँ सदस्यता 3 लाख वितरण गर्ने लक्ष्य रहेको स्नेहले बताउनुभयो। कंग्रेसले नयाँ क्रियाशील सदस्यता व्यवस्थित गर्न 77 जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। 20 असारसम्मको समय दिएर सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको स्नेहले बताउनुभयो। कंग्रेसले आगामी 16-19 असोजमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। क्रियाशील सदस्य कंग्रेसका प्रारम्भिक मतदाता हुन्। कंग्रेसमा क्रियाशील सदस्य नै वडादेखि केन्द्रीय नेतृत्व चयन गर्ने आधार भएकाले नयाँ क्रियाशील सदस्यतालाई अर्थपूर्ण रूपमा हेरिएको छ। पूर्व सभापति शेरबहादुर दुर्वा, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, शशाङ्क कोइराला लगायत इतर पक्षका नेता तथा कार्यकर्ताले क्रियाशील सदस्यता अध्यावधि गरेका छैनन्। उनीहरूले क्रियाशील सदस्यता भने विशेष महाधिवेशन अघि नै नवीकरण गरिसकेका छन्। आजको नयाँ पत्रिकामा कंग्रेसको लक्ष्य 20 असारसम्म 10 लाख क्रियाशील सदस्य शीर्षकमा समाचार प्रकाशित छ।
5: हामी जस्तोसुकै क्रमभङ्ग गर्न तयार भएका मान्छे हौ, क्रमभङ्ग गर्दै आएको हो। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा भन्नुभयो, महाधिवेशनमा अर्को क्रमभङ्ग गरिन्छ, तपाईँहरू बोर्डले अगाडि आउनुहोस्, नहिचकिचाइकन नडराइकन भ्रममा नपरिकन अगाडि आउनुहोस् र हेर्नुहोस् क्रमभङ्ग कस्तो हुँदोरहेछ। प्रचण्डले अन्तिम क्रमभङ्ग हेरेर अगाडि बढ्नुहोस् भन्नुभयो। मुलुकको राजनीतिमा अत्यन्तै चलायमान र अस्थिर पात्रका रूपमा चिनिने नेकपाका संयोजक प्रचण्डले एकाएक एमालेसँग सहकार्यको लागि अन्तिम क्रमभङ्ग गर्न लागेको घोषणा गर्नुभयो। यससँगै राजनीतिमा नयाँ बहस शुरू भएको छ के, फेरि एमाले र तत्कालीन माओवादी नेकपा बीच पार्टी एकता गरेर पुनः विगतकै नेकपा बिउताउने खेल भइरहेको हो। हुन त चुनावमा शर्मनाक हार र वामपन्थीप्रति सरकारको अनुदार शैलीका कारण वाम एकताको बहस नभएको होइन, तर सँगसँगै व्यक्तिगत स्वार्थ र शीर्ष नेताको पदको रक्षाको लागि कतै फेरि एकताको नाटक मञ्चन त भइरहेको छैन भन्नेमा दुवै पार्टीका तल्लो तहका नेतादेखि आम कार्यकर्ता सशंकित छन्। एमाले नेता प्रदीप गेवालीले पार्टीहरू आन्तरिक रूपमा व्यवस्थित नभई गरिने एकताले समस्यालाई झन जटिल बनाउने तर्क गर्नुहुन्छ। कुनै बेला संसदमा 2/3 बहुमत रहेको एमाले र नेकपा मिल्दा पनि यसपटक संसदको अङ्कगणितमा खासै फरक पर्ने देखिँदैन, किनभने सत्तासीन रासोपासँग झनै 2/3 बहुमत छ। कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा, शीर्ष नेताहरू सहकार्यको बाटोमा, शीर्षकमा अन्नपूर्ण पोस्टमा समाचार छ।
4: चुनावी थक्कार एउटा समूहले पार्टी छाडेर हिँडेको चोट निको नहुँदै तथा 26-28 केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा फेरि अर्को लडाईँ सुरु भएको छ। नेताहरू बीचको पछिल्लो वाक युद्धले घोषणा भएको छ, तर कार्यान्वयनमा आइ नसकेको राप्रपा र राप्रपा नेपाल बीचको एकीकरण नै संकटमा पुगेको छ। तत्कालीन महामन्त्री धवल शमशेर राणा नेतृत्वको एक समूहले 21 जेठमै पार्टी छोडेपछि बाँकी नेताहरू बीच नयाँ विवाद जन्मिएको हो। पूर्व अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर जबरा र डाक्टर प्रकाश चन्द्र लोहनीले पार्टीको आधिकारिक लेटर प्याडमा अध्यक्ष राजेन्द्र लिङ्गदेनप्रति कडा आलोचना गर्दै 7 असारमा विज्ञप्ति जारी गरेपछि राप्रपाभित्र नयाँ विवादको बिरुवा रोपिएको हो। पार्टी अध्यक्ष तथा 3 पूर्व अध्यक्ष रहेको स्टेयरिङ कमिटी गठन गर्नुपर्ने र केन्द्रीय समिति भङ्ग गरेर महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने पूर्व अध्यक्ष त्रयको प्रस्तावलाई अध्यक्ष लिङ्गदेनले अस्वीकार गर्नुभएको छ। यस्तै राप्रपा नेपालका 133 जनालाई राप्रपामा केन्द्रीय सदस्य बनाउनुपर्ने पूर्व अध्यक्ष थापाको माग पनि अध्यक्ष लिङ्गदेनले पूरा गर्नु भएन। त्यसपछि सांकेतिक विरोध स्वरूप राप्रपाको 5 र 6 असारमा बसेको केन्द्रीय कार्य समिति बैठकमा 3 पूर्व अध्यक्ष तथा उनीहरू निकटस्थ नेता अनुपस्थित भए। उनीहरूले सांकेतिक विरोध स्वरूप बैठकमा सहभागी नभएको भन्दै 7 असारमा सामूहिक वक्तव्य जारी गरेका थिए। उनीहरूले आफूहरू पार्टी पनि नछोड्ने तर नेतृत्वको गतिविधिप्रति मुखदर्शक भएर बस्न नसक्ने भन्दै विज्ञप्ति निकालेका थिए। भोलिपल्ट 8 असारमा केन्द्रीय सचिवालय बैठकले उनीहरूको आलोचना गरेको थियो। विवादै विवादको चक्रव्यूहमा राप्रपा शीर्षकमा आजको नयाँ पत्रिकामा समाचार छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
0: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिलाउ।
6: नमस्कार।
0: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: त्यो त साइड जब दाइ, यो चाहिँ मेन।
0: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
0: थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
0: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
0: सुरक्षा घरको
6: साथ जीवन।

सिजन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421

0: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
1: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। सरकारले एकातिर प्रशासनिक सुधार र मितव्ययताको नारा दिँदै ठूलो संख्यामा कर्मचारी दरबन्दी कटौती गर्ने गृह कार्य गरिरहेको छ, तर अर्कोतिर विज्ञ र सहयोगीको नाममा संयन्त्र बाहिरको राजनीतिक नियुक्तिलाई बलियो बनाउने नीति अख्तियार गरिएको छ। मन्त्रालयको संख्या 22 घटाएर 18 झारेको सरकारले अहिले संगठन तथा व्यवस्थापन सर्वेक्षण मार्फत ओएनएम मार्फत माथिल्लो तहका कर्मचारीको दरबन्दी कटौती, सचिवलाई घटाउने तथा सहयोगी समेत हटाउने रणनीति बनाएको छ, तर मन्त्री परिषदले मन्त्रालयमा सल्लाहकार र स्वकीय सचिवको संख्या भने बढाउन पाउने निर्णय गरेको छ। कर्मचारी संयन्त्रको आकार घटाउन लागिए पनि मन्त्रालयको राजनीतिक टिमलाई भने ठूलो बनाउन खोजिएको छ। मन्त्री परिषदको निर्णय अनुसार मन्त्रालयमा 5 सल्लाहकार र 9 स्वकीय सचिवलाई राख्न पाइनेछ। यही गृह कार्य स्वरूप अहिले मन्त्रालयले ओएनएम गरिरहेका छन्। अधिकतम 25% आसपाससम्मकै दरबन्दी कटौती गर्न सकिने अनुमान छ। पूर्व सचिव विनोद प्रकाश सिंह आवश्यकता र औचित्य यकिन गरेर सल्लाहकार र सचिवालयमा नियुक्त गर्नुलाई अन्यथा मान्न नहुने बताउनुहुन्छ। त्यस आधारमा हाल मन्त्री परिषदबाट नियुक्त गर्न सकिने भनेर यकिन गरिएको संख्या धेरै ठूलो पनि नभएको उहाँको भनाइ छ। तर सल्लाहकार र स्वकीयमा कस्ता मान्छे ल्याइन्छन्, काम गर्न सक्ने, उनीहरूको योग्यता क्षमता र अनुभवको विषय भने महत्वपूर्ण हुन्छ, उहाँले भन्नुभयो। मन्त्रालयको संख्या घटेको र कर्मचारी दरबन्दी पनि घटाउन लागि अवस्थामा मन्त्रालयको दायरा अनुसार विषय विज्ञता हेरेर सल्लाहकार र स्वकीय आवश्यक भए पनि त्यसको औचित्य पुष्टि हुने गरी नियुक्ति गरिँदा सहजीकरण नै हुने उहाँको भनाइ छ। विगतमा सल्लाहकार र स्वकीयका नाममा व्यतिथि देखिएकोले गर्दै उहाँ त्यसबाट पाठ सिक्नुपर्ने आवश्यकता भएको बताउनुहुन्छ। विगतमा पनि एउटै मन्त्रालयबाट वैतनिक या अवैतनिकको 3-4 सल्लाहकार र छुट्टै सोकिएको समूह समेत राखिने, तिनले कर्मचारी संयन्त्रलाई हस्तक्षेप गरेका जस्तो व्यतिथिको उहाँको अनुभव छ। मन्त्रालयहरूमा राजनीतिक संयन्त्रको पकड बनाइँदै मन्त्रीका सल्लाहकार र सोकिए कायमै सहसचिवका सचिवलाई हटाइने नयाँ पत्रिकामा समाचार छ।
1: निजामती कर्मचारीले पूर्वानुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ्दै गएको छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकको मसौदामा ऐन जारी भएको मितिभित्र एकपटकका लागि कर्मचारीको सेवा अवधि 30 र अवकाश उमेर 55 प्रस्ताव गरेको चर्चा भएपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुन्। आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनिएको अध्यादेशले 30 बढी सेवा अवधि भएका कर्मचारीले 30 मात्र पेन्सनका लागि अवधि गणना हुने चर्चा छ। कसैबाट पुष्टि नभएको यस्तो चर्चाका कारण कर्मचारीले राजीनामा दिन थालेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले ऐनै नबनी बाहिर संचार माध्यममा आएकै हल्लाका भरमा कर्मचारीले पदबाट राजीनामा दिएको बताउनु विधेयकको मसौदा अहिले राय सुझावका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ। मन्त्रालयले उक्त विधेयकको मसौदा गत जेठ 26 कानून मन्त्रालयमा रायका लागि पठाएको हो। कानून मन्त्रालयले विधेयकको मसौदाको अध्ययन गरिरहेको छ। पूर्वानुमानमै राजीनामा दिन थाले कर्मचारी आजको गोर्खापत्रमा समाचार छ।
2: संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत 17 निकायमा नियुक्तिको लागि 4,348 आवेदन दिएका छन्। मन्त्रालयले 31 आह्वान गरे बमोजिम 3,414 पुरुष, 921 महिला र 13 अन्य लिङ्गका व्यक्तिले आवेदन दिएका हुन्। नेपाल पर्यटन बोर्डमा सबैभन्दा धेरै 855 आवेदन दिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणमा 578 आवेदन परेको छ। पशुपति क्षेत्र विकास कोषमा 476 आवेदन परेको छ। लुम्बिनी क्षेत्र विकास कोषमा 465, नेपाल प्रज्ञा प्रतिष्ठानमा 438 तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा 196 आवेदन दिएका छन्। बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा 186, ललित कला प्रज्ञा प्रतिष्ठानमा 166, सांस्कृतिक संस्थानमा 151 तथा नेपाल पर्यटन होटल तथा पर्वतीय प्रतिष्ठान नाथममा 149 आवेदन परेको मन्त्रालयले जनाएको छ। बौद्धनाथ क्षेत्र विकास समितिमा 134, तारा विकास गाउँ तारा गाउँ विकास समितिमा 109, बौद्ध दर्शन प्रवर्तन तथा गुम्बा विकास समितिमा 102 र हनुमान ढोका दरबार संग्रहालय विकास समितिमा 100 जनाको आवेदन परेको, पाटन संग्रहालय विकास समितिमा 91, देवघाट क्षेत्र विकास समितिमा 88 र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा 86 जनाले आवेदन दिएका छन्। पर्यटन मन्त्रालयका 17 निकायमा 4,348 आवेदन। कान्तिपुरमा समाचार छ।
1: विगतका वर्ष गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको मध्य प्रदेशको पौष्टिक आहार खरिद यसपालि ठेक्का प्रक्रियादेखि नै विवादमा परेको छ। विगतको पोषण कार्यक्रममाथि छानबिन गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिए पनि छानबिनमा बिना छानबिन मध्य प्रदेश निर्देशनालयले नयाँ खरिद प्रक्रिया थालेपछि विवाद निम्तिएको हो। निर्देशनालयले गत 7 जेठमा 10 करोडको पोषण सम्बन्धी बोलपत्र आह्वान गरेको थियो, तर महालेखाको निर्देशन अनुसार छानबिन नै नगरी पुनः कार्यक्रमका लागि ठेक्का आह्वान गरेपछि प्रदेश सभामा व्यापक विरोध भयो। त्यसपछि मधेस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ठेक्का प्रक्रिया रोक्न 29 जेठमा निर्देशनालयलाई निर्देशन दिएको थियो, तर उक्त निर्देशनको अवज्ञा गर्दै निर्देशनालयले 4 असारमा मन्त्रालयको निर्देशन विपरीत बोलपत्रको आर्थिक प्रस्ताव खोल्ने सूचना प्रकाशित गरिसकेको छ। मधेस स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर प्रमोद कुमार यादवले निर्देशनालयले 7 जेठमा आह्वान गरेको पोषण सम्बन्धी बोलपत्रमा विभिन्न ठाउँबाट प्रश्न उठेपछि रोक्न निर्देशन दिएको बताउनुहुन्छ, तर निर्देशनालयले आर्थिक प्रस्ताव नै खोल्ने सम्बन्धमा सूचना प्रकाशित गरेको बारे आफूलाई जानकारी नभएको उहाँको दावी छ। आजको नयाँ पत्रिकामा मधेसमा 10 करोडको पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेश अवज्ञा शीर्षकमा समाचार प्रकाशित छ।
2: मुलुकमा रहेका प्राकृतिक, सांस्कृतिक, धार्मिक र साहसिक पर्यटकीय गन्तव्यमा स्वदेशीसँगै विदेशी पर्यटक आउने क्रम भत्तै बढेको छ। केही महिना यता छिमेकी मुलुक भारतबाट आउने पाहुनाका कारण पूर्वदेखि पश्चिमसम्मका प्रमुख गन्तव्यमा चहल पहल भइरहेको छ। नेपालको पर्यटन क्षेत्रमा अफ सिजन मानिने महिनामै पनि भारतीयका कारण गन्तव्य गुलजार बनेपछि व्यवसायी मख छन्। पर्यटन पूर्वाधारमा लगानी गरेर प्रतिफल प्राप्त नगरेका व्यवसायी समेत उत्साही देखिन थालेका छन्। मुलुकका प्रमुख नाकाबाट दैनिक 2,000 भन्दा बढी भारतीय पर्यटक गाडी र तीर्थयात्री बोकेर भित्रनी गरेको पाइएको छ। यस्ता सवारीका साधनमा चारपाङ्रे धेरै हुन्छन्। मोटरसाइकल र बस पनि छन्। प्राय मोटरसाइकलमा 2 जना सवार हुन्छन्। एउटा गाडीमा कम्तीमा 4 जना यात्रा गर्छन्। धेरै जसो यी तीर्थयात्री बसमा आउने गर्छन्। सीमा नाकादेखि मुलुकका प्रमुख गन्तव्य पुग्ने राजमार्गमा यति बेला भारतीय नम्बर प्लेटका गाडी धेरै भेटिन्छन्। पूर्वदेखि पश्चिमसम्म रहेका प्रमुख स्थानका भएर दिनहुँ भारतीय स्थल नाका भएर दिनहुँ भारतीय तीर्थयात्री र पर्यटक आइरहेका छन्। अहिले तीर्थयात्रीसँगै आफ्ना निजी र भाडाका गाडी सपरिवार नेपाल घुम्न पनि आउने धेरै छन्। दक्षिणका सीमावर्ती प्रमुख नाकाबाट भित्र नै भारतीय पाहुना मुस्ताङमा रहेको मुक्तिनाथसँगै पोखरा, काठमाडौँ, चितवन, लुम्बिनी, बर्दिया लगायत धार्मिक तथा पर्यटकीय गन्तव्यमा पुगिरहेका छन्। भारतीय पर्यटक बोकेर 6 नाकाबाट मात्रै भित्रन्छन् दिनको 2500 सवारी शीर्षकमा कान्तिपुरमा समाचार छ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: सरल ब्याङ्किङ सम्बन्धी व्यवस्था, सबैका लागि सहज ब्याङ्किङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 बुँदा नम्बर 4 सरल ब्याङ्किङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले ब्याङ्किङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने। संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने। अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनु पर्ने। वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्ति व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने। वित्तीय संस्था आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने। वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
4: किन आँखा मिचेकुमिचै गरेको?
5: हेर न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
4: धेरै समय मोबाइल चलाएपछि क्या हो?
5: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
4: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
5: ए, त्यसो भए जोगिन के गर्ने त?
4: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
5: बुझेँ।
4: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
6: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: नेपाल परिवेशमा अब बाँकी समाचार। अदालतले चाहेमा कुनै कसुरदारलाई कारागार नपठाएर घरमै कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने सम्म प्रबन्ध सहितको कानुन व्यवस्थाको प्रस्ताव ल्याइएको छ। त्यसरी कैद भुक्तानका लागि पठाइने कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो। कान्तिपुरमा समाचार छ।
2: सरकारले स्थानीय बसोबासको व्यवस्था गर्नुको साटो होल्डिङ सेन्टरबाट समेत उठीवास गराउन थालेको भन्दै सुकुम्बासीहरू सड़कमा उत्रिएका छन्। किर्तिपुरको राधास्वामी आश्रम, इचंगु नारायण भक्तपुरको खरीपाटी तथा काभ्रेको धुलीखेलमा रहेको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासी पुनर्स्थापनाको मागसहित शनिबार दिउँसो सड़कमा उत्रिएका हुन्। माइतीकर मण्डलामा भेला भएका उनीहरूले केही बेर प्रदर्शन गरे। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले नेतृत्व गरेको प्रदर्शनमा सहभागीले सरकारको विरोध गर्दै स्थायी बसोबासको राष्ट्रिय सुकुम्बासी मोर्चाले नेतृत्व गरेको प्रदर्शनमा सहभागीले सरकारको विरोध गर्दै स्थायी बसोबासको माग गरेका

0: महिलाको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या 15% घटेको हो। गत वर्ष वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिने महिलाको संख्या 74,817 रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा 63,507 रहेको छ। यो संख्यामा पुनः श्रम स्वीकृति भन्ने उल्लेख छैन। पुनः श्रम स्वीकृतिको संख्या जोड्ने हो भने यो संख्या 85,000 देखि 1,00,000 को हारिमा आउँछ। कारोबार दैनिकमा समाचार छ।
1: नेपालले साउदी अरबलाई सिप प्रशिक्षण कार्यक्रम एसपीबी स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा 17 जुनदेखि सुरु गर्न लागेको थियो तर एसपीबी रोकिएपछि 1 जुलाईदेखि कार्यान्वयनमा ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले भने शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फात मोना एखरलाई भेटी नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो।
0: र विगतका वर्षहरूमा जस्तै यस वर्षको मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भिड लाग्यो, जहाँ एकै दिन 274 जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। सन् 1991 सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन गर्दै आएको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका अनुसार यस वर्ष मात्रै 90,000 केजी भन्दा बढी फोहोर पनि जम्मा भयो। आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। लेबनान, इजरायल र संयुक्त राज्य अमेरिकाले शान्ति सम्झौताको लागि मार्ग प्रशस्त गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतामा लेबनानी सैनिकहरूले इजरायलले कब्जा गरेको 2 क्षेत्रहरू नियन्त्रणमा लिने प्रयासका साथै हिजबुल्लाहलाई निशस्त्र पार्ने उद्देश्यले उद्देश्यको प्रक्रिया समावेश छ। सम्झौताले स्थायी शान्ति र सुरक्षाको लागि आवश्यक ढाँचा बनाउन सहयोग गर्ने अमेरिकी विदेश मन्त्री मार्को रुबियोले हस्ताक्षर समारोहमा बताउनु भएको छ। वाशिङटनका लागि लेबनानका राजदूत नाडा हमादिह मोवातले सम्झौताले लेबनानको सार्वभौमिकता तथा क्षेत्रीय अखण्डता पुनर्स्थापना गर्ने, शत्रुताको अन्त्य सुनिश्चित गर्ने र लेबनानी जनतालाई आफ्नो भूमिमा फर्कन सक्षम बनाउने मार्गमा पहिलो कदम भएको बताउनु भएको छ। यसअघि अमेरिकी दबावमा लेबनानी र इजरायली अधिकारीहरूले अप्रिलमा वाशिङटनमा प्रत्यक्ष वार्ता सुरु गरेका थिए भने अप्रिल 17 युद्ध विराम घोषणा भएको थियो।
0: विश्वकप फुटबलको समूह एलको खेलमा इङ्ल्यान्डले पानामालाई पराजित गर्दै समूह विजेता बनेर नकआउटमा स्थान बनाएको छ। गैराती सम्पन्न खेलमा इङ्ल्यान्डले पानामा विरुद्ध 2-0 गोलको जित हासिल गरेको हो। उसको जितमा जुड बेलिङ्घम र हेरी केनले एक एक गोल गरे। यस्तै सोही समूहको अर्को खेलमा घाना कोरियासियासँग पराजित भएको छ। 2-1 गोलले पराजित हुँदै घाना तेस्रो स्थानमा पुगेको छ भने कोरियासिया दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। यस्तै फिफा विश्व अन्तर्गत अहिले 2 खेल भइरहेका छन्। समूह के को खेलमा कोलम्बिया र पोर्चुगल बीच प्रतिस्पर्धा जारी छ, जसमा अहिलेसम्म गोलरहित बराबरी भएको छ भने प्रजातान्त्रिक गणतन्त्र कङ्गो र उज्बेकिस्तान बीच जारी प्रतियोगितामा उज्बेकिस्तानले 1 गोलले अग्रता लिएको छ। फिफा विश्वकप फुटबलमा आजै बिहान पाउने 8 बजे अल्जेरिया र अस्ट्रिया तथा जोर्डन र अर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सिंहदरबारमा रचगज गर्नेहरूको सदरखोर यात्रा, भीआईपीको रोजाइमा दिल्ली बजार कारागार।
0: बढ्दो खडेरीले किसान सकसमा, सिंचाई अभावले खेतीपाती नै ठप्प, मध्य र पश्चिम तराई बढी प्रभावित।
1: काङ्ग्रेसको लक्ष्य 20 असारसम्म 10,00,000 क्रियाशील सदस्य बनाउने, विवादकै चक्रव्यूहमा राप्रपा।
0: लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर, सम्झौता स्थायी शान्तिका लागि आवश्यक ढाँचा बनाउन सहयोग गर्ने अमेरिकी विश्वास।
1: र फिफा विश्वकप फुटबलमा क्रोएसिया उपविजेता बन्दै विश्वकपको अर्को चरणमा पोर्चुगल र कोलम्बियाको खेल जारी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र बिदा हुन्छौँ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो

0: फेसबुक पेज सँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
1: कमिंग अप नेक्स्ट
2: द न्यूज प्लस।
3: ओहो ला
4: ल ल ल ल मरेँ के हो
3: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
4: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
5: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौँ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: विचार तितो परे मिठो पनि विषय राजनीतिक पनि गैर राजनीतिक पनि अतिथि परिचित पनि अपरिचित पनि र सरोकार सीधा तपाईँसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास
9: AIO
10: Yes, AIO All in one mart The best place for shopping
9: के छ र हो खास त्यहाँ
10: के छैन भन न नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू लत्ता कपडा खाद्य सामग्री बैंकिङ संस्थाहरू एकै ठाउँमा त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू त्यसमाथि प्रशस्त पार्किङ एरिया
9: वाउ कहाँ छ र यो
10: यही मिन भवनमा शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा
11: All in one mart helping make your life easier
12: Texas International College announces registration open for Plus 2 Science, Management, along with Hotel Management, Humanities and Law. Our features, outstanding board result, experienced fee, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview.
13: For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
14: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिन छिनको खबर अब thahakhabar.com
8: विचार तितो पनि मिठो पनि विषय राजनीतिक पनि गैर राजनीतिक पनि अतिथि परिचित पनि अपरिचित पनि र सरोकार सीधा तपाईँसँग प्रत्यक्ष पनि अप्रत्यक्ष पनि द न्यूज प्लस
15: रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास
1: रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
2: द न्यूज प्लस

नमस्कार, थाहा संसार नेटवर्कको कार्यक्रम द न्युज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म जगत भण्डारी। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संसार 99.4 मेगाहर्ज, हेटौँडामा 99.4

0: 6 मेगाहर्जका साथै थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण गरिएको छ। तपाईँ हामीलाई थाहा संसार र थाहा खबर .com का साथै हाम्रो फेसबुक पेज मार्फत पनि सुनिरहनु भएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन हालै सम्भएको छ। दुई तिहाईको सरकारको नेतृत्व गरिरहेको पार्टीको महाधिवेशनमाथि विभिन्न टीका टिप्पणीहरू भइरहेका छन्। नेतृत्व चयनमा नगर्ने भनिएको गुटको परिणाम, नीतिमा विरोधाभास र भद्रगोल व्यवस्थापन आलोचनाको विषय बनेको छ। नयाँ भनिएको दलको पुरानै दलको जस्तो अस्तव्यस्तता किन भएको, नेतृत्व चयन र नीति विधिमा औंला उठाउने ठाउँ कहाँनिर छ, आज हामी यसै सन्दर्भमा केन्द्रित भएर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ राजनैतिक विश्लेषक डाक्टर राजेन्द्र चापागाई। नमस्कार, यहाँलाई थाहा संसार नेटवर्कको कार्यक्रम द न्युज प्लसमा हार्दिक स्वागत छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन कस्तो रह्यो?
1: राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन बहुत महत्त्वपूर्ण हो, यो ऐतिहासिक पनि भयो। यो पहिलो महाधिवेशन भएको हुँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको बनेको थियो, असन्ति टिका मतहरू चाहिँ सङ्कलन गर्ने एउटा केन्द्र बनेको थियो, एउटा ब्याङ्क चाहिँ ब्याङ्क जस्तो बनेको थियो, असन्तुष्टिका फ्रस्ट्रेसनका मतहरू सङ्कलन गर्ने भनेको थियो। पार्टी पार्टी बनिसकेको थिएन, यसका अपव्ययहरू पुरा

0: लगाइसकेका थिएन पार्टी जस्तै थिएन अब अहिलेको महाधिवेशनबाट एउटा पूर्ण पार्टीको रूपमा स्थापित भयो र बल्ल बल्ल बल्ल राष्ट्रिय स्वतन्त्र पार्टी एउटा राजनीतिक पार्टी चाहिँ अब चाहिँ बन्यो
1: तर नीति र विधानमाथि जुन किसिमले मन्थन हुनुपर्ने हो प्रतिनिधिलाई जसरी पार्टीको वैचारिक सिद्धान्तबारे जानकारी गराउनु पर्ने हो पार्टी सभापति उपसभापति स्वाभाविक छन् अपेक्षित छन्
0: अब त्यो संविधान संशोधन गर्ने कुरा हरेक 10 वर्षमा संविधानमाथि चाहिँ पुनर्विचार गर्ने संविधानलाई रिभ्यू गर्ने भन्ने त विश्वव्यास नै हो होइन विश्वव्यास नै भएको हुँदाखेरि हामीले पनि 10 वर्षमा चाहिँ यो संविधानमाथि पुनर्हेर्ने भन्ने कुरा चाहिँ त्यो एउटा अभ्यासको कुरा हो त्यसको लागि चाहिँ राष्ट्रपतिले पनि हेर्ने भन्यो उसको चाहिँ पहिला चुनावी घोषणा पत्रमा पनि त्यो थियो नै अब संविधानका बारेमा चाहिँ एक नम्बरमा राखिएको त्यो पहिला दुईवटा ठुला पार्टी भनेर सरकार बनाएको थियो नि एक विश्वमै नभएको चाहिँ नयाँ प्रयोग गरेका थिए
1: हिमालय
0: र काङ्ग्रेस मिलेर हिमालय र काङ्ग्रेस मिलेर एक नम्बरमा राखेका थिए भला खैर त्यसले गरेनन् त्यसका चाहिँ त्यो के हो अब यिनीहरूको यस्तो भयो सर राष्ट्रिय स्वतन्त्र पार्टीसँग विश्व दृष्टिकोणको बारेमा चाहिँ अलिकति प्रश्न चाहिँ यो देखिएको छैन वैचारिक किसिमले चाहिँ यो पार्टी चाहिँ के हो भन्दाखेरि अब अहिले पनि यिनीहरूले सामाजिक लोकतन्त्र भनेका छन् यो नयाँ शब्द सुनिएको छ के भन्न खोजेको यो सामाजिक लोकतन्त्र भनेको के हो यसको स्पष्टता चाहिने होला अब खै हामी त अब धेरै खालका लोकतन्त्रहरू सुनियो अब यस समाजवाद हो कि फेरि बात पनि नभन्ने अरे है हिन्दुवाद भन्ने चाहिँ शब्दै नराख्ने अरे यो कतातिरको सोसियलिजम हो कि क्यापिटलिजम हो कि त्यो त्यो के चाहिँ हो यो बुझ्न बाँकी छ सामाजिक लोकतन्त्र गरेका छन् एकदमै एउटा सैद्धान्तिक आधारमा आए एउटा वैचारिक आधारमा आए र संविधान संशोधन गर्ने कुरा त म पनि आएँ र संविधानभित्र पनि अब जस्तै अर्थमन्त्रीजी
1: पार्टीको
0: उपसभापतिजी उहाँले चाहिँ प्रस्ताव राख्नुभयो यो प्रदेश सरकार चाहिँ नराख्ने भनेर अनि एउटा प्रस्ताव एउटा चुनौ त आयो नि
1: एउटा
0: अब अलिकति चाहिँ पार्टीको अभावहरू पुरा भएको चाहिँ होस् र अहिले यो पहिला त पार्टी नै थिएन अचम्म लाग्छ पार्टी छैन जुन पार्टी नै बनेको छैन जुनको विश्व दृष्टिकोण छैन जुनको दर्शन छैन जुनको विचार छैन त्यो यो प्रदेश मान्ने हो कि नमान्ने हो कि यो संविधान मान्ने हो कि नमान्ने हो कि भन्ने पनि थाहा नभइरहेको पार्टीमा जनता हर्र भएर चाहिँ दुईटाको मत दिएका थिए असन्तुष्टिमा प्रश्नका मतहरू हुन् है यो प्रश्नका मतहरू सञ्चालन गरेका थिए अब चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अलिकति पार्टीको ढाँचामा आएको छ
1: तपाईँले कुरा उठाइहाल्नुभयो संघीयताको बारेमा चाहिँ पार्टीको सभापतिले ठोस रूपमा खारेजै गर्ने भन्नुभएको छैन तर वरिष्ठ नेताले चुनावी भाषण गर्दाखेरि थप बलियो बनाउनुपर्छ भन्नुभएको थियो अहिले उपसभापतिजीले खारेज गर्ने भनेर भन्नुभयो तीन नेताको छुट्टा छुट्टै खालको धारणा सुनियो यसमा
0: अब यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक अध्यक्ष चाहिँ नि रवि लामिछाने अब यो पार्टी यो असन्तुष्टिका मतहरू भ्रष्टाचारका मतहरू सङ्कलन गर्ने केन्द्र खडा गर्नुभएको व्यक्ति चाहिँ रवि लामि हो र राष्ट्रिय स्वतन्त्र पार्टीले अधिवेशन गरेर अहिले एउटा अभियानहरू पुरा गरेर गरेता पनि यो पार्टी चाहिँ त उनीहरू सिक्नु निर्वाचन पनि त लडेर आएको चौथो पार्टी बनेकै हो नि चौथो पार्टी बनेर अब त्यही पार्टीका सभापति चाहिँ विभिन्न प्रत्यक्षसम्म चाहिँ प्रधानमन्त्री गृहमन्त्री बनिसकेको पार्टी हो होइन यसले चाहिँ पार्टीको रूपमा चाहिँ पहिलो महाधिवेशन अहिले गऱ्यो अब त्यति बेला पनि उहाँले प्रदेश त भन्नुभएको होइन नि त रविजीको रविजीले भनेर पार्टीलाई के भन्ने त्यहाँ पार्टी नै भनेको थियो अरे दर्शन निस्केको मात्रै सङ्कलन गर्ने एउटा केन्द्र थियो पार्टी थिएन त्यो बेला पनि त रविजीले चाहिँ प्रदेशमा चाहिँ उम्मेदवारी नै लगाउनु भएको होइन र पार्टीबाट अभिनन्दन गर्छु. उहाँले जो प्रदेश सभा मान्दैनबाट उहाँले भन्नुभयो कि हो यो 58 वर्ष भन्नुभएको हो. त्यसै गरी यो सुनिल आर्लेजी उपसभापतिज्यूले
1: रविजीकै भर्सन ल्याउनु भयो भन्ने ठान्न सकिन्छ.
0: रविजी के भर्सन अब रविजीले अघिल्लो निर्वाचनमा प्रदेश सभामा पुनः अरिन्द्र गर्न अब अर्को अर्को कुरा त्यति बेला मतदानै नगरेको र प्रदेश चाहिँ भनेको नबोलिकन चाहिँ भनेको बालनले पनि हो
1: ओपन सेक्रेट जस्तो
0: ओपन सेक्रेट हो नि बालनले पनि हो. तर अहिले बालनले गएर चाहिँ अब काठमाडौँ घुम्न जाने हो अब पशुपति बेच्न जाने हो अझै

0: अनि संस्थापक र एउटा यो ऐतिहासिक नजिर भन्यो अब राष्ट्रिय सुन्दर पार्टी चाहिँ पार्टी लोकतान्त्रिक पार्टी भन्दा पनि यो चाहिँ नेतामुखी पार्टी नेता भक्तिको पार्टी नेता चाहनाको पार्टी ठ्याक्कै एमालेमा ओलीले जे भने त्यही हुने काङ्ग्रेसमा देउबाले जे भने त्यही हुने जस्तो जो चाहिँ त्योभन्दा अझ अझ चाहिँ नि रविले जे भनौँ नै हो नि रविन्द्र बालन बोलेपछि पुग्ने किसिमको पार्टी भन्नु सर अब 151जनामा 4 चाहिँ प्रदेशबाट ल्याउने 158जनाको केन्द्रीय कमिटी बनाउनेमा चाहिँ 151मा 51जना चाहिँ नियुक्ति नियुक्ति नियुक्तिहरू भन्नु किन भनौँ आफ्नो चाहनाले सहमत नियुक्ति गरेर पाउनु मनोनयन पनि नभन्नु तर नियुक्ति यस्तो यस्तो जागरी
1: पदाधिकारीमा पनि धेरै मनोनित गर्न सकिने व्यवस्था
0: पदाधिकारीमा पनि धेरै मनोनित गर्छ भाइसल पोस्टहरूमा भाइसल पोस्टहरूमा
1: यसले पार्टी बलियो हुन्छ कि यसको असर कहाँ पर्छ कहिले पर्छ
0: यस्तो होला सर मलाई के लाग्छ भने यो राष्ट्रिय स्वतन्त्र पार्टी एउटा अलिक बाध्यात्मक पनि होला किन भन्दाखेरि अब राष्ट्रिय स्वतन्त्र पार्टीमा बालनजी आएको कति भयो भन्नुहोस् त
1: 4 जति भयो
0: 4 मात्रै भयो बाबा बालनजी राष्ट्रिय स्वतन्त्र पार्टीको मान्छे होइन नि त बालन ठ्याक्कै छ एउटा छ त्यहाँ के गर्छ बेला बेला देश बनाउने हामी तिन भनेर हाल्नुहुन्छ नि अरू देश बिगार्न आएको नि त अरू मान्छे देश बिगार्न आएका तिनजना चाहिँ देश बनाउन आएका हो त
1: चुनाव अगाडि त रासोपालाई पनि गाली गर्नुभएको थियो उहाँले
0: हो सर त्यो यो यफ भन्ने शब्दबाट उहाँले लेख्नुहुन्छ नि चाँस लेख्नुभएको थियो नि यफ यफ एमाले यफ काङ्ग्रेस यफ राष्ट्रपा भनेर लेख्नुभयो हामीले पढे होइन र
1: यो छिमेकी मुलुकहरू विदेशी मित्र राष्ट्रहरू
0: छिमेकी मुलुकहरू यफ अमेरिका यफ युरोपियन अनि यफ राष्ट्रपा भनेर लेख्नुभएको त थियो नि त म त राष्ट्रपा होइन नि बाबा राष्ट्रमा हुँदै होइन अहिले पनि होइन यो भोलि पनि रहनुहुन्न हुँदै होइन अब उहाँले राष्ट्रपत कसले बनायो ए बाबा यहाँलाई थाहा छ नि सर अनि विचार भनेको कसैले गेट गेट खोलेर चाहिँ विचार बन्ने हो र गेटमा बसेर चाहिँ तिमीहरू नमिनेसम्म बाहिर निस्किन्न भनेर चाहिँ अहिलेका चाहिँ शक्तिशाली गृहमन्त्री हुनुहुन्छ नि एकजना
1: सुदान गुरुङ
0: जसको नाम युद्धेश्वर राजनीतिमा कहिल्यै सुनेन नेपाली जनताले
1: रवि र बालनलाई मिलाउने पनि उहाँले रवि र कुमानलाई पनि मिलाएको उहाँले
0: भनौँ केही छैन कहिल्यै यो देशको जनताले सुमन गुरुङ भने नाम सुनेन एकजना व्यक्ति जो बच्चा पानी बाँधेर हेरेको थाहा पाइयो भयो त्यसै अरे आज ती मान्छे यो देशका विभिन्नपट्ट गृहमन्त्री तिनै मान्छे यो देशका पार्टीहरू मिलाउने तिनै मान्छे रवि र बादललाई चाहिँ नमिलेसम्म गेट खोल्न दिन मलाई चाहिँ खोलेर राख्ने अनि त्यसै मिलेको मान्छे एकैचोटि वरिष्ठ नेता वरिष्ठ नेताहरूमा त केही कुरा चाहिन्छ होला नि सर पार्टीभित्र
1: प्रधानमन्त्री हुनुभयो त
0: पार्टीभित्र गरेको कन्ट्रिब्युसन चाहिएला नि पार्टीलाई गरेको त्याग चाहिएला नि त पार्टीभित्र अनि एकैचोटि वरिष्ठ नेता भएर आउनुभयो तर तर बालन ठाक्छ निर्भर क्यान्डिडेट राष्ट्रपा त्यो चाहिँ जति स्केल बाल छैन जति स्केल गुण छैन भन्दा भन्दै पनि त्यो रन अब मैले यहाँलाई यहाँको प्रश्नमा बल लाग्छ भूमिका भने मैले अब त्यो पालन फ्याक्टर किन लड्यो भनेदेखि राष्ट्रपा हुन्छ बालन फ्याक्टर जान्छ किनकि बालन गुट छ कि त्यहाँ राष्ट्रपा गुटले मान्ने
1: तपाईँलाई अलिकति सजिलो पारिदिउँ बालन जस्तो अहिलेको सरकारमा जो शक्तिशाली मन्त्रालय र ठुला मन्त्रालय सम्हालेका छन् गृह मन्त्रालय भौतिक पूर्वाधार मन्त्रालय जुन तपाईँले बालेन फ्याक्टर भन्नु भएको छ उहाँहरू मनोनित भएर पदाधिकारीमा जाँदै हुनुहुन्छ त्यहाँ उहाँहरू सहमति भएको छ
0: हो एक्ज्याक्टली हो त्यही कुराको लागि मैले अघि नै जुन पनि यहाँलाई भने यहाँले मेरो वाक्य पुरा गरिदिनु भयो चुनावले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा बालेन फ्याक्टर कमजोर थियो बालेनको केस थियो अरूको केस छैन त्यहाँ बालनको चोइस छ बालनको चाहिँ चोइस हो बालनको के क्यास गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेको निर्वाचन क्षेत्रमा मदत क्लिन स्विप गर्नुमा बालनको जित पर गरे हो तर बालनको चोइस पो हो त पाल्ने बाहेकका मान्छेहरू के छैन त्यस्तो भएको हुँदा स्वतन्त्र राष्ट्र स्वतन्त्र पार्टी उठ्नु बलिदेव काडे बस्न परेको किनकि बाल्यको पार्टीहरूको थिएन पार्टी नभएपछि एउटा पार्टीमा बस्नुपर्छ यो बौद्धिक व्यवस्था लोकतान्त्रिक व्यवस्था संसदीय संवैधानिक व्यवस्था अनुसार उनी एउटा पार्टीमा जानु पर्थ्यो जानु पर्ने भएको बाध्यात्मक व्यवस्थामा बालन गएका हुन् उनी राष्ट्रिय स्वतन्त्र पार्टीका मेम्बर वरिष्ठ केही पनि होइन भावना किसिमले होइन नि यिनी चार दिन अगाडि यस राष्ट्रको भनेर लेखेका मान्छे अनि वरिष्ठ हुन्छ सर आउन नसक्ने भएको हुँदा त्यो पनि मिलाएर लानुपर्छ त्यो ब्यालेन्स बनाउनुपर्छ भनेर यी मनोनित पदहरू जति राखिएका छन् त्यो चाहिँ सबै बालन फ्याक्टरका मान्छेहरूलाई ल्याउनको लागि राखिएका भन्ने पूर्वानुमानको त हामी सबैले गरिसकेका छौँ।
1: उहाँ महाधिवेशनको पुरै अवधिभर पनि बस्नु भएन भनेपछि उहाँको रुचि त्यसमा थिएन, संसदमा पनि उहाँको रुचि छैन, उहाँको प्रवृत्तिबारे अर्को दिन कुरा गरौँला। तर यो महाधिवेशनमा जुन खालको अस्तव्यस्तता भद्रकुल जुन देखियो, महाधिवेशन प्रतिनिधिहरूले जुन सकस बेहोर्नु पर्यो तिन दिनका लागि भनेको छ दिनसम्म भयो, यस्तो किन भयो?
0: त्यो हुन लागेकै थियो, त्यो हुनुपर्थ्यो। किन भन्दा त्यसको शपथ गरिरहेको थियो भन्दाखेरि हामी अहिलेबाट हेर्ने हो त्यो महाधिवेशनको निर्वाचन कसले गराउँछ, आफ्नो पार्टीको निर्वाचन कसले गराउँछ भन्ने कुरा चाहिँ थाहा
1: नभएका तामाङजीको
0: यस्ता मान्छेहरूको प्रतिनिधि छ, त्यो झुन्ड छ, त्यो सबै अवसरवादीहरूको झुन्ड छ। त्यहाँ 30 वर्ष नै अवसरवादी छन्, एमालेमा बस्ने काङ्ग्रेसमा खाना खोजेका, माओवादी बसेर खाना खोजेका, खाना नपाएका है, अवसर नपाएका, यत्रै नयाँ बच्चा गए पाइन्छ कि भनेर त्यहाँ गएका यस्ता खालका अवसरवादीहरूको झुन्ड असर थियो। त्यो कुनै फ्रेस मान्छे छैनन्। त्यहाँ एउटा नेता भनेर लायक भनेको चाहिँ लायक भनेको रवि रानी छ, नेता चाहिँ रवि लामिछालाई मैले व्यक्तिलाई त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष भन्दा पनि उहाँको पोलिटिकल मेच्योरिटी अहिले आएको मेच्योरिटी, उहाँको शब्द सन्तुलन, उहाँको शब्द बोल्ने तौर तरिका र त्यो कति सन्तुलित भएर बोल्नुहुन्छ र एउटा पोलिटिकल मेच्योरिटी पनि उहाँमा पछिल्लो समय देखिया छ। यो पार्टीमा राजनीतिक परिपक्वता हुनलाई 2-4 वर्ष जेलै बस्नुपर्दो रहेछ जस्तो लागेको छ। नत्रभनेदेखि तपाईँलाई पहिला त राजनीति उग्र नाका डाँडी हार्छु फेरि खेलमा लगाएर भन्ने मान्छेहरू भाषा त्यस्तै जस्तै पर गर्ने मान्छेहरू
1: 2-4 वर्ष भन्दा पनि धेरै मुद्दा लाउनु पर्दो रहेछ
0: धेरै त अहिले राजनीति चाहिँ बडा यति मेच्योर यति मेच्योर यति ब्यालेन्स यस्तो अवस्थी चाहिँ उहाँले भनेको सुन्नु भयो होला। 70 वर्षसम्म सङ्घर्ष गरेर 70 वर्षसम्म आफ्नो जिउको बाजी थापेर भूमिगत भएर लडेर टङ्कका मूल्य तोकिएर हरेक कुरा गरेर यो बाटो खनिदिएकाहरूलाई पनि हामीले बिर्सनु हुँदैन। यो बाटो हामीलाई यहाँ आउने ठाउँ बनाइदिनु भएको छ। हामी त तपाईँ पुराना पार्टीलाई हो नि सर, त्यो भन्न सक्छन्? बालनले भन्न सक्छन्? त्यो कहिले
1: सडक नबनाउनेलाई बाँधेर
0: बाँधेर रुखमा बाँधेर के गरेर चाहिँ बनाउँछु भन्नुहुन्छ। अर्का चाहिँ उहाँकै मन्त्री हुनुहुन्छ जहिले सार्वजनिक किसिमले खुट्टा भाँचिने भन्नुहुन्छ, फेरि उहाँले खुट्टा भाँचिने हुन्छ मन्त्री पूर्वाधार मन्त्रीले चाहिँ खुट्टा भाँचिने भन्नुहुन्छ फेरि अर्का, अनि फेरि यस्ता मान्छे आएका अतुङ्गा एउटा अर्का चाहिँ होइन खुट्टा भाँच्ने उहाँले अलिक तल भन्नुभएको खास भनेको चाहिँ कन्द भाँच्ने भने हो बाटो बनाउने छमछम नाच्ने कम्मर चाहिँ यता हो चाहिँ भाँचेर चाहिँ तिनतिर कम्मर भाँचेर नाच्ने भन्न खोजेको हो त्यो हो खुट्टा यस्ता खालका मान्छेहरू छन् फेरि समर्थन गर्ने अन्ध अन्ध।
1: रविजीको के देखियो भने अहिले अरू सांसदहरूले बोलेका विवादित अभिव्यक्तिमा पनि उहाँले माफी माग्नु भएको छ। यद्यपि अब समय सकिया छ, महाधिवेशनको समग्रमा एक लाइनमा भन्नुपर्दाखेरि यसको सन्देश के हो?
0: महाधिवेशनको सन्देश एकदमै राम्रो हो, अव्यवस्थित भयो र त्यहाँ चाहिँ केही व्यक्तिहरूले चाहिँ त्यही छ यो वर्तमान सांसद बनिसकेका व्यक्तिहरू पनि जस्तै म सङ्घको मान्छे
1: जेसुकै कमी कमजोरीहरू भए पनि
0: सञ्जयको चाहिँ हाम्रो धनञ्जयजी सांसद हुनुहुन्छ, उहाँले चाहिँ यसरी देश चलाउन सक्दैन पार्टीले भन्नुभयो, त्यस्तै खालको केही कमी कमजोरीहरू रहे, ती कमी कमजोरी रहँदैन, त्यो भइकि नै हाल्छ कि त्यत्रो मासलाई म्यानेज गर्दाखेरि धेरै कमजोरी रहन्छन्। कमजोरीका बावजुद पनि महाधिवेशन भयो, महाधिवेशन सम्पन्न भयो र यो पार्टीले एउटा सन्देश दिएको छ, यसको राय दृष्टिकोण स्पष्टता भएको छ, यसमा संविधान प्रतिको दृष्टिकोण स्पष्टता भएको छ, यसको वैचारिक पनि स्पष्ट भएको छ र एउटा पार्टीको रूपमा चाहिँ बन्द राष्ट्रिय स्वतन्त्र पार्टी एउटा पार्टीको रूपमा
1: दर्ज भएको छ।
0: अहिले जुन चाहिँ अब बाँकी छन् पुर्याउन, तर एउटा राम्रो सन्देश दिएको छ, एउटा पार्टीको रूपमा स्थानित भएको छ।
1: हस्, महत्त्वपूर्ण समय र विचारका लागि यहाँलाई धन्यवाद। उहाँ हुनुहुन्थ्यो राजनैतिक विश्लेषक डाक्टर राजेन्द्र चापाकाई। उहाँसँग आज हामीले रासोपाको महाधिवेशन केन्द्रित कुराकानी गरौँ। कुराकानी सँगसँगै प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद दिँदै प्रस्तुतमा जगत भण्डारी बिदा हुन्छु। नमस्कार।

0: विहीनहरूको आवाज एफएम जलजला जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
4: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
5: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
6: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 98-451-75-223, 98-056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

शान्तिकरा भवन्तु। प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह अनि भाग्यको विषयमा पनि जानकारी भने दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौँ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधुरी एफएम 97.2 MHz दुधुरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगन्ज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। फोन भन्ने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल असार महिनाको आज 14 गते, तदनुसार इसी सन् 2026 जुन 28 तारिक, सक सम्वत्सर 1948, नेपाल सम्बत 1146 तथलास, रुद्र नामक सम्वत्सर, उत्तरायण गृह मरितौ, आज आइतबार रहेको छ, ज्येष्ठ शुक्ल पक्ष, तिथि रहेको छ आज चतुर्दशी। आज तिथि रहेको छ विशेष गरी आज चतुर्दशी भन्ने तिथि भने रहेको छ आजको लागि चाहिँ नै, विशेष गरी 53 घडी 59 पला रहेको छ। नक्षत्रमा रहेको छ ज्येष्ठ नक्षत्र 51 घडी 6 पला, योगमा रहेको छ शुभ योग रहेको छ, आज दिन रात रहेको छ, कर्णमा रहेको छ वणिजकरण रहेको छ, विशेष गरी वणिजकरण रहनेछ आजको लागि, विशेष गरी 2:48 तथोपान्त ग्रहकरण रहनेछ, ग्रहकरण रहनेछ 21:28 पला रहनेछ। चन्द्रमा आज वृश्चिक राशिमा, श्री सूर्य नारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज काण योग रहेको छ। आज बिहान सूर्योदय बिहानको ठिक 5:12 भयो भने साँझ सूर्यास्त 7:02 हुनेछ। आजको दिन माने घडी 13:50 पला रहनेछ, आज दिन विशेष रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। कि तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी गराउँछु।
त्योभन्दा पहिला आजको समय यानि कि आजको काल समय, आजको शुभ समय, आजको लाभ समय कति बजेर कति मिनटसम्म रहनेछ त भन्ने विषयमा चर्चा भने गर्नेछौँ। आजको काल समय यानि कि आजको अशुभ समय भनिरहेको छ मध्याह दिउँसो 12:07:04 विशेष गरी दिउँसोको 1:51:10 आज काल बेला रहेको छ भने आज शुभ बेला रहेको छ। दिउँसोको 1:51:10 विशेष गरी दिउँसोको 3:35:17 शुभ बेला रहनेछ। आजको लाभ समय रहेको छ बिहानको 8:38:50 बिहानको 10:22:57 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। ग्रह गोचरमा सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौँ। विशेष गरी सूर्य मिथुन राशिमा, चन्द्रमा वृश्चिक राशिमा, मङ्गल वृष राशिमा, बुध मिथुन राशिमा, विशेष गरी शुक्र कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि वृश्चिक राशि आउँछ। ज्येष्ठाको दोस्रो चरण नाम आउँछ यादव नाम आउँछ। आज दिनाडी राक्षस गण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। कि त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भने पारे रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्दै जाँदैछन् भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। अवसरको लागि केही त्याग गर्नु पर्ला। समय लागे पनि मेहनत गर्दा काम बनाउन सकिन्छ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। पहिलेका कमजोरीमा क्रमशः सुधार समेत आउने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन हटबलले काम बिग्रदै जाँदैछन् भने धैर्य एवं मेहनतले मनका आमदामी दिलाउनेछ। अतिथिका रूपमा मान सम्मान प्राप्त होला। मन मिल्ने साथी भेट्नुका साथै प्रेम र मित्रको बन्धन पनि कसिलो भएर जाने सम्भावना रहेको छ। विभिन्न सहयोग र उपहार समेत हात लागि हुनेछ। सुख दुःखमा साथ दिनहरू प्रशस्त मात्रामा भेट्नेछन्। परिवारजनसँगको साथले नयाँ आशा जगाउनेछन्। वाद विवादबाट जोगिने प्रयत्न गर्दा नै राशि वृषलाई आजको दिनमा विशेष शुभ रहनेछ। मिथुन राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुका साथै काममा उत्स जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिन्छ। चुनौती पन्चाएर काम बढाउन सकिन्छ। शत्रुहरू किराना लाग्दै जानेछन् भने प्रतिस्पर्धा विजयी भइनेछ। भौतिक साधन जुट्नले दिगो काम सुरु गर्न सकिन्छ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुँदै जाँदैछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइने खालको योग भइन राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन लाभ हुँदै जाँदैछन्। शुक्र समस्याले उत्स जगाउँदैछ। तारिफका काम गर्दै धेरैको उपकार गर्न सकिन्छ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुँदै जाँदैछन्। आमदामीका स्रोत बढ्दै जाँदैछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। भौतिक अभिव्यक्तिको प्रभाव समेत बढ्ने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन परिस्थिति प्रतिकूल देखे पनि जोगिएर काम गर्नुपर्ने समय रहेको छ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ मिल्ने समय रहेको छ। विशेष गरी बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। साझेदारीमा फाइदा हुनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिँदा राम्रो हुनेछ। व्यवसायमा वचन दिने बानीले पनि अप्ठ्यारो पार्न सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्दा नै राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन केही विवाद अस्वत काम जिम्मेवारी वहन गर्नु पर्ला। सहयोगीहरूको भर पर्दा काम बिग्रिन सक्छ। तैपनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हात लागरी हुन र सफल भइनेछ। रोकिया काम बन्दिर नयाँ काम सुरु गर्ने समय रहेको छ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। सानो प्रयत्नले ठुलो काम बन्दै जाँदैछन्। पहिलेका कमजोरी सच्याउने समय पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। भोलि व्यवहारमा अलि सजग रहनु पर्ला। केही रकम हात लागि भए पनि खर्च बढ्नाले अर्थ र धन सङ्ग्रहमा बाधा पुग्नेछ। अवसरवादीहरूबाट अलि जोगिएर काम लिनुपर्ने समय रहेको छ। तैपनि दोहोऱ्याएर प्रयत्न गर्दा काम बन्नुको साथै फाइदा हुनेछ। सानो लाभांशबाट अलि फाइदा उठाउने चेष्टा गर्नेछन्। अलिक सजग रहेर अगाडि बढ्दा राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। नयाँ कामको प्रस्ताव पनि आउन सक्छ। मिहिनेतले प्रतिष्ठा मान सम्मान आदि पाइन्छ। तर अवसर आए पनि परिस्थितिवश काममा पछि परिएला। दुविधा बन्नाले निर्णायक क्षमता कमजोर बन्दै जाँदैछन्। आश्वासन दिनेहरूले झुक्क्याउन सक्छन्। स्वास्थ्यको लागि खानपानमा समेत सचेत रहेर अगाडि बढ्नुपर्ने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन खर्च लागे पनि कम बन्द काम बन्दै जाँदैछन्। पछिको लागि केही वस्तु त्याग्नु पर्ला। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम समेत बन्न सक्छ। आवश्यक पर्दा सर सपोर्ट वा कर्ज मार्फत धन जुटाउन सकिन्छ। तर अर्थ सञ्चय नहुन सक्छ। समयमा आदर्श गर्ने बारेले पछि परिन्छ। लगनी बढाउने अवसर प्राप्त हुनेछ। समय अनुकूल भेटघाट नभए पनि टाढाका साथीभाइहरूले काममा साथ दिने खालको योग भई राशि धनुलाई आजको दिनमा विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन उत्साह प्रवर्तक रहनेछ। आय स्रोत बढ्दै जानेछन् भने उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा मनगर लाभ हुने छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा पनि राम्रो प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय रहेको छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्याङ्कन हुने समय रहेको छ। मेहनतले आमदानी बढाउने काम पनि गर्न सकिने योग राशि मकरलाई आजको दिनमा विशेष देखिएको छ। कुम्भ राशि उनीहरूको लागि आजको दिन सानातिना काममै अलमल हुनाले ठुलो उपलब्धि नहुन सक्छ। लोकात्राका लागि पछि राख्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नु पर्ला। साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिन्छ। लगनशीलताले आँटेको काम सम्पादन हुँदै जाँदैछन्। व्यापारमा सामान्य फाइदा होला। जिम्मेवारी हात पार्न केही समय लाग्ने योग भनी राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन मिहिनेत गर्दा भाग्योन्नतिको समय रहेको छ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हात पार्न सकिन्छ। रोकियो कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूले साथ दिनेछन्। शक्तिको धाक देखाउनेहरू स्वतः निर्णेछन्। तार्किक काम गर्दै पदीय जिम्मेवारी समेत प्राप्त हुन सक्ने यो राशि मिललाई आजको दिनमा विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सबैसँग बसी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भनी गइसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी गराइसकेका छु। र अब भने पारा रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। 9845175223 र 9805675223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोला। र फोन गर्दा साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी अनिवार्य रूपमा गराउनुपर्ने हुन्छ कार्यक्रमको समयमा। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? सिंहबहादुर गुरुङ, गोर्खा जिल्लाबाट।
1: हजुर,
0: कार्यक्रममा पहिलो पटक फोन गर्दै हुनुहुन्छ?
1: हजुर,
0: पहिलो पटक फोन गर्नु भएको छ कि योभन्दा पहिला पनि फोन गर्नुभएको थियो कार्यक्रममा?
1: गरेको
0: योभन्दा पहिला पनि फोन गर्नु भएको थियो। कसको बारेमा हेर्नु भएको थियो योभन्दा पहिला?
1: अहिले त मेरो बहिनी।
0: त्यही त, योभन्दा पहिला अरू कसैको हेराउनु भएको थियो भनेको के मैले तपाईँलाई?
1: ए गाइले भन्जा, गाइले भन्जी, गाइले छोरीको लागि है।
0: ए पहिला पहिला हेराउनु भएको थियो?
1: हजुर
0: हजुर। आज चाहिँ कसको बारेमा?
1: अहिले मेरो बहिनी हो।
0: बहिनीको हो, जन्ममिति भन्नुहोस् त कति हो उहाँको?
1: 2042 साल साउन 6 गते।
0: जन्म समय भन्नुहोस् त।
1: दिउँसो 6 गते।
0: जन्म समय भन्नुहोस् त। तपाईँले रेडियोलाई सुनेर फोन नग मसँग नबोल्नुहोस् न, मोबाइललाई सुन्नुहोस् न, मोबाइललाई कानमा राख्नुहोस् त। रेडियोबाट अलिक टाढा जानुहोस् त तपाईँ। जन्म समय भन्नुहोस् त, कति बजेर कति मिनटमा हो?
1: दिउँसो 11 बजे।
0: हजुर, बिहानको 11 बजे होइन?
1: हजुर।
0: जन्म जिल्ला कुन जिल्ला पर्छ? गोर्खा जिल्ला पर्छ। ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गल्ये, शिवे सर्वार्थ साधिके, शरणत्र मुखे गौरी, नारायणी नमः।

0: फेरिदिएको पैँतालिस साल हो पूर्वा
1: अनि त्यो 45 साल त भनेको छु त मैले पनि पैँतालिस भनेको मैले है तपाईँले पनि 45 भन्नुभयो नि
0: हजुर
1: घातक तिथि पञ्चमी दशमी पूर्णिमा शनिबार घातक नम्बर 12 नम्बर राशिमा मकर भन्ने राशि घातक छ त्यसपछि माङ्गलिक पर्नु भएको छ सप्तमाङ्गलिक पर्नु भएको छ सतमाङ्गलिकको शान्ति गर्नुपर्छ मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन गर्नुपर्छ श्रीमान श्रीमतीको दाम्पत्यमा अलिकति बाधा बुढाबुढी ग्रह अलि नमिल्ने ग्रह छ विवाह त्यति राम्रो देखाउँदैन पेटमा समस्या हुन्छ पानी अलि धेरै पिउनुपर्छ भन्नु होला वैदेशिक क्षेत्र राम्रो सरकारी जागिर राम्रो छ होइन अलि छिटो छिटो रिसाउने स्वभावको हुनुहुन्छ अलिक एकोरेको स्वभावको हुनुहुन्छ बहिनी है अब अहिलेलाई दशाहरू उहाँको लागि चाहिँ ठिक ठिकै चलिरहेको छ त्यति धेरै ग्रहहरू नराम्रो ग्रह भन्ने त्यति धेरै देखिएको छैन है अहिले 38 पुरा भएर अब 39 लाग्नुहुन्छ अहिले पिङ्गला भन्ने ग्रह अर्को शनि भन्ने ग्रह चलेको छ यसले अलिकति नसामा समस्याहरू हुनसक्छ त्यही भएर दशाको शान्ति स्वस्थहरू एकपल्ट गराइदिनुहोस् मङ्गलबारको दिन व्रत बस्नुपर्छ भन्नुहोस् मङ्गलबारको दिन व्रत बस्नुभयो अनि त्यसपछि उहाँले चाहिँ पिङ्गलाको शनिको माङ्गलिकको शान्ति गर्नुभयो भने ग्रह शान्ति राम्रो हुन्छ समस्या आउँदैन बाधाहरू आउँदैन है समस्या चाहिँ के छ त भन्नुहोस् त जिज्ञासा के छ
0: समस्या खै श्रीमान श्रीमती नमिल्ने भन्छ
1: त्यही हो श्रीमान श्रीमती नमिल्ने ग्रह परेको हो अब धेरै समस्या छ भने बहिनीलाई लिएर भरतपुर चितवनमा आउनु म भाठौँ यहाँ अनि रत्न कवच पाउँछ हामीसँग हो त्यो रत्न कवच लाएपछि बहिनीको र ज्वाइँको सम्बन्ध राम्रो हुन्छ ग्रह मिल्छ विचार मिल्छ समस्या आउँदैन है बुझ्नुभयो
0: हजुर
1: त्यति गर्नु अरू केही पनि गर्नु पर्दैन अरू सबै कुरा ठिक छ बहिनीको मङ्गलबारको दिन व्रत बस्नु भन्नुहुन्छ भन्नुहुन्छ तपाईँ भन्नुहुन्छ कि भन्नुहुन्न कहाँ हुनुहुन्छ बहिनी अहिले बहिनीलाई भन्नु मङ्गलबारको दिन व्रत बस्नुपर्छ भनेर पर्सि मङ्गलबारदेखि बस्नु व्रत भन्नु है अनि त्यसपछि गणेशजीको पूजा गर्ने
0: विदेश छ खै बाहिर धेरै कमाउनु सकेन भन्छ
1: त्यही त ग्रह राम्रो छैन सतमाङ्गलिक परेको छ सतमाङ्गलिक भनेको राम्रो होइन अरू सबै कुरा राम्रो हुन्छ दाम्पत्य राम्रो हुँदैन श्रीमान श्रीमतीको सम्बन्ध राम्रो हुँदैन सतमाङ्गलिकले श्रीमानको आयु पनि घटाउँछ आयु पनि कमजोर गराउँछ श्रीमानको अकाल मृत्यु पनि हुनसक्छ सतमाङ्गलिकले होइन यसको शान्ति स्वस्थहरू गर्नुपर्छ हामीसँग रत्न कवच पाउँछ हो त्यो लाउनुपर्छ भनेर मैले तपाईँलाई भनेको बुझ्नुभयो अरू के छ भन्नुहोस् त अरू केही सोध्नु छ हुन्छ हस् फोन गर्नुभयो कार्यक्रम दैनिक सुन्नु है हुन्छ हस् उहाँले फोन गर्नुभएको थियो हामीलाई गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो आफ्नो बहिनीको विषयमा हेराएर जानुभएको छ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा प्रष्ट विचार तपाईँहरू सुन्न चाहनुहुन्छ जे हो कुण्डलीमा तपाईँको भाग्यमा जे लेखेको छ त्यही कुरा तपाईँ सुन्न चाहनुहुन्छ भने चाहिँ मात्र एउटा कार्यक्रम हो ज्योतिष वास्तु यो चाहिँ हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग 8 बजीसम्म आउँछ यसमा तपाईँले फोन गर्नुभयो भने तपाईँले प्रष्ट रूपमा जानकारी लिन पाउनुहुन्छ अनि दिउँसो पनि तपाईँले हेराउन पाउनुहुन्छ दिउँसो पनि फोन गरेर नाम टिपाएर पालोमा बस्नुहोला ग्रहदशा र भाग्य हेराउनुको लागि कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गर्छु म उहाँलाई कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: हजुर नमस्कार
1: नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ
2: हजुर म अराखाँचीबाट हो
1: अराखाँचीबाट हजुरको शुभ नाम भन्नुहोस् त
2: हजुर मेरो छोराको लागि हो
1: तपाईँको नाम भन्नुहोस् न छोराको म निकालिहाल्छु नि
2: मेरो मेरो ज्ञानी हो सर
1: ज्ञानी
2: ज्ञानी

0: बत्तीको ज्ञानी हुनुहुन्छ कि नाम मात्रै ज्ञानी हो? कसै कसैको नाम चाहिँ ज्ञानी हुन्छ, मान्छे चाहिँ अज्ञानी हुन्छन् क्या फेरि? अनि मान्छे पनि ज्ञानी हुनुहुन्छ नि? ल, ज्ञानी हुनुहुन्छ है। सबैलाई माया गर्नुपर्छ, सासू ससुरालाई माया गर्ने, घर परिवारलाई माया गर्ने, नरिसाउने होइन, अनि भगवान्को पूजाहरू गर्ने, भगवान्को नाम जप गर्ने गर्नुपर्छ है। ल, तपाईँको छोराको बारेमा हेर्नुहुन्छ होइन?
1: हजुर, छोराको 56 साल छ गुरु।
0: हजुर,
1: अनि भदौ भदौको 15 गते दिउँसोको 12:56 11:56 समय
0: 11:56 हो।
1: हजुर, भदौ 15 11
0: बुझेँ, मैले बुझेँ। मङ्गलबारको दिन होइन?
1: हजुर, मङ्गलबारको दिन। हजुर,
0: थाहा पाइसकेँ सबै थोक नातिनुहोस् म भन्छु। ल, सुन्नुहोस् है, श्री गणेश आइनमा श्रीमती रामानुज आइन 2056 भाद्र कृष्ण पक्षको मङ्गलबार, भाद्र कृष्ण पक्षको पञ्चमी तिथिमा जन्म, राशि चाहिँ मेष राशि, अश्विनीको तेस्रो चरण नाम आउँदोरहेछ चोबाट, चोलानाथ चोलाकान्त नाम आउँछ। आदि नानी देवगण परेको छ, घातकमा परेको छ तिथि, प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर राशिमा मेष भन्ने राशि घातक छ। सुन्नुहोस् है, ध्यान दिएर, मेष राशि घातक छ, कुण्डली ग्रह अलिकति राम्रो देखिन नि त मैले, अलिक छिट्टो रिसाउने स्वभावको रहेछन् बाबु है। मङ्गलबारे भएर होइन, माङ्गलिक भएर के, कुण्डलीमा लग्नेश माङ्गलिक परेका छन्। अनि लग्नेश माङ्गलिक परेको मान्छेको चाहिँ के हुन्छ भन्दा, निधारमा काठले, ढुङ्गाले, फलामले, केहीले निधारमा चोट लाग्छ। हजुर, निधारमा चोट लाग्छ, टाउको गरम हुन्छ, अनि छिटो छिटो रिसाउन मन लाग्छ, अनि विवाह दाम्पत्य पनि बहुविवाहको योगहरू पर्छ। अब बाबुले के गर्नु पर्यो भन्दा, शनिबारको दिन चोखो खाने शुद्ध भोजन, मङ्गलबारको दिन चोखो खाने शुद्ध भोजन, सकिन्छ भने व्रत बस्ने, अनि पूर्णिमाको दिन चोखनी त गर्यो भने विदेशमा राम्रो हुन्छ उसलाई। विदेशमा राम्रो हुनको लागि चाहिँ पूर्णिमाको व्रत बस्नु पर्यो, चोखनी त गर्नु पर्यो है। हजुर, हो, ठ्याक्कै बुझ्नुभयो। ल, भोलिदेखि गरे पनि भइहाल्छ। अनि त्यसपछि बाबुलाई दाजुभाइ नफाप्ने ग्रह परेको छ है, दाजुभाइ फाप्दैन भन्छ। यहाँबाट हेर्दाखेरि चाहिँ सरकारी जागिर खाने ग्रह पनि थिए राम्रै खालका, पढाइ चाहिँ बिचमा छोडेर अलिक समस्या भयो होइन, नभए पढाइ राम्रै पनि थियो, धेरै नराम्रो पनि थिएन, पढाइ बिचमा छोडेर अलिकति नराम्रो नराम्रो भएछ बाबुलाई। कुण्डली त राम्रै छ, दुःख पाउने ग्रहहरू छैन बाबुको। अब अहिलेलाई ग्रह चलेको छ सङ्कटा, अर्को चन्द्रमा भन्ने ग्रह चलेको छ। विवाहबारी गर्दाखेरि 30 वर्षभित्र विवाहबारी गर्नु, नभए 33 वर्षपछि विवाहबारी गर्नुपर्छ। हजुर, कि त 30 वर्षभित्र गर्ने, कि त 33 वर्षपछि गर्ने। अब कुनै केटीसँग यसो बोलेर, फोनमा बोलेर बेकारमा पैसा मात्रै खर्च हुन्छ, प्रेम विवाह फाप्दैन, लभ गरेर बिहा गर्यो भने घर बिग्रिन्छ 6 महिनामा। प्रेम विवाह नगर्नु, माघे विवाह गर्नु, माङ्गलिक भएको केटीसँग बिहा गर्नु भन्नु राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है। अरू के छ र भन्नुहोस्?
1: अरू त त्यही हो, त्यही गरा दसैँ यता हुन्छ, त्यसो भए त्यही पूर्णिमा पूर्णिमामा चोखनित गर्नु भन्ने भन्नु पर्यो नि त गुरु।
0: अनि मङ्गलबारको दिन र शनिबार पनि, माछा मासु, लसुन प्याज, जान्दासी, चुरोट पिँढी नखाने। अनि त्यसपछि विदेशबाट आएपछि चाहिँ विवाह गर्नुभन्दा पहिला माङ्गको रत्न कवच लगाएर अनि मात्र विवाह गर्नुपर्छ भन्नु है।
1: हजुर,
0: हामीसँग पाउँछ, त्यो हामीसँग पाउँछ। अब त्यो चाहिँ बाबु आएपछि लगाउनु पर्छ, लगाएपछि बल्ला विवाहबारी खुल्छ, नभए विवाहबारी खुल्दैन, विवाहबारीको योग नै आउँदैन है। यसमा विशेष ख्याल गर्नु, नरिसाउनु भन्नु, रिसलाई शान्त पाउनु भन्नु, राम्रो हुन्छ, चिन्ता नगर्नुहोस्। राम्रै छ कुराहरू है।
1: हस्
0: हस् नारायण। उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको बारेमा हेर्नुको लागि चाहिँ नि, मैले पनि उहाँलाई जानकारी गराइसकेको छु। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला। तपाईँले बुझ्ने तरिकाले प्रष्ट रूपमा म भनिदिन्छु चिनाहरू चाहिँ कुण्डली चाहिँ कुरा बुझ्नुभयो नि। अब तपाईँले नबुझ्ने भाषामा भनेर त काम छैन, हो कि होइन? त्यही भएर तपाईँहरूले कसरी बुझ्नुहुन्छ चिना हेराउँदाखेरि, कुन तरिकाले तपाईँले प्रष्ट रूपमा छ्याङ्ग बुझ्नुहुन्छ, त्यो तरिकाले म तपाईँहरूसँग कुरा गरिराखेको छु है। त्यही भएर फोन गर्नुभयो भने साल महिना गते र समय तपाईँले जानकारी लिनुहोला। विशेष गरी चाहिँ श्रीमाना श्रीमतीको ग्रह मिलेको छैन भने दुवैजनाको साल महिना गते समय भन्नुहोस्, मिल्छ मिल्दैन, हुन्छ हुँदैन, के गर्दा राम्रो हुन्छ म भन्छु। प्रेम छ तपाईँको असफल हुन्छ कि असफल हुन्छ फोन गर्नुहोस्, म भनिदिन्छु। कसैसँग प्रेम गर्नुभएको छ भने विवाह गर्न हुन्छ अथवा हुँदैन म भनिदिन्छु। बिजनेस व्यापार गर्न खोजिराख्नु भएको छ भने अहिले गर्न समय तपाईँलाई राम्रो छ अथवा छैन, जुन कुरा गर्न खोजिराख्नु भएको छ त्यो तपाईँको नामबाट गर्दा तपाईँलाई फाइदा हुन्छ कि बेफाइदा हुन्छ त्यो पनि भनिदिन्छु। सबै कुरामा भनिदिन्छु, तपाईँ चिन्ता गर्नै पर्दैन। तपाईँलाई चाहिएको कुरा तपाईँले सोध्नुभन्दा पहिलामा भनिदिन्छु ल, ठ्याक्कै विचारै गर्नुहोस् त फोन गरेर। तपाईँलाई जुन कुराले मनमा राखेर तपाईँले फोन गर्नुहुन्छ नि त्यो कुरामा तपाईँलाई तपाईँले सोध्नुभन्दा पहिला तपाईँको लागि यस्तो छ भनिदिन्छु मैले ल। उहाँ कोही मित्र आउनु भएको छ, स्वागत गरौँ। हजुर नमस्ते।
2: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? जाजरकोटबाट। के नाम भन्नुभयो? कालिका विश्वकर्मा भन्नुभयो। कसको विषयमा हेर्न चाहनुहुन्छ कालिकाजीले? छोराको विषयमा। अनि भन्नुहोस् त छोराको जन्ममिति कति हो?
2: 2069।
0: कति भन्नुभयो? बिहानको 12 बजी हो। ल सुन्नुहोस् है त, जन्म जिल्ला उही जाजरकोटमै भएको हो नि छोराको? ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2069 साल भाद्र कृष्ण पक्षको शुक्रबार चतुर्दशी तिथिमा जन्म सिंह राशि। छोराको सिंह राशि आउँछ, नाम आउँछ मिलन भन्ने नाम आउँछ है। मिलन भन्ने नाम आउँछ नरानको, राशि सिंह राशि आउँछ बाबुको। अन्त्यनारी राक्षस गुण परेको छ। घातकमा तिथिहरू छन् तृतीया अष्टमी त्रयोदशी, शनिबार घातक, नम्बरमा दशम, राशिमा कन्या राशि घातक छ। पढ्न फिटिक्कै मन नगर्ने, रिसाउने, घमण्डी हुने, जिद्दी हुने रहेछ बाबुको बानी, हो कि होइन? म त जे हो त्यही भनिदिन्छु। पढाइ नपढेर तपाईँलाई धेरै चिन्ता छ, कस्तो गर्छ यसले, यसको पढाइ हुन्छ कि हुँदैन, यसले गरिखान्छ कि खाँदैन भने मनमा चिन्ता लागेको छ होइन? अब एकदम पढाइमा ध्यान दिनु पर्यो, रिसाउनु भएन भन्नु पर्यो। बिहिबारको दिन अथवा एकादशीको दिन चोखो नित गर्ने, 12 माङ्गलिक परेका छन्, माङ्गलिकको दोष शान्ति गर्ने बाबुले, मङ्गलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, विवाह चाहिँ छिट्टै विवाह गर्ने ग्रह छ, पढाइ धेरै विषय नपर्ने ग्रहहरू परेको छ। अहिलेलाई ग्रह चाहिँ शुक्र र सीता संयोग छ, पढाइ राम्रो नहुने, पढ्न मन नलाग्ने, रिसाउन मन लाग्ने ग्रहहरू छन्, चोटपटक लाग्न सक्छ। विवाहबारी चाहिँ गरिहालौँ भन्ने मनमा आउने है, हो यस्तो खालको ग्रह दशाहरू परेको छ। बाबुले विवाह गर्नको लागि चाहिँ 22 वर्षभन्दा अगाडि विवाह गर्नु हुँदैन, 22 वर्ष कटेर 26 वर्षभित्र चाहिँ विवाह गर्नुपर्छ हो। त्यति विवाह गर्यो भने, त्यति पछि विवाह गर्यो भने राम्रो हुन्छ, समस्याहरू बाधाहरू रोकावटहरू आउँदैन बाबुको लागि, त्यस्तो चिन्ता गर्नु पर्दैन। तपाईँको लागि अब जिद्दी घमण्डी पढाइमा नहुने, मनमा चिन्ता लागेको विषय त्यो हो, त्यसको लागि चाहिँ तपाईँले विशेष ख्याल गर्नु। अरू के सल्लाह भन्नु, तपाईँलाई सोध्न मन लागेको कुरा यति हो कि अरू छन्? त्यही त, तपाईँले भन्न खोजेको कुरा, तपाईँले सोध्न खोज्नु भएको कुरा मैले पहिले भनिदिएँ, हो कि होइन? ल, अबदेखि रेडियो दैनिक सुन्नु, दिनदिनै सुन्नु, कार्यक्रम सुन्नु दिनदिनै, अनि साथीहरूलाई पनि भन्नु, ओल्लो घर पल्लो घर छर छिमेकीलाई पनि कार्यक्रम यसरी आउँछ सुन्नु भन्नु है। हुन्छ, उहाँले फोन गर्नुभएको छ हामीलाई जाँदरकोटबाट। कार्यक्रम ज्योतिष वास्तुले धेरै हाम्रा श्रोताहरूलाई फाइदा दिएको छ, तपाईँले पनि फाइदा चाहिँ लिइहाल्नु होला कि होइन? फाइदा लिइहाल्नुहोस्। कसरी फाइदा हुन्छ भन्दा, ग्रह दशा र भाग्य हेर्नको लागि पैसा लाग्दैन एक नम्बरमा, दोस्रो नम्बरमा कहाँ गएर हेराउनु होला भन्नु पर्दैन, तेस्रो नम्बरमा घर छोडेर गएर दिन बिताएर कहाँ हो ज्योतिषलाई भेट्न जानु परेन, घरै बस्नुहोस्, घरै बसेर फोन गर्नुहोस्। फोन गरेको भरमा तपाईँको बारेमा सम्पूर्ण कुरा डिटेलमा जे जे छन् कुराहरू त्यो कुराहरू प्रष्ट रूपमा जानकारी म तपाईँलाई गराउँछु, तपाईँहरू निर्धक्क भएर बस्नुहोस् है। अहिलेको लागि चाहिँ कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गर्छु म। हजुर नमस्ते।
3: हजुर नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म धादिङबाट।
0: धादिङ जिल्लाबाट?
3: हजुर।
0: शुभ नाम तपाईँको?
3: सरस्वती सुवेदी।
0: सरस्वती सुवेदी?
3: हजुर।
0: अनि तपाईँको सुवेदी हो?
3: हजुर।
0: कहाँको सुवेदी हो तपाईँहरू? धादिङकै हो कि कहाँबाट आउनुभयो त्यहाँ?
3: धादिङकै सुवेदी हो।
0: हो, ल, खुसी लाग्यो, म पनि सुवेदी हो, थाहा छ तपाईँलाई? अनि कसको बारेमा हेर्नुहुन्छ त?
3: भाइको बारे।
0: भाइको बारेमा? तपाईँको विवाह त भएको छैन?
3: ए, भइसक्यो नि।
0: अनि माइती सुवेदी हो कि घर सुवेदी हो भन्न खोजेँ मैले।
3: ए, घर सुवेदी।
0: घर सुवेदी। माइती चाहिँ?
3: माइती रिमाल।
0: रिमाल कहाँबाट बिहा गरेर जानुभयो धादिङमा?
3: धादिङबाट हो।
0: धादिङबाटै हो?
3: हजुर।
0: ए, ल ठिक छ। ल भन्नुहोस् त, जन्ममिति कति हो भाइको?
3: 2060 साल।
0: 2060 साल
3: फागुनको 9 गते।
0: फागुन महिना 9 गते।
3: समय दिउँसो 2 बजे।
0: समय दिउँसो 2 बजे हो?
3: हजुर।
0: भाइको बारेमा, शनिबारको दिन जन्म होइन त?
3: हजुर।
0: ल सुन्नुहोस् है त, श्री गणेश आयरमा श्रीमती रामानुजायरमा 2060 साल फागुन शुक्ल पक्षको शनिबार परिवार तिथिमा जन्म कुम्भ राशि। भाइको सुबाट नाम आउँदो रहेछ, सुभद्र अथवा सुदेव भन्ने नाम आउँदो रहेछ है, कुम्भ राशि पर्छ। आजदेखि अलिक राक्षस गुण परेको छ बाबुको। अब घातकमा तिथिहरू परेको छ, तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ होइन? भाइको कुम्भ राशि घातक छ, कुण्डली राम्रो छ, ग्रह राम्रो छ, धेरै नराम्रो छैन। अहिले 7.5 छ, अन्त्य 7.5, यसले गर्दा अलिकति बुद्धि बिग्रिन सक्छ यो बेलामा, काममा रोकावटहरू आउन सक्छ। सरकारी जग्गा खाने ग्रह राम्रो, विदेश जाने ग्रह राम्रो छ, तर अहिले रोकिन्छ फेरि है। अहिले बाबुलाई चाहिने ग्रह सिद्धा र अर्को शनि भन्ने ग्रह चलिराखेको छ क्या बाबुलाई। यो शनि भन्ने ग्रह फेरि 35 वर्ष 4 महिनासम्म चल्छ होइन, सिद्धा भन्ने ग्रह चाहिँ 25 वर्षसम्म चल्छ। 25 वर्ष भनेको उमेर 25 सम्म है। बाबुले के गर्नु पर्यो भन्दा, सबैभन्दा राम्रो, एक नम्बरमा रिसाउनु भएन, घमण्डी हुनु भएन, एकवटा स्वभावको छन्, एकवटा स्वभावको हुनु भएन, हो कि होइन? ल भन्नुहोस् त, त्यो कम गर्नु पर्यो। रिसाउनु भनेको, घमण्डी हुनु भनेको, एकवटा हुनु भनेको यो शत्रु लाग्नु हो क्या, राम्रो हुँदैन, फाइदा हुँदैन हामीहरूलाई। अब दोस्रो नम्बरमा 7.5 को शान्ति गर्नु पर्यो, घरमा सत्यनारायणको पूजा, रुद्री पूजा, नवग्रह पूजा लाउनै पर्छ, नलाइकन हुँदैन। बाबुले यदि काम गरे बाबुले भने, शनिबारको दिन चोखो खाने, शनिबारको दिन विवर्म गरेर जलहरू चढाउने गर्यो भने धेरै कुरामा राम्रो र सहज हुन्छ बाबुको लागि। एउटा आँखसँग विवाह गराउनु पर्छ, आँखसँग विवाह गरायो भने पहिलो घरबार दाम्पत्य राम्रो हुन्छ, नभए यसो लपसप गरेर कचा कुचुक पारेर बिहा गरेर लिएर आउने, अनि पछि गएर पछुताउने, अनि अर्काको छोरीलाई पनि दुःख दिने, आफूले पनि दुःख पाउने हुन्छ फेरि है। त्यो भएर यसो गर्नु चाहिँ भएन भन्ने कुराहरू हो कि होइन? तपाईँले सम्झाउनु पर्यो, तपाईँले त्यो जान्ने बुझ्ने मान्छेले सम्झाउँदा सम्झिहाल्छ नि भाइले, हो कि होइन? त्यति गयो, अरू त्यस्तो चिन्ता गर्नु पर्दैन, सबै कुरा ठिक छ, राम्रो छ, समस्या जिज्ञासा के सोध्नलाई फोन गर्नु भएको थियो भन्नु त?
3: ए त्यही त, विदेश यात्रा कस्तो छ, कस्तो गर्दा के हुन्छ?
0: होइन, विदेश त राम्रो छ नि, एकदमै राम्रो छ नि, अहिलेलाई त्यस्तो नराम्रो छैन। विदेश गएको छन् कि यहीँ छन् अहिले?
3: अहिले त्यही छ।
0: के काम गर्नुहुन्छ अहिले? ठिक छ, गाडी चलाउनेमा नराम्रो छैन, तर साढे साथी भएको नाताले गर्दा चोटपटक लाग्न सक्छ, अलिक सावधान हुनुपर्छ बाबु भन्नु है। विदेश पनि राम्रो छ भाइको लागि, यहाँभन्दा यहाँ गाडी चलाएर टाइम पास गर्नुभन्दा विदेशतिर गएर गाडी चलायो भने दुई पैसा कमाइन्छ, पछि कमाएर अनि फेरि नेपालमा आएर केही गर्न पनि सकिन्छ नि त फेरि, हो कि होइन भन्नुहोस् त? त्यो गर्नु, अरू चिन्ता गर्नु पर्दैन, ठिक छ, ग्रहहरू चाहिँ राम्रै छ है। पातली पातली काली काली केटी हुन्छन् है, अलिक छुची छुची खालके हुन्छन्, तपाईँ अलिक धेरै माइल जानु भने कति आँकी हो भन्छन् क्या फेरि बुहारीले, त्यस्तो खालको बुहारी पाउनुहुन्छ तपाईँले। अब वर्ष माइती नजिक छ, खुरु खुरु गइरहनु हुन्छ कि थोरै जानुहुन्छ? चाडपर्वमा मात्रै जानुहुन्छ, अरू बेला जानु हुँदैन क्या, माइत पनि हेप्छन् फेरि, हो कि होइन भन्नुहोस् त? कति आइराखेकी भन्ने हुन्छ, चिज हुँदैन नि त। अनि कहिले काहीँ जाने हो भने बल्ल ओहो मेरो छोरी बल्ल आई, ओहो मेरो दिदी बल्ल आउनुभयो भन्ने हुन्छ नि त फेरि। त्यही भएर बुहारी चाहिँ अलिक छुची छुची खालि पाउनुहुन्छ तपाईँले। तपाईँ कस्ती हुनुहुन्छ, छुच्ची हुनुहुन्छ कि छुच्ची हुनुहुन्न है, त्यसमा भर पर्छ, हो कि होइन? मम्मी बाबाले राम्रै गर्छन् भाइले, त्यस्तो चिन्ता गर्नु पर्दैन, ठिक छ, ग्रहहरू राम्रै छ। बुहारी पनि राम्रै पाउनुहुन्छ, मैले यसो तपाईँसँग हाँसो गरेको है। बुहारी पनि राम्रै पाउनुहुन्छ, पातली पातली अलि सेती गोरी पाउनुहुन्न, अनि काली पनि धेरै काली हुँदैन, काली काली खालके पाउनुहुन्छ बुहारी चाहिँ, रातो रातो वर्णकै पाउनुहुन्छ क्या बुहारी चाहिँ, पातली पातली हुन्छ नि बुहारी, अलिकति मुख छुचो भए पनि मन सफा भएको पाए त भइगयो नि, हो कि होइन? त्यो गर्नु, राम्रो छ कुण्डली नराम्रो छैन, ठिक छ, सुविधासँग बिहा गरेर जानु भएको छ, घर राम्रोसँग गरी खानु है। हस् हस् हस्। उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी धादिङबाट आफ्नो भाइको विषयमा हेर्नको लागि फोन गर्नुभएको छ। उहाँले सुवेदीसँग विवाह गर्नुभएको, अनि म पनि सुवेदी हो, मेरो नाम प्रेम प्रसाद सुवेदी हो, भारतवज गोत्र हाम्रो होइन, त्यही भएर मैले उहाँलाई सम्झाएँ, नजिकको लाग्छ, नजिकको त तपाईँहरू सबै मेरा नजिकको हुनुहुन्छ है, विशेष गरी तर माइती नामली होइन, तपाईँको यसो थर सुन्यो भने तपाईँको चाहिँ अलिक अर्कै अर्कै लाग्ने रहेछ क्या, त्यही भएर मैले सोधेको उहाँलाई चाहिँ, विशेष गरी चाहिँ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर आफ्नो समस्याको समाधान गराइहाल्नुहोस्, टेन्सनै नलिनुहोस् तपाईँहरूले, बुझ्नुभयो नि कुराहरू? तपाईँले ग्रह दशाको समस्याको समाधान गराएर म अगाडि बढ्छु, पैसा कमाउँछु, सक्सेस हुन्छु, पढाइ राम्रो हुन्छ, मेरो छोराको पढाइ राम्रो होस् भन्न चाहनुहुन्छ भने तपाईँले एकचोटि भेट्नै पर्छ मलाई, नभेटिकनै हुँदैन, अथवा तपाईँले मसँग फोनमा कुराकानी गर्नुहोस्, कार्यक्रममा फोन गर्नुहोस्, पैसा लाग्दैन, नि शुल्क हो फेरि हेराउनको लागि, बुझ्नुभयो नि? उही 10-20 रुपियाँ पैसा लाग्ला, नभए पैसा लाग्दैन, नि शुल्क हामीले सेवा दिएका छौँ। यो चाहिँ नेपालका विभिन्न जिल्लाहरूबाट कार्यक्रम एकैपटकमा चलेको छ। तपाईँहरू तराईतिर बस्नुहुन्छ, मधेसतिर बस्नुहुन्छ भने त तपाईँको चाहिँ ज्योतिषीहरू भेट्न पाइएला, तर पाहाडतिर ज्योतिषी पाइँदैन हेर्नुहोस् होइन, उहाँहरूलाई धेरै एकदम यो कार्यक्रमले धेरै नै सहयोग गरेको छ। विवाह गराउनु पऱ्यो, हेराउनु पऱ्यो, जुराउनु पऱ्यो, नराम्रो नाम निकाल्न, राशि निकाल्न होइन, गाईबस्तु किन्न बेच्न, घर घरेलु किन्न बेच्नको लागि विभिन्न प्रकारका साहित्य हेर्न पैसा लाग्दैन, तपाईँ जतिखेर पनि फोन गर्नुहोस्, पैसा लाग्दैन, निःशुल्क हुन्छ होइन। समय हेर्नको लागि कहीँ यात्रा गर्न खोज्दै हुनुहुन्छ भने कुन दिन यात्रा गर्दा राम्रो हुन्छ, विदेश यात्रा गर्न खोज्दै हुन्छ कुन दिन यात्रा गर्दा राम्रो हुन्छ, कति बजे कति समयमा मोटरसाइकल किन्न खोज्दै हुनुहुन्छ, गाडी घोडा किन्न खोज्दै हुनुहुन्छ, घर घरेलु किन्न खोज्दै हुनुहुन्छ भने तपाईँले बहिना कति बजे गर्ने, मोटरसाइकल किन्न कति बजे कति मिनटमा शुभ साइत छ होइन, सबै कुराहरू हामी तपाईँलाई निःशुल्क रूपमा हामीले तपाईँलाई बाँडिराखेका छौँ। तपाईँले कतिले लिनुहुन्छ लिइहाल्नु पऱ्यो होइन, फाइदा हुने कुरा लिइहाल्नुपर्छ हेर्नु, पैसा लाग्दैन, जति सक्नुहुन्छ लिइहाल्नुहोस्, तपाईँको लागि फाइदा हुन्छ। कार्यक्रममा फोन गर्नुहोस्, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा प्रष्ट रूपमा जानकारी तपाईँले प्राप्त गर्न पाउनुहुन्छ। कुनै पनि जिज्ञासा छ भने तपाईँले निर्धक्क भएर फोन गर्नुहोस्। आफ्नो आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ भन्दै आजकोलाई चाहिँ म तपाईँहरूसँग छुट्टिन आँटेको छु। फेरि भोलि बिहान ठिक्क 7 बजे म उपस्थित हुने नै छु पक्कै पनि। तपाईँसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नु

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98 6 75 78 232।

0: नमस्कार। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरि प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। एक साता स्थगित भएको संसद बैठक आज बस्दै ओली र प्रचण्डले आज एउटै मञ्चबाट सम्बोधन गर्दै। पर्यटन मन्त्रालयका 17 निकायमा 4348 को आवेदन, पर्सिसम्म मनसुन देशभर फैलने सम्भावना, आज पूर्वका केही ठाउँमा हावाहुरी चल्न सक्ने। रोल्पाको डहरी सामुदायिक वनबाट व्यवहारी से भरुवा बन्दुक बरामद, रोल्पामा 24 वर्षे युवक मृत फेला, मृत्युको कारण खुल्न बाँकी। प्युठानमा आफैले चलाएको जीप दुर्घटना हुँदा स्वर्गद्वारी नगरपालिकाका उपमेयर राणा मगरको मृत्यु, रुकुम पश्चिमको सिमलीमा रोजगार मेला सम्पन्न। र लगातार दोस्रो दिन पनि इरानमाथि अमेरिकी हवाई आक्रमण, मध्य पूर्वमा तनाव थप सुलियो, कोलम्बिया र पोर्चुगल सहित कङ्गो पनि विश्वकपको नकआउट चरणमा।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस्, निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार सुरु गरौं। एक साता स्थगित भएको संसद बैठक आज बस्दै सम्बन्धी प्रसंगबाट। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको 28 बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार बैठक आज बिहान 11 बजे संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। तेस्रो पटक स्थगित भएको बैठक आज बस्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो। मन्त्री तथा रासोपाका सांसदहरू महाधिवेशनमै व्यस्त भएपछि संसदका महत्वपूर्ण विधेयक र बजेट सम्बन्धी कार्यसूची प्रभावित बनेका छन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो। सभामुख डोलप्रसाद अरियालको निर्देशनमा संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक आज आइतबार बिहान 11 बजेसम्मको लागि स्थगित भएको जानकारी दिनुभएको थियो। आजको बैठकका लागि संसद सचिवालयले सम्भावित विभिन्न 12 कार्यसूची तय गरेको छ। बैठकको सुरुमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनु हुने कार्यसूची रहेको छ। यसै गरी सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा प्रशिक्षकको 63 वार्षिक प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। आजको बैठकमा सरकारका तर्फबाट विभिन्न महत्वपूर्ण संशोधन विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ। जसमध्ये सार्वजनिक खरिद र सहकारी विधेयक प्रधानमन्त्रीको तर्फबाट मन्त्री महावीर पुनले, सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्नुहुनेछ। सम्पत्ति शुद्धिकरण र स्वास्थ्य विधेयक अर्थमन्त्री डाक्टर सोनिम वाग्ले सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपालीनलाई संशोधन गर्न विधेयक 2083 सदनमा प्रस्तुत गर्नुहुनेछ। आजको बैठकमा आर्थिक विधेयक 2083 माथि प्राप्त संशोधनहरूसहित छलफल हुने र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ। छलफल पश्चात अर्थमन्त्री डाक्टर सोनिम वाग्ले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसै गरी राष्ट्र ऋण उठाउने विधेयक 2083 माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव पेश भई प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ र सो विधेयकलाई समेत आजै पारित गर्ने कार्यसूची रहेको बताइएको छ। बैठकको अन्त्यमा प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभएको छ। यसअघि असार 5 गते बैठक बसेको थियो। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी बीच एकताको बहस चलिरहँदा अध्यक्ष केपी शर्मा ओली र संयोजक पुष्पकमल दाहाल प्रचण्डले एउटै मञ्चबाट सम्बोधन गर्नुहुने भएको छ। मदन भण्डारी फाउन्डेसनद्वारा आयोजना हुन लागेको जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आज राष्ट्रिय सभामा आयोजना हुने नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय कार्यक्रममा लामो समयपछि ओली र प्रचण्डले एकै मञ्चबाट सम्बोधन गर्नुहुने भएको हो। फाउन्डेसनका कार्यवाहक सचिव भेषराज अधिकारीका अनुसार उक्त कार्यक्रममा नेकपाका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्नुहुनेछ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले उक्त कार्यक्रममा अध्यक्ष ओली जाने जानकारी दिनुभएको छ। त्यसै गरी संयोजक प्रचण्डका सहयोगी गोविन्द आचार्यका अनुसार कार्यक्रममा उहाँ जाने समय तय भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रममा श्वेत सादुल मदन भण्डारीको जीवनका लेखक रमेश रुछेन राईलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने कार्यक्रम पनि रहेको छ। यो कार्यक्रम दिउँसो 1 बजे सुरु हुने आयोजकले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत 17 निकायमा नियुक्तिका लागि 4,348 जनाले आवेदन दिएका छन्। मन्त्रालयले 31 वैशाखमा आह्वान गरी बहुमोजिम 3,414 पुरुष र 921 महिला र 13 अन्य लिङ्गका व्यक्ति ले आवेदन दिएका हुन्। नेपाल पर्यटन बोर्डमा सबैभन्दा धेरै 855 जनाले आवेदन दिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणमा 578 जनाको आवेदन परेको छ। पशुपति क्षेत्र विकास कोषमा 476 को आवेदन परेको छ। लुम्बिनी क्षेत्र विकास कोषमा 465, नेपाल प्रज्ञा प्रतिष्ठानमा 438 तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा 196 जनाले आवेदन दिएका छन्। बृह उत्तर जनकपुर क्षेत्र विकास परिषदमा 186, ललित कला प्रज्ञा प्रतिष्ठानमा 166, सांस्कृतिक संस्थानमा 151 तथा नेपाल पर्यटन होटल तथा पर्वतीय प्रतिष्ठान नाथममा 149 को आवेदन परेको मन्त्रालयले जनाएको छ। बौद्धनाथ क्षेत्र विकास समितिमा 134, तारा गाउँ विकास समितिमा 109, बौद्ध दर्शन प्रदर्शन तथा गुम्बा विकास समितिमा 102 र हनुमान ढोका दरबार संग्रहालयमा संग्रहालय विकास समितिमा 100 जनाको आवेदन परेको छ। पाटन संग्रहालय विकास समितिमा 91, देवघाट क्षेत्र विकास समितिमा 88 र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा 86 जनाले आवेदन दिएका छन्। सबै आवेदनमाथि मूल्याङ्कन समितिले अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ। सूचीमा समावेश व्यक्तिहरूलाई मन्त्रालय र मातहतका निकायहरूमा आवश्यकता अनुसार विज्ञ सल्लाहकार सदस्य तथा अन्य जिम्मेवारी नियुक्ति दिइनेछ। सरकारले 19 वैशाखमा राजपत्र मार्फत सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 लागू गरेपछि 110 सार्वजनिक निकायका 1500 बढीको नियुक्ति स्वत खारेज भएको थियो। अब मौसम सम्बन्धी जानकारी। पर्सि मङ्गलबारसम्म मनसुन देशभर फैलने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मङ्गलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भाग सहित कर्णाली र सुदूरपश्चिम प्रदेशको सम्पूर्ण क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना रहेको छ। यस वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते अर्थात् जुन 19 तारिकमा पूर्वमा प्रवेश गरेको मनसुन असार 8 देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो, तर मनसुन कमजोर अवस्थामै रहेको छ। मध्य असार भइसक्दा पनि पानी पर्न नसक्दा धान रोपाई प्रभावित हुँदै आएको छ। आज दिउँसो देशभर मौसम साधारणतया बदली रहने अनुमान रहेको छ। गैराती, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा पानी परेको छ। बिहान काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भएको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी र तराई क्षेत्रका 1-2 ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको छ। साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान रहेको छ। आज राति पनि देशभर मौसम साधारणतया बदली नै रहने बताइएको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब केही छिन विश्रामपछि रोल्पाको डहरे सामुदायिक वनबाट व्यवहारिसे भरुवा बन्दुक बरामद। रोल्पामा 24 वर्षीय युवक मृत फेला, मृत्युको कारण खुल्न बाँकी। लगायतका समाचार बाँकी नै छन्, हामी सँगै रहनुहोला।
7: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गोटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
8: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
7: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
8: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि
3: तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
7: हजुर, हाम्रा सेवाहरू।
3: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
7: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: थप जानकारीका लागि डाक्टर अमीर हुसैन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
7: न्यु रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
9: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिकरमा। रोल्पा नगरपालिका 4 वाई गाउँ स्थित डहरे सामुदायिक वनबाट प्रहरीले व्यवहारिसी अवस्थामा लुकाई छिपाई राखिएको एक थान भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरीकारले रोल्पाका अनुसार शनिबार हिजो बिहान करिब 10 बजे उक्त स्थानमा एक थान भरुवा बन्दुक लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। खोजतलासका क्रममा वन क्षेत्रमा बिमारीसी अवस्थामा रहेको एक थान भरुवा बन्दुक फेला पारेर बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको बन्दुकको मुचुल्का तयार गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइएको छ। उक्त हात हतियार कसले र किन त्यहाँ लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ। रोल्पाको माडी गाउँपालिका 2 घरती गाउँमा 24 वर्षे एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार हिजो बिहान करिब 3 बजे घरती गाउँ निवासी देवबहादुर ओलीका छोरा प्रकाश ओली ओम प्रकाश देवबहादुर ओलीका छोरा ओम प्रकाश ओली आफ्नै घरको सुत्ने कोठामा अचेत अवस्थामा फेला परेका थिए। उनीसँगै सुतेका सोही ओडाको गल्सु निवासी 28 वर्षे कमल खड्काले अचेत अवस्थामा देखेपछि तत्काल परिवारलाई जानकारी गराएका थिए। परिवारले उनलाई उपचारको लागि माडी गाउँपालिका 2 स्थित स्मृति अस्पताल पुर्याए पनि चिकित्सकले जाँचका क्रममा उनको यसअघि नै मृत्यु भइसकेको जनाएको प्रहरीले जनाएको छ। घटनाबारे बिहान करिब 4:45 को समयमा मृतकका साइला बुबा सन्दीप ओलीले इलाका प्रहरी कार्यालय घरती गाउँमा जानकारी गराएपछि प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठको नेतृत्वमा सोको टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार मृतकको शव घरको आँगनमा राखिएको अवस्थामा फेला परेको थियो। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र मृत्युको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्युठानको स्वर्गोदारी नगरपालिकाका उपमेयर मिनराज राणा मगरको जीव दुर्घटनामा मृत्यु भएको छ। स्वर्गोद्वारी दुई बाङ्गेसल्लाबाट धनबाङ तर्फ जाँदै गरेको लुप र 01001006008 नम्बरको नगरपालिकाको नाममा रहेको बोलेरो पिकअप दुर्घटना हुँदा उपमेयर 50 वर्षे राणा मगरको मृत्यु भएको हो। शनिबार अपरान्ह 4:45 बजेतिर उप प्रमुख राणा आफैले चलाएको जीप सडकदेखि 300 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जीपमा उनी एक्लै सवार रहेको बताइएको छ। उनी राष्ट्रिय मोर्चाबाट निर्वाचित भएका थिए। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर 9 सिमलीमा रोजगार मेला सम्पन्न भएको छ। शिव विकास रोजगार प्रबन्धन समृद्ध समाज निर्माणको ध्येयसहित राप्ती ज्ञानोदय माविमा मेला सम्पन्न भएको हो। कर्णाली प्रदेश उद्योग वाणिज्य महासङ्घ र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय क्वालिटी परियोजनाको संयुक्त आयोजनामा मेला भएको हो। यसमा रुकुम उद्योग वाणिज्य सङ्घ र राप्ती ज्ञानोदय माविसँग समन्वय गरिएको थियो भने प्राविधिक सहयोग स्विस क्याट्याक रहेको छ। मेलामा जिल्लामा रहेका विभिन्न उद्योगहरूले सहभागिता जनाएका थिए। उनीहरूले उत्पादन गरेका सामग्रीहरू मेलामा प्रदर्शनीमा राखिएको थियो। मेलामा सहभागी उद्योगीहरूसँग व्यवसाय प्रबन्धनका विषयमा अन्तर्क्रिया समेत गरिएको थियो। व्यवसायलाई दिगो र राम्रो बनाउनको लागि भइरहेको प्रयास र गर्नुपर्ने विषयमा अन्तर्क्रिया गरिएको क्वालिटी परियोजनाका हरि शर्माले जानकारी दिनुभएको छ। साथै राप्ती ज्ञानोदय माविमा पशु विज्ञान पढिरहेका विद्यार्थीसँग अन्तर्क्रिया र उनीहरूको लागि रोजगारी सिर्जना गर्ने सहयोग गर्ने समेत उक्त कार्यक्रमको उद्देश्य रहेको उहाँले बताउनु भएको छ। प्राविधिक विद्यार्थीहरूलाई कसरी रोजगारी दिने, श्रम बजारमा कसरी जोड्ने भन्ने मुख्य उद्देश्य रहेको बताएको छ। सोही अनुसार अध्ययनरत तथा अध्ययन पुरा गरिसकेका प्राविधिक विद्यार्थी र जिल्लाका उद्योगी व्यवसायहरूका बीचमा सम्बन्ध विस्तार गरिएको राप्ती ज्ञानोदय मावि सिमलीका प्रधान अध्यापक चन्द्रबहादुर परियारले बताउनु भएको छ। यो कार्यक्रमबाट 50-60 जना विद्यार्थीहरू रोजगारीमा जोडिन सहज हुने सम्भावना रहेको उहाँले बताउनु भएको छ। उनीहरूको क्षमता अनुसार उनीहरूलाई जिल्ला स्थित व्यवसायी र उद्योगीहरूसँग भेट गराइएको उहाँले बताउनु भएको छ। अब विद्यार्थीहरूले आफ्नो क्षमता अनुसार रोजगारी पाउन सहज हुने तथा जिल्ला स्थित उद्योगी व्यापारीहरूलाई पनि जनशक्ति व्यवस्थापनमा सहजता आउने र यसले समग्रमा रोजगारी सिर्जना गर्न मद्दत पुगेको उहाँले बताउनु भएको छ। कार्यक्रममा प्रत्येक विद्यार्थीहरूले व्यक्तिगत बायोडाटा प्रस्तुत गरेका थिए। यसबाट उनीहरूको क्षमता प्रस्तुति भएको छ। प्रतिनिधि सभा सदस्य गोपाल शर्माले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रत्यक्ष रोजगारी सिर्जनाका लागि यो कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनु भएको छ। अब देश बाहिरको समाचार। अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न सैन्य संरचना र रणनीतिक लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी रक्षा मन्त्रालयका अनुसार पछिल्लो कारबाहीमा इरानको हवाई प्रतिरक्षा प्रणाली, ड्रोन सञ्चालन केन्द्र, क्षेप्यास्त्र भण्डारण स्थल तथा सैन्य सञ्चारसँग सम्बन्धित पूर्वाधारलाई निशाना बनाइएको हो। अमेरिकी पक्षले यी आक्रमणहरू आफ्नो सुरक्षा तथा क्षेत्रीय स्थायित्व कायम राख्ने उद्देश्यले गरिएको दावी गरेको छ। अमेरिकी अधिकारीहरूले इरानको पछिल्लो गतिविधिले क्षेत्रीय सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै सैन्य कारवाही अनावश्यक बनेको बताएका छन्। यद्यपि आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक गरिएको छैन। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले सैन्य पूर्वाधारमा उल्लेख्ने क्षति पुगेको जनाए पनि स्वतन्त्र रूपमा त्यसको पुष्टि हुन भने सकेको छैन। यता इरानले अमेरिकी आक्रमणको कडा निन्दा गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुनी र आफ्नो सार्वभौमिकताको गम्भीर उल्लङ्घन भएको जनाएको छ। इरानी अधिकारीहरूले आवश्यक परे उचित समयमा जवाफी कदम चालिने चेतावनी दिएका छन्। साथै अमेरिकी कारबाहीले मध्य पूर्वलाई थप
अस्थिर बनाउने र त्यसको जिम्मेवारी अमेरिकाले नै लिनुपर्ने इरानको भनाइरहेको छ। अमेरिका र इरान बीचको तनाव फेरि चुलिँदा मध्यपूर्वको समग्र सुरक्षा अवस्था थप जटिल बनेको छ। विशेष गरी तेल आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जल डमरूहरू मध्येको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको छ। त्यस क्षेत्रबाट विश्वको ठूलो परिणाममा कच्चा तेल ओसारपसार हुने भएकाले द्वन्द्व थप गहिरिएमा विश्व बजारमा तेलको मूल्य र आपूर्ति प्रणालीमा प्रत्यक्ष असर पर्न सक्ने विश्लेषण गरिएको छ। उक्त संयुक्त राष्ट्रसङ्घ सहित विभिन्न देशहरूले दुवै पक्षलाई संयम अपनाउन र सैन्य कारवाही भन्दा संवाद तथा कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न आग्रह गरेका छन्। पछिल्ला घटनाक्रमले मध्यपूर्वमा सुरक्षा चुनौती अझ बढाएको भन्दै अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ। घटनाबारे थप विवरण आउने क्रम जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अन्त्यमा खेल समाचार। फिफा विश्वकप अन्तर्गतको समूह केको रोमाञ्चक अन्तिम खेलमा कोलम्बिया र पोर्चुगलले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्। मियामी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका धेरै अवसरहरू सिर्जना गरे पनि जाली जुमाउन सकेनन्। यस बराबरीका बावजुद दुवै टोली यसअघि नै अन्तिम 32 नकआउट चरणमा पुग्न सफल भइसकेका छन्। खेलको अन्तिम समयमा कोलम्बियाका डेभिन्सन सान्चेजले जुआन फर्नान्डो क्विन्टेरोको पासमा हेडिङ मार्फत गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले निकै सूक्ष्म जाँचपछि उक्त गोललाई अफसाइड घोषित गरिदिएपछि कोलम्बिया जितबाट वञ्चित भएको हो। खेलको उत्तराधमा लुइस सुआरेजले गोल गर्ने दुईवटा सुन्दर अवसर पाए पनि पोर्चुगली गोलरक्षक डिएगो कोस्टा बाधक बनेका थिए। पोर्चुगलका लागि ब्रुनो फर्नान्डेस र जाआओ नेभेसले प्रयास गरे पनि कोलम्बियाको रक्षा पङ्क्ति तोड्न सकेनन्। पोर्चुगललाई समूहको शीर्ष स्थानमा रहन जित आवश्यक थियो, तर बराबरीले उसलाई दोस्रो स्थानमा खुम्चाएको छ। यस्तै समूहको अर्को खेलमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोले उज्बेकिस्तानमाथि 3-1 शानदार पुनरागमन जित निकाल्दै इतिहास रचेको छ। विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणमा स्थान बनाउने क्रममा कङ्गोका लागि फिस्टन माएले 78 मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने इन्जुरी समयको पहिलो मिनेटमा ओआने विशाले तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए। सुरुवातमा पछि परेको कङ्गोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको हो। यो ऐतिहासिक जितसँगै कङ्गोले अब अन्तिम 32 भिडन्तमा इङ्ल्यान्डको सामना गर्ने तय भएको छ। यता उज्बेकिस्तान भने प्रतियोगिताबाट अन्तिम 32 भिडन्तमा इङ्ल्यान्डको सामना गर्ने तय भएको छ। यता उज्बेकिस्तान भने प्रतियोगिताबाट बाहिरिसकेको छ।

आज पूर्वका केही ठाउँमा हावाहुरी चल्न सक्ने। रोल्पाको डहरी सामुदायिक वनबाट व्यवहारिसे भरुवा बन्दुक बरामद। रोल्पामा 24 वर्षीय युवक मृत फेला, मृत्युको कारण खुल्न बाँकी। प्युठानमा आफैले चलाएको जीव दुर्घटना हुँदा स्वर्गद्वारी नगरपालिकाका उपमेयर राणा मगरको मृत्यु। रुकुम पश्चिमको सिमलीमा रोजगार मेला सम्पन्न। र लगातार दोस्रो दिन पनि इरानमाथि अमेरिकी हवाई आक्रमण। मध्य पूर्वमा तनाव थप चुलियो। कोलम्बिया र पोर्चुगल सहित कङ्गो पनि विश्वकपको नकआउट चरणमा। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संसार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षीबाट म रिता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: सुनौला हजार दिनका आमालाई पोषण के हो थाहा छ।
1: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
2: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
1: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
2: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नु पर्दछ।
1: गर्भवती भएको 3 महिना पुरा भएपछि 1 मात्राको जुकाको औषधि खानु पर्छ। साथै गर्भवती भएको 3 महिना पुरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक चक्की आइरन खानु पर्छ।
2: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र 1 मात्रा भिटामिन ए क्याप्सुल खानु पर्दछ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी

0: रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्त्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौँ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौँ।
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौँ।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौँ।
1: तरकारी फलफुलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौँ वा बजारसम्म पुर्याउ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौँ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौँ।
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: नमस्कार, कार्यक्रम हाम्रो आवाजको यो नवीनतम श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म चाहिँ तपाईँको आफ्नै आवाजको साथी विजय। यो कार्यक्रम तपाईँले देशैभरिका विभिन्न रेडियोबाट विभिन्न समयमा सुन्न सक्नुहुनेछ। यति बेला भने म रेडियोहरूको नाम लिन गइरहेको छु। सामुदायिक रेडियो दर्पण एफएम 79.2 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, रेडियो साइनो 89.8 मेगाहर्ज, ग्रेट एफएम ग्रेट कम्बिनेसन 106.4 मेगाहर्ज, रेडियो काउसती 102.6 मेगाहर्ज, रेडियो जागरण 93.6 मेगाहर्ज, हजुरको रेडियो 102.1 मेगाहर्ज, रामेछापबाट पनि कार्यक्रम तपाईँले सुन्न सक्नुहुनेछ। हामी हरेक साता विभिन्न व्यक्तित्वसँग फरक फरक विषयमा कुराकानी गर्ने क्रममा आज भने दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले सडक संगीत गर्ने क्रममा काठमाडौँ उपत्यका भित्र र बाहिर सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई सडकमा गीत गाउन नदिएको भन्दै बेरोजगार दृष्टिविहीन सङ्घर्ष समितिले अहिले आन्दोलन गरिरहेको छ। यो वास्तवमा यो आन्दोलन के को लागि किन भन्ने विषयमा यति बेला भने म बेरोजगार दृष्टिविहीन सङ्घर्ष समितिका अध्यक्ष सुदीप ओलीसँग म फोनमा कुराकानी गर्न गइरहेको छु। लागु श्रोता सुदीप ओलीसँग फोनमा कुराकानी गर्नतर्फ सुदीपजी तपाईँलाई कार्यक्रममा स्वागत छ।
1: धेरै धेरै धन्यवाद सर, यो विशेष अवसर दिनुभएको छ हजुर लगायत हजुरको मिडियाप्रति मेरो हार्दिक सम्मान छ।
0: सुदीपजी तपाईँको परिचय दिनुहोस्, तपाईँको जन्म कहाँ र कहिले भयो र बाल्यकाल के कसरी व्यतीत गर्नुभयो?
1: मेरो नाम सुदीप ओली, मेरो घर चाहिँ दाङ जिल्ला घोराई नगरपालिका वडा नम्बर 9 खैरा भन्ने ठाउँमा पर्छ।
0: बाल्यकाल कहाँ बस्नुभयो, कसरी व्यतीत गर्नुभयो?
1: 2049 सालको जन्म, त्यसपछि 2057 साल कार्तिक 2 गते म दाङ तुल्सीपुरको श्री गुरु जजु उच्च माध्यमिक विद्यालय रक्षाचौरमा स्कुल भर्ना भए, त्यहाँबाट मैले एसएलसी पास गरेँ 2067 सालमा, अनि त्यसपछि पशुपति मल्टिपल क्याम्पसबाट प्लस टू पास।
0: तपाईँहरू अहिले काठमाडौँको माइती घरमा बसेर अहिले आन्दोलन गर्दै हुनुहुन्छ, बेरोजगार दृष्टिविहीन सङ्घर्ष समितिको तपाईँ अध्यक्ष पनि हुनुहुन्छ, अध्यक्षको नाताले यो काठमाडौँको माइती घरमा गरेको आन्दोलन तपाईँले के को लागि गर्दै हुनुहुन्छ, यो आन्दोलन गर्नुको उद्देश्य के हो, यसको विषयमा?
1: धन्यवाद, धन्यवाद सर। विशेष गरी अझै पनि हजुरलाई धेरै धेरै सम्मान व्यक्त गर्छु। फेरि पनि मैले यो माइतीघर मण्डलाको आन्दोलन चाहिँ हामीले कसरी किन गर्यौँ भने, विशेष गरी आज बालिन सरकार, यो अपाङ्ग मारा सरकार, गरिब मारा सरकार हो सर, यो सरकारले आज दृष्टिबिनमाथि दमन गर्यो, दृष्टिबिनमाथि शोषण गर्यो। आज दृष्टिबिन भएका व्यक्तिहरू, मेरो स्वयं कुरा गर्नुहुन्छ भने म सडक चोक मठ मन्दिरमा धुप बेचेर खाने मान्छे होइन, म लगायत धेरै दृष्टिबिनहरू आज धुप बेचेर खानुहुन्थ्यो। कतिपयले कला कलाको माध्यमबाट जनताले दिएको 2-4 पैसाले आफ्नो घर चलाइराख्नु भएको थियो, र त्यो चलाउँदाखेरि सडकलाई सौन्दर्य सफा राख्ने त्यो त ठिकै छ, तर त्यो सडकलाई सफा राख्ने नाममा आज दृष्टिबिनमाथि लात्ती प्रहार, दृष्टिबिनमाथि चाहिँ नगर प्रहरी नेपाल प्रहरीका बुट प्रहार भयो, आज कतिपय दृष्टिबिन महिलामाथि पनि हातपात भएको छ। दृष्टिबिन महिलाका संवेदनशील अङ्गहरू छुने, राज्यले गाँस बाँस कपासको ग्यारेन्टी गर्नु पर्यो सर, आज शिक्षा स्वास्थ्य रोजगारको ग्यारेन्टी गर्नु पर्यो, आज गाँस बाँस कपासको ग्यारेन्टी नगरी, शिक्षा स्वास्थ्य रोजगारको ग्यारेन्टी नगरी आज दृष्टिबिनको गाँस बाँस कपासलाई बन्द गर्न मिल्दैन, यो राज्यको रवैया हो, र यो राज्यको रवैया विरुद्धमा चाहिँ हाम्रो आन्दोलन माइतीघर मण्डलमा जारी छ।
0: यो आन्दोलन तपाईँहरूले गर्नुभएको छ नि, यो आन्दोलनप्रति सर्वसाधारण कतिको समर्थन छ? यति बेला नेपालमा विभिन्न सङ्घ संस्थाहरू छ तपाईँकै क्षेत्रमा काम गर्ने, त्यो सङ्घ संस्थाहरूले तपाईँहरूलाई कतिको साथ दिनुभएको छ?
1: धन्यवाद। यस्तो छ सर, अहिले नेपाल नेत्रहीन सङ्घका अध्यक्ष पनि आइराख्नु भएको छ, राष्ट्रिय अपाङ्ग महासङ्घको अध्यक्षज्यू पनि आउनु भएको छ, आउन त होइन, अब कुराले त उहाँहरूले हामीले तपाईँहरूलाई साथ दिन्छौँ, यो आन्दोलनमा हाम्रो ऐतिबद्धता छ भनेर कुराले चाहिँ भन्नुभएको छ, अब कामले त त्यो पछि हेर्ने कुरा रह्यो, तर अहिलेको अवस्थामा चाहिँ सबैले साथ दिइराख्नु भएको छ, र धेरै मिडियाहरूले अहिले कभर पनि गरिराख्नु भएको छ, जो मिडिया कभर पनि भइराखेको छ, र अहिले यो आन्दोलनलाई सबै देशभरिका मिडियाले चाहिँ सकारात्मक तरिकाले लिनु भएको छ र राम्रो गर्नु भएको छ, ठिकै गर्नु भएको छ। तपाईँहरूको पुनर्स्थापन हुनुपर्छ, तपाईँहरूले चाहिँ आज तपाईँहरूको जुन माग छ यो माग चाहिँ राज्यले सुन्नै पर्छ भनेर चाहिँ धेरै राम्रो रूपमा चाहिँ यो आन्दोलनलाई हेर्नु भएको छ, साथ पनि दिनु भएको छ।
0: अहिले त हामीसँग यति बेला दृष्टिबिनको तर्फबाट प्रतिनिधि पनि हुनुहुन्छ, प्रतिनिधिको तर्फबाट अहिले यति बेला रमेश परसाई हुनुहुन्छ, उहाँको प्रतिक्रिया के छ, उहाँले के भन्नुहुन्छ, तपाईँहरूलाई भेट्न आउनु भएको छ कि छैन, तपाईँहरूको आवाज चाहिँ सदनसम्म पुर्याउनको लागि भोलि मद्दत गर्नु भएको छ कि छैन?
1: रमेश परसाईलाई त मैले दृष्टिबिनको प्रतिनिधि मान्दैन सर। दृष्टिबिनको प्रतिनिधि किन मान्दिनँ भने उहाँले हर्क साम्बाङले एउटा हातले ब्याग चला देख्नुहुन्छ, होइन, हर्क साम्बाङले एउटा हातले ब्याग चला, कहाँ हेलमेट लगाएन, यो लगाएन, त्यो लगाएन भनेर उहाँ संसदमा बोल्नुहुन्छ। तर आज जुन दृष्टिबिनको प्रतिनिधित्व गर्न उहाँ संसदमा जानुभएको छ राष्ट्रिय स्वतन्त्र पार्टीबाट, तर त्यही वर्गको बारेमा उहाँ बोल्नुहुन्न। एकचोटि बोल्नु भएको थियो उहाँले, एकचोटि बोलेको कुरा त हजुरहरूलाई थाहा होला, तर त्यो बोल्दाखेरि उहाँले तुच्छ शब्द र अलसिनी शब्दको प्रयोग गरेर चाहिँ दृष्टिबिनमाथि चाहिँ अपमान हुने तरिकाले चाहिँ
0: के शब्द प्रयोग गर्नुभएको थियो त्यति बेला? तपाईँले सम्झनुहोस् त्यति बेला के शब्द चाहिँ प्रयोग गर्नुभएको थियो त्यति बेला?
1: जुन के भन्नुभएको थियो भने आज दृष्टिबिनले त व्यापार पनि गरेर खाइराखेका छन्, आज कतिले गोल्ड मेसिन राखेका छन्, कतिले धुप बेचेका छन्, कतिले नीलकण्ठ बेचेर खाइरहेका छन्। तर उहाँले शब्द के भन्नुभएको थियो भने सडकमा जुन मागेर बस्ने दृष्टिबिन छन् आज तिनलाई समाउन थाल्यो नगरपालिकाले, चोरलाई समाउनु पर्ने, माग्नेलाई समाउन थाल्यो भनेर यो अलक्षिणी शब्द र हुँदै नभएको शब्दकोशमा हुँदै नभएको शब्द उहाँले प्रयोग गर्नुभएको छ कि अपमानित शब्द, त्यसलाई अपमानित शब्द भन्न रुचाउँछु मैले, होइन। तर आज धेरै दृष्टिबिनले त आफ्नो कलाकला देखाएर खानु भएको छ। यो माग्ने भने के हो, उहाँलाई यो माग्नेको परिभाषै थाहा रहन्छ क्या सर, होइन। त्यसै कारणले गरिदिन्यारी शब्द उहाँले बोल्नु भएको छ, अलसिनी शब्द बोल्नु भएको छ, त्यति बोल्नुभयो। त्यहाँबाट त कहाँ हर्क साम्बाङले एउटा आफूले ब्याग चला के गर्यो, लाल आयोगको प्रतिवेदन कहाँको, पहिलाका प्रधानमन्त्रीलाई किन कारवाही गरिन्न, पहिलाका गृहमन्त्रीलाई किन कारवाही गरिन्न भनेर बोल्नुहुन्छ। तर आफ्नो वर्गले दुःख पाएको उहाँले देख्नुहुन्न सर। त्यसैले दृष्टिबिनको प्रतिनिधि हो रमेश परसाई भन्न चाहिँ मलाई अलिक घिन लागेर आउँछ।
0: उहाँको भनाइ अनुसार त उहाँले त मैले उहाँहरूको आवाज सदनसम्म पुर्याएकै हो, मैले उहाँहरूको विषयमा अहिले पनि गम्भीर छु भन्नुहुन्छ। उहाँ गम्भीर भएको जस्तो लाग्छ तपाईँलाई?
1: मलाई लाग्दैन सर, उहाँले त मुखले त जे पनि भन्नुहुन्छ कि हजुरको मुखले उहाँले जे पनि भन्नुहुन्छ, म आज मेरो वर्गको प्रतिनिधित्व गरेर आउँ भनेर पनि कुनै बेला पत्रकारहरूसँग भन्नुभएको छ, मेरो वर्गको बारेमा म बोल्नुपर्छ, मेरो वर्गलाई समेटेर म सांसद संसदमा बोल्नुपर्छ भनेर भन्नुभएको छ कुनै मिडियासँग। तर उहाँले उहाँको भनाइ र गराइमा धेरै फरक छ सर, धेरै फरक
0: अब तपाईँहरू अहिले माइती घरमा आन्दोलन गर्दै हुनुहुन्छ, तपाईँको त्यो आन्दोलनको विषयमा अहिले कतिजना सहभागी हुनुहुन्छ, कहाँ कहाँबाट सहभागी हुनुहुन्छ, यसको विषयमा जानकारी गराउनुहोस् न यति बेला।
1: अहिले हामी हरेक जिल्लाबाट छौँ सर, यो 77 जिल्लाबाट छौँ, कम्तीमा हामी 80-90 जना 100 जनाको हारिमा हुन्छौँ। यो गाँस बाँस कपा शिक्षा स्वास्थ्य रोजगारको समस्या सबै दृष्टिबिनलाई छ, अब 100 जनाको छँदैछौँ, तर अहिले पनि दृष्टिबिन साथीहरू जोडिराख्नु भएको छ। यो हाम्रो आन्दोलन हो, यो हामी सबैको आन्दोलन हो, हामी सबै दृष्टिबिन आज पुनर्स्थापन हुनुपर्छ, राज्यले हामीलाई केही न केही गर्नुपर्छ, यो गरिबमा र दृष्टिबिनमा र बालिङ सरकारले केही न केही हाम्रो लागि गर्नु पऱ्यो भनेर अहिले अरू दृष्टिबिन पनि जोडिराख्नु भएको छ। अहिले चाहिँ 100 जनाको हारिमा हामी छौँ।
0: अनि कसरी आन्दोलन गर्नुभएको छ, आन्दोलनको प्रकृति के छ, त्यो विषयमा जानकारी गराउनुहोस् न।
1: अहिले धर्नाको आन्दोलन छ सर, अहिले हाम्रो बिहानको 9 बजेदेखि मध्याह्नको बाह्र एक बजेसम्म हामीले धर्ना कार्यक्रम राखेका छौँ। यो 7 दिनसम्म पनि सरकारले सुनेन भने हामी 24 घन्टै धर्ना कस्छौँ। अब एक हप्ताको अल्टिमेटम छ, यो सरकारले के गर्छ त्यतिसम्म
0: हाम्रो
1: समयमा छौँ। ए धर्ना माइतीघर मण्डलामा हाम्रो धर्नाको कार्यक्रम जारी छ। अहिले हाम्रो तेस्रो दिनको धर्नाको कार्यक्रम आजसम्म भइराखेका छ। अब यो 7 दिनसम्म ननस्टप जान्छ र 7 दिनपछि सरकारको प्रतिक्रिया हेरेर हामी त्यही अनुसार अघि बढ्नेछ।
0: तपाईँको अहिले समय कति छ अवधि, समय अवधि धर्ना भन्ने
1: समय अहिले हाम्रो 9 बजेदेखि मध्याह्नको 12 बजेसम्म।
0: अहिले काठमाडौँ उपत्यकामा तपाईँहरूलाई जुन सडक सङ्गीत गर्नुहुन्छ, जो जो गर्नुहुन्छ, जसले आफ्नो प्रतिभा देखाएर आफ्नो प्रतिभा मार्फत जीवन निर्वाह गरिरहनु भएको छ, उहाँहरूलाई कहाँ कहाँनिर चाहिँ प्रहरीहरूले तपाईँहरूमाथि ज्याजती गरेको
1: सर के गर्ने? नेपालका प्रहरी भन्न पनि मलाई त घिन लागेर आउँछ। प्रहरी मेरो साथी भन्छन् तर प्रहरी दुश्मन भयो आज दृष्टिबिन अशक्तका लागि, गुन्डा भयो। आज जमलबाट पनि दृष्टिबिनहरूलाई त्यत्तिकै मात्रामा लछार पछार गर्दै हातपात गर्दै चौकीमा खुन्छन्। अनि पशुपति को परपर होइन, आज दृष्टिबिनहरूले त्यहाँ पनि धुप बेच्नु भएको हुन्छ, त्यहाँबाट पनि धरपकड गरिराखेका छन्। काठमाडौँका हरेक ठाउँहरूबाट दृष्टिबिनहरूलाई प्रहरीले चाहिँ गुन्डा शैलीमा लाने, हजुरको हातपात गर्ने, हुलुजत गर्ने, होइन नचाहिँदा दुःखहरू दिने यस्तो गर्छन्। हजुरको बिहान 8 बजेदेखि थुनेर बेलुका 5 बजे छोडिदिन्छन्, होइन बेलुका 5 बजे त मान्छेसँग भाडा हुँदैन आउने, घर फर्किने भाडा हुँदैन, अनि त्यतिखेर न त जा अब तेरो काम सक्यो भनेर यति दुःख दिन्छन् सर, यति दुःख दिन्छन्। यो दुःखको बारेमा त मैले मेरा मुखारविन्दबाट पनि बयान गर्न सक्दिनँ। आज नेपाल प्रहरी काठमाडौँ नगर प्रहरीको यति दादागिरी बढिया छ कि दृष्टिबिनमाथि आज यिनीहरूले आफ्नो रवैया यस्तो तरिकाले देखाइरहेका छन् कि म कहिल्यै पनि मर्दिनँ, म यस्तै भइरहन्छु, आज यी दृष्टिबिनहरूलाई जे गरे पनि हुन्छ भन्ने शैलीमा चाहिँ यिनीहरू अघि बढिरहेछन् सर। निकै कष्टकर छ अहिले हामीलाई त प्रहरीबाट त।
0: अब राज्यबाट के कस्तो कामहरू गरिदियो भने यो आन्दोलन तपाईँले चाहिँ रोक्नुहुन्छ, अब तपाईँहरूको मुख्य माग चाहिँ के हो?
1: राज्यले गरिदिने पर्यो सर। आज कतिपय पढेका दृष्टिबिन हुनुहुन्छ, आज कतिपयका लाइसेन्स सिरानीमा छन्, दृष्टिबिन डिग्री होल्डर पनि हुनुहुन्छ, उहाँहरूको योग्यता र क्षमताका हिसाबमा जागिरी दिनु पर्यो। अनि नपढेका दृष्टिबिनहरूले हातले गर्न सक्ने कामहरू छन्, विभिन्न किसिमका चाउचाउ फ्याक्ट्रीहरू होलान्, बिस्कुट फ्याक्ट्रीहरू होलान्, मोजा बनाउने फ्याक्ट्री होलान्, यी यस्ता फ्याक्ट्रीहरूमा दृष्टिबिनलाई काम दिनु पर्यो। काम दिइसकेपछि यो आन्दोलन त अन्त्य त त्यसै नै भइहाल्छ। अहिले आन्दोलन किन भयो? दृष्टिबिनको घरमा चुलो बल्न गाह्रो भयो। आज कुनै पनि दृष्टिबिनको घरमा सर दुई दिन तिन दिन पुग्ने मात्रै चामल छ के, होइन तर अब यो कसले सुन्ने, कसलाई सुनाउने, होइन त्यसै कारणले राज्यले बालिन सरकारले छुट्टै दृष्टिबिनको माग पुरा गरोस्, दृष्टिबिनलाई योग्यता र क्षमताका हिसाबमा पुनस्थापन गरोस्, त्यसपछि यो आन्दोलन स्थगित अवश्य पनि हुन्छ सर।
0: तपाईँहरूको कुरा सुनेर भने यदि तपाईँहरूले आन्दोलन गरिरहनु भएको छ
1: नगर्दासम्म यो आन्दोलन त ननिष्ठमै जान्छ सर।
0: तपाईँहरूको आन्दोलन गरिरहनु भएको छ तपाईँले यति बेला, तपाईँहरूको आन्दोलनको कुरा बालेन सरकारले सुनेन भने तपाईँले के गर्नुहुन्छ?
1: हजुर, यो आन्दोलन यदि यो सरकार नसुन्ने भयो भने यो आन्दोलन निर्मम तरिकाले अगाडि बढ्छ। हामी रिले अनसनका साथसाथै आमरण अनसन पनि बस्न हाम्रा दृष्टिबिन साथीहरू तयार हुनुहुन्छ।
0: त्यति बेला राष्ट्रिय अपाङ्ग महासङ्घ छ पैरवी गर्नको लागि, उहाँहरूले हामी हाम्रो कामै पैरवी हो, कानुन बनाउने, नियम बनाउने, अपाङ्गता भएका व्यक्तिहरूलाई अन्याय अत्याचार परेको बेलामा सहयोग गर्ने बनिरहनु भएको बेलामा राष्ट्रिय अपाङ्ग महासङ्घको केन्द्रीय अध्यक्षले तपाईँलाई कतिको साथ दिनुभएको छ?
1: अस्ति हाम्रो कार्यक्रममा उहाँ पनि आउनु भएको थियो, राष्ट्रिय अपाङ्ग महासङ्घको केन्द्रीय अध्यक्ष देवी दत्त आचार्यज्यू आउनु भएको थियो। उहाँले पनि यो आन्दोलन ठिक छ, यो आन्दोलनले जुन उठाएका मागहरू छन्, गाँसबास कपास, शिक्षा, स्वास्थ्य, रोजगार, यसलाई लिएर हामी मन्त्रालयमा जान्छौँ। मन्त्रालयबाट मुखले चाहिँ हामीहरू गइराखेका छौँ भन्नुहुन्छ। मैले भने नि अगाडि हाम्रो अन्तर्वार्ताको क्रममा मैले हजुरलाई अगाडि भने नि उहाँहरूले कुराले त रङ्कै हाँक्नुहुन्छ तर कामले चाहिँ के गर्नु भएको छ भन्ने कुरा हुन्छ। अस्ति आउनु भएको थियो हाम्रो आन्दोलनमा ऐक्यबद्धता जनाउन आउनुभयो उहाँ, मन्त्रालयमा जान्छौँ, मन्त्रीसँग मिटिङ भइरहेछ तर निष्कर्षमा चाहिँ पुग्न सकेका छैन।
0: कुन मन्त्रीसँग कुन तहमा चाहिँ उहाँको कुराकानी भइरहेको छ, तपाईँले के जानकारी दिनुभएको छ? उहाँले के जानकारी दिनुभएको छ?
1: हाम्रो ज्येष्ठ नागरिक मन्त्री हुनुहुन्छ नि अहिले हजुरको सुर्खेतबाट, सुर्खेतको सीतावादी, उहाँसँग चाहिँ हाम्रो कुराकानी भइराखेका छ। तपाईँहरूको मागमा हामी गम्भीर छौँ, यो माग पुरा नहुन्जेलसम्म तपाईँहरू आन्दोलन गर्नुहोस् र राष्ट्रिय अपाङ्ग महासङ्घ र नेपाल नेत्रहीन सङ्घ तपाईँहरूको साथमा छ भनेर भन्नु त भएको छ सर। मुखले चाहिँ भन्नुभएको छ, अब कामले के गर्नुभएको छ त्यो हेर्नै पर्ने हुन्छ।
0: विज्ञप्ति निकाल्नु भएको छ कि छैन, के छ राष्ट्रिय अपाङ्ग महासङ्घको?
1: पहिला चाहिँ हजुरको नेपाल नेत्रहीन सङ्घले एउटा विज्ञप्ति निकालेको थियो सडक खाली गराउने नाममा आज बेरोजगार दृष्टिबिनलाई दुःख दिन पाइन्न भनेर एउटा विज्ञप्ति नेपाल नेत्रहीन सङ्घले निकाल्यो, त्यसपछि चाहिँ कुनै पनि सङ्घ संस्थाहरूले विज्ञप्ति निकाल्नलाई छैन अहिले.
0: यति बेला सङ्घ संस्थाहरू त देशमा धेरै छन्, ती सङ्घ संस्थाहरूले तपाईँहरूप्रति तपाईँहरूको विचारप्रति तपाईँहरूले तपाईँहरूको चाहिँ यो अपाङ्गताप्रति दृष्टिबिनप्रति अहिले त धेरै रकमहरू आइरहेको हुन्छ, राष्ट्रिय अपाङ्ग महासङ्घले पनि खर्च गरिरहेको हुन्छ, त्यस्तै गरी विभिन्न संस्थाहरू लगायतका चाहिँ विभिन्न सङ्घ संस्थाहरूले पनि दृष्टिबिनको क्षेत्रमा काम गरिरहेको हुन्छ. उहाँहरूको काम चाहिँ तपाईँहरूको रोजगारीतर्फ गएको हो कि होइन, उहाँहरूले चाहिँ के गर्नु भएको छ, उहाँहरूको पैसा चाहिँ कहाँ पुगिरहेछ, के बुझ्नु भएको छ?
1: धन्यवाद. यो अपाङ्गताका नाममा खोलिएका सङ्घ संस्था पनि थप हुन्छ है. मैले हजुरको मिडियाबाट भन्न चाहन्छु, थप हुने भयो. एउटा दृष्टिबिनका टाउका बेच्ने, एउटा अशक्तका टाउका बेच्ने, अनि दृष्टिबिनलाई पुनर्स्थापन गर्नुपर्छ भन्ने चाहिँ कहिल्यै नसोच्ने. यिनीहरूले के गर्छन् भने दुई तिन महिना एउटा ट्रेनिङ दिन्छन् सर, अनि त्यो ट्रेनिङ दिएपछि ल हामीले ट्रेनिङ दिउँ, अब तिमीहरू जतासुकै जाऊ भनेर छोड दिन्छन् के संस्थाहरूले. त्यो गरेको अवसर सर, संस्थाहरू लुटी खाने भाडा हुन्, ठगी खाने भाडा हुन्. आज अशक्त अपाङ्गलाई भजाएर धेरै संस्थाका अध्यक्षहरू माथि गए, तर आज सिङ्गा दृष्टिबिनहरू जो हामी अशक्त अपाङ्ग छौँ, धुपहरू बेच्छौँ, गीतहरू सङ्गीतहरू प्रस्तुत गरेर खान्छौँ, त्यो दृष्टिबिनहरू तल भए. आज यिनै संस्थाहरू त ठग हुन्छ. अब हिजोसम्म त केही पनि गरेका थिएनन्, तर अब यो आन्दोलन पछि अलिकति 2% केही न केही गर्छन् कि भन्ने आशा चाहिँ छ, नत्र त पहिले त सङ्घ संस्थाले केही पनि गरेनन् सर.
0: अब सङ्घ संस्था चलाउने र नेतृत्वमा रहने व्यक्तिहरूलाई के भन्न चाहनुहुन्छ यति बेला?
1: धन्यवाद. उहाँलाई भन्न चाहन्छु, पहिला दिन जस्तो भयो, पहिले हामीलाई तपाईँहरूले वास्ता गर्नु भएन, चासो दिनु भएन, नेपालका दृष्टिबिन अपाङ्गहरू जहाँसुकै जाउन् भन्नुभयो, जेसुकै गराउनु भन्नुभयो, तर अब त्यसो नगरिदिनुहोस्. आज दृष्टिबिनहरू भोकै मर्ने अवस्था आइसक्यो, दृष्टिबिनहरूले आज उपचार नपाएर मर्नुपर्ने अवस्था आइसक्यो. त्यसै कारणले यिनी अशक्त अपाङ्गताका लागि खोलिएका सङ्घ संस्था पनि गम्भीर हुनुहोस् र हाम्रा लागि तपाईँहरूले पनि अधिकार उठाउनुहोस्. तपाईँ हामीले मिलेर सहकार्य गरौँ र यो सरकारलाई घुँडा टेकाउँ. तपाईँ हामीले हिम्मत हार्यौँ भने हाम्रा मागहरू कहिल्यै पनि पुरा हुँदैनन्। त्यसै कारणले आज अशक्त अपाङ्गताका लागि खोलिएका सङ्घ संस्थाहरू यति भन्छु, तपाईँ हामी हातेमालो गरेर अघि बढौँ, हामीले सरकारलाई
0: तपाईँको कुरा अनुसार यति बेला अर्को थप कुरा पनि गरौँ यही सन्दर्भमा कुराकानी जोडौँ. अब तपाईँहरूको आन्दोलन त गर्नुहुन्छ, यो आन्दोलनमा अब देशैभरिका विभिन्न सङ्घ संस्थाहरूले यदि तपाईँहरूलाई साथ दिएन भने त्यस्तो अवस्थामा तपाईँले के गर्नुहुन्छ?
1: हामीले सङ्घ संस्था पनि घेराउ गर्छौँ सर. यदि हामीलाई अपाङ्गता भएका व्यक्तिका सङ्घ संस्थाले नै साथ दिएनन् भने हामी सङ्घ संस्था पनि हामीले घेराउ गर्छौँ. त्यो घेराउ चाहिँ हामीले काठमाडौँबाट घेराउ गर्नका लागि काठमाडौँबाटै घेराउ गर्नका लागि सुरु गर्छौँ. हामीले हाम्रा लागि यी सङ्घ संस्थाहरूले सुनेनन् भने चाहिँ हामीले सङ्घ संस्थालाई घेराउ गर्ने पनि हामीले योजना बनाएका छौँ सर.
0: अहिले तपाईँहरूको आन्दोलनमा 100 भन्दा बढी व्यक्तिहरू हुन्छ भन्नुभएको छ अगाडि कुराकानीमा. 100 व्यक्ति काठमाडौँ उपत्यकामै बसोबास गर्ने व्यक्तिहरू हुनुहुन्छ कि उपत्यका बाहिरबाट पनि आउनु भएको छ?
1: अहिले हामीले बाहिरबाट दृष्टिबिन ल्याएर म्यानेज गर्न सक्ने क्षमता हामीसँग छैन सर, किनभने स्रोत छैन. उहाँहरूलाई ल्याएर होटेलमा राख्नु पऱ्यो, खाना खुवाउनु पऱ्यो, त्यो हैसियत हामीसँग छैन. अहिले चाहिँ के छ भने काठमाडौँ ललितपुर भक्तपुरका दृष्टिबिनहरू जोडिएर चाहिँ 100 चाहिँ पुग्नु भएको छ.
0: पछि तपाईँहरूले काठमाडौँभन्दा बाहिर पनि यति बेला सडक सङ्गीत गर्ने, अन्य धुपका व्यवसायहरू गर्ने धेरै दृष्टिबिन तथा अपाङ्गता भएका व्यक्तिहरू हुन्छ, उहाँहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ यति बेला चाहिँ हाम्रो आन्दोलनमा सहभागी हुनको लागि के भन्न चाहनुहुन्छ?
1: राम्रो प्रश्न गर्नुभएको छ. एउटा मिडिया कर्मीको नाताले आज हजुरलाई सोध्नु पर्ने प्रश्न सोध्नु भएको छ. आज कुनै पनि मिडियाका पत्रकारहरूले यस्तो प्रश्न सोध्नु भएको थिएन, आज हजुरले कति मिठो प्रश्न सोध्नु भएको छ, धन्यवाद. हामीले के गरेका छौँ भने सर, अब तपाईँहरूले जिल्ला जिल्लामा पनि आन्दोलन गर्नुहोस्, त्यहाँ पनि नगरपालिकाहरू छन्, सिडिओ कार्यालयहरू छन्, आज नगरपालिकाहरू घेराउ गर्नुहोस् त्यहाँ भएका साथीहरूले. हजुरको मिडियाबाट म उहाँहरूलाई पनि यो पनि अनुरोध गर्न चाहन्छु, जो दृष्टिबिन साथीहरू हुनुहुन्छ जिल्ला जिल्लामा, जिल्ला जिल्लाका सिडिओ कार्यालयहरू घेराउ गर्नुहोस्, विभिन्न सरकारी निकायहरूका कार्यालयहरू छन्, ठुल्ठुला कार्यालयहरू छन्, आज ती कार्यालयहरू घेराउ गर्नुहोस्, त्यहाँबाट तपाईँहरूले गर्नु जिल्ला जिल्लाबाट केन्द्रबाट हामीले घसघस्यौँ राज्यलाई, हामीले घसघस्यौँ भने केही न केही मात्र राज्यले हाम्रो पनि सुनिदेला भन्ने आशा राख्छु. र जति जिल्लामा दृष्टि हुनुहुन्छ उहाँहरू पनि अब आन्दोलनमा अघि बढ्नुहोस्, हिम्मत नहार्नुहोस् भनेर उहाँहरूलाई हौसला दिन चाहन्छु.
0: तपाईँको आन्दोलन तुरन्तै रोक्नलाई सरकारले के गरिदिनुपर्छ?
1: हाम्रो जुन मागहरू छन् राजवास कपाल, शिक्षा, स्वास्थ्य, रोजगार, आज यिनी छवटा कुरा सरकारले पुरा गरिदियो भने यी आन्दोलनहरू भोलिबाट नै रोकिन्छन् सर। मेन कुरा आज मान्छेलाई केले सताउँछ? भोकले, रोगले, शोकले। आज दृष्टिबिनलाई भोकले सताएको छ, रोगले सताएको छ, शोकले सताएको छ। त्यसै कारणले भोक, रोग र शोक आज यी तिनका विषयलाई सम्बोधन गरेर ल तपाईँहरूको आन्दोलन रोक्नुहोस् भोलिबाट, अब हामीले तपाईँहरूले भने बमोजिम तपाईँहरूका मागहरू पुरा गर्छौँ भनेर सरकारले भन्यो भने भोलिबाट यो आन्दोलन रोकिनेछ। हजुरकै मिडियाबाट भने मैले
0: अब तपाईँको पारिवारिक विषयमा जानकारी गराउनुहोस्, तपाईँको चाहिँ अहिले कहाँ हुनुहुन्छ, कसरी बसिरहनु भएको छ, तपाईँको पारिवारिक जीवन के छ, यो विषयमा पनि जानकारी गराउनुहोस् न।
1: धन्यवाद। मेरो श्रीमती हुनुहुन्छ अनि 2 वर्षको अहिले सानो बाबु छ सर। मलाई पनि गाह्रो छ, अहिले मैले धुप बेच्न पाइरहेको छैन, आज व्यापार बिजनेसमा जान पाइरहेको छैन। मेरै घरमा 5 दिन कि 6 दिन पुग्ने चामल छ, त्यहाँबाट राज्यले के गर्छ कसो गर्छ अब राज्यकै आश गरेर बसिरहेको छु। सानो बाबु छ मेरो पनि, आज परिवार चलाउन गाह्रो छ। हिजो अस्ति व्यापार गरेर 2-4 वटा 5-7 वटा धुप बेचेर व्यापार गरेर आज जीविका चलाइरहेको थिएँ, तर आज राज्यबाट हामीलाई दमन भएको कारणले म पनि त्यो मारमा परिया छु। अब हेरौँ सर के गर्छ राज्यले।
0: धुप बेच्न पनि नदिएको अवस्था हो यति बेला?
1: केही पनि छैन सर, न धुप बेच्न दिन्छ, न वेट मेसिन राख्न दिन्छ, होइन, त्यो सबै सबै रोकिएको छ सर, सबै।
0: कार्यक्रम हामी निकै अन्ततिर छौँ, अन्तमा तपाईँलाई भन्न मन लागेको कुरा भन्न सक्नुहुन्छ।
1: धन्यवाद, कति मिठो कुरा गर्नु भएको छ, मेरो लागि समय दिनुभयो। आज आफू व्यस्त हुनुहुन्थ्यो होला, र पनि व्यस्त रहँदा रहँदै आज दृष्टिबिनलाई पनि समय दिनुपर्छ, यी दृष्टिबिन भएका व्यक्तिका पनि मागहरू सुन्नुपर्छ हामीले भनेर हजुरले हामीलाई समय दिनुभएको छ। विशेष गरी हजुर र हजुरको मिडियालाई विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र अन्तिममा मैले के भन्न चाहन्छु भने बालेन सरकार, छिटो हाम्रा मागहरू सुन। आज अशक्तलाई नमार, यो देशका दृष्टिबिनलाई नमार, तिमीलाई ठुलो पाप लाग्नेछ। तिमीलाई पाप त लागिसकेको छ, के पाप लागेको छ म त्यो अहिले हजुरको मिडियाबाट भन्न चाहन्न। पाप त लागिसकेको छ, यदि दृष्टिबिनलाई अझै पनि भौगोकै मार्ने कोसिस गर्यौ भने, दृष्टिबिनका घरमा चुलो बाल्न बोल्नका लागि रोक्यौ भने तिमी ठुलो दलदलमा फस्नेछौ भालेन। त्यसै कारणले तिम्रो सरकारले गरिबलाई नमार, अपाङ्गलाई नमार, छिटै अपाङ्गको पुनस्थापन गर, गरिब दुःखी असहायलाई निश्चित आज रोजगारको ग्यारेन्टी गर, अनि त्यसपछि तिम्रो जय जयकार हुनेछ। आज बालेन सरकार जुन रफारमा अघि बढिया छ, त्यसै गरी अघि बढ्नेछ यदि दृष्टिबिनका मागहरू पुरा गर्यो भने, अशक्त असहाय गरिबका मागहरू पुरा गर्यो भने, यदि बालेन सरकार गरेनौ भने भयङ्कर गाह्रो अवस्था आउनेछ, त्यति बेला छेक्न सक्ने छैन यो सरकारले भनेर भन्न चाहन्छु सर हजुरको मिडियाबाट।
0: हुन्छ, तपाईँको व्यस्त समय र गहन विचारको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
1: हजुरलाई पनि र हजुरको मिडियालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: भर्खरै तपाईँले सुन्नुभयो बेरोजगार दृष्टिबिन सङ्घर्ष समितिका अध्यक्ष सुदीप ओलीसँग गरेको कुराकानी। यो कुराकानी सँगै हामी कार्यक्रमको निकै अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ, जसको लागि नम्बर रहेको छ 98 6 1 83 5 87।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोर्नी, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: महा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपति महाधिवेशनले प्रभावित प्रतिनिधि सभाको बैठक आज बस्दै विभिन्न विधेयक तथा महालेखाको प्रतिवेदन पेश गर्ने कार्यसूची।
0: मदन भण्डारीको 75 औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डले एकै मञ्चबाट सम्बोधन गर्ने।
1: वर्षासँगैको पहिरोले इलामका गोलाखर्क राजदुवाली सडक अवरुद्ध, मेची मार्ग स्थित रोङ क्षेत्रको सडकमा पनि सवारी आवागमन रोकियो।
0: तेल ट्याङ्करमा आक्रमण भएपछि इरानका विभिन्न क्षेत्रमा अमेरिकी कारवाही, अस्तित्व नै समाप्त पारिदिने राष्ट्रपति ट्रम्पको चेतावनी।
1: र फिफा विश्वकपमा समूह चरणका अन्तिम 2 खेल जारी, अघिल्लो खेलमा पोर्चुगल कोलम्बियासँग बराबरीमा रोकियो।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171, 4780-724।

0: नेता मदन भण्डारी विशेष कार्यक्रममा ओली र प्रचण्डले एकै मंचबाट सम्बोधन गर्नुहुने भएको हो। मदन भण्डारीको 75 औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले राष्ट्रिय सभागृहमा गर्न लागेको कार्यक्रममा दुवै नेताले सम्बोधन गर्न लागेको फाउण्डेशनले जनाएको छ। फाउण्डेशनका कार्यवाहका सचिव भेषराज अधिकारीका अनुसार नेकपाका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथितामा कार्यक्रम दिउँसो 1 बजे शुरू हुने आयोजकले जनाएको छ। नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीले जनताको बहुदलीय जनवाद जबजको प्रतिपादन गर्नुभएको थियो। विक्रम सम्म 2049 माघ 14 गतेदेखि 20 सम्म चलेको एमालेको 5 औं महाधिवेशनमा भण्डारीबाट प्रस्तुत र पारित नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ। 2009 असार 14 गते ताप्लेजुङको ढुङ्गे सागुमा चन्द्रकला र देवी प्रसादका माइला छोराका रूपमा मदन भण्डारीको जन्म भएको थियो। 2050 जेठ 3 गते पार्टी कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दास ढुङ्गामा भएको जीप दुर्घटनामा मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो।
1: प्रशासनिकको पहिरोले मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क राजद्वारी सड़क खण्ड अवरूद्ध भएको छ। इलाम नगरपालिका 9 हेतुसहित पहिरो झरेपछि सड़क अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। साना सवारी साधनका लागि एकतर्फी रूपमा आवजावत गर्न सक्ने गरी पहिरो पन्छाउने प्रयास भइरहेको उहाँले बताउनुभयो। यस्तै मेची राजमार्गको रोङ गाउँपालिका 4 स्थित इलाम झापा सीमा क्षेत्रमा ढिस्को र 2 रूख ढलेर सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। उक्त खण्डमा पनि सड़क खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी परीक्षक कुलदीप चन्दले बताउनुभयो। यो सड़क खण्ड अवरूद्ध भएपछि इलामसहित 5 थर ताप्लेजुङ र झापाका नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। सड़क अवरूद्ध भएपछि इलामसहित 5 थर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम 5 थर र ताप्लेजुङ जाने सवारी साधन बीच बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन्।
0: सरकारले 8 विश्वविद्यालयमा उपकुलपति छनौटको लागि सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण प्रारम्भ गरेको छ। हिजो शनिबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। हिजो 3 विश्वविद्यालयका उम्मेद्वारले अन्तर्वार्ता तथा मूल्यांकन प्रक्रिया समान्तर रूपमा सञ्चालन गरिएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। पारदर्शिता, निष्पक्षता, वस्तुनिष्ठ तथा संस्थागत विश्वसनीयतालाई प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषय क्षेत्रका प्रबुद्ध विज्ञहरू तथा उपकुलपति छनौट तथा सिफारिश समितिका सदस्यको सहभागिता सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ। भोलिसम्ममा सबैको अन्तर्वार्ता सकाएसँगै 8 विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियाले पूर्णता पाउनेछ। सरकारले गत वैशाख 24 गते त्रिभुवन विश्वविद्यालय सहित 8 विश्वविद्यालयमा रिक्त कुलपति पदका लागि दरखास्त आह्वान गरेको थियो। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत 17 निकायमा नियुक्तिको लागि 4348 जनाले आवेदन दिएका छन्। मन्त्रालयका अनुसार 3414 पुरूष, 921 महिला र 13 अन्य लिंगका व्यक्तिले आवेदन दिएका हुन्। नेपाल पर्यटन बोर्डमा सबैभन्दा धेरै 855 जनाले आवेदन दिएका छन्। सबै आवेदनमाथि मूल्यांकन समितिले अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल। मार्बलका सिपिभिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड। साथै मार्बलका युपिभिसी प्रडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। काभ्रे पलाञ्चोकको पनौतीमा मनाइने परम्परागत हिले जात्रा शुरू भएको छ। हिजो साँझबाट जात्रा शुरू भएसँगै राति भद्रकालीको रप्तानिएको छ। त्यससँगै रातभरि नै गैह्रो अर्थात होम पूजा गरिएको पनौती जात्रा व्यवस्थापन जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ। समितिका अनुसार आज दोस्रो दिन पनौती नगरका सम्पूर्ण देवी देवताका मठ मन्दिरमा धूमधाम सहित पूजा अर्चना गरिँदैछ। आज इन्द्रेश्वर महादेव मन्दिरको पूर्वमा अवस्थित महेश्वर गणेशको मूर्तिलाई खटमा राखी अबीर जात्रा गरी नगर परिक्रमा गराइनका साथै साँझ भद्रकालीको रथ तान्ने र चक्र पूजा गरिनेछ। जात्राको तेस्रो दिन भोलि पूर्णिमाको दिन सबेरै भद्रकाली महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौड़ गराउने र रथलाई कापसमा जुदाउने काम हुनेछ। त्रयोदशीदेखि पूर्णिमाको रात रहन्जेल मनाइने हिले जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने यहाँको प्रचलन रहिआएको छ। जात्रा सकेर खेतमा रोपाई शुरू गर्ने परम्परा पहिलेदेखि चलिआएकोले यसलाई हिले जात्रा अर्थात नेवारी भाषामा ज्यापुन्ने समेत भनिएको स्थानीय बताउँछन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले पुनः इरानमाथिको आक्रमण व्यापक बनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले व्यापारिक जहाजहरूमाथि भइरहेको लगातार आक्रामक गतिविधिको प्रत्यक्ष जवाब स्वरूप कार्यवाही गरिएको दावी गरेको छ। सेन्टकमले निशाना बनाइएका स्थानहरूमा सैन्य सामग्री, संचार प्रणाली, हवाई प्रतिरक्षा प्रणाली तथा ड्रोन भण्डारणसँग सम्बन्धित अड्डाहरू रहेको जनाइएको छ। सेन्टकमले इरानलाई युद्धविराम सम्झौताको सम्मान गर्ने अवसर दिइएको थियो, तर उसले त्यसरी त्यसो नगरी एकतर्फी आक्रमण गरेको आरोप लगाएको छ। उसका अनुसार 20 लाख ब्यारेलभन्दा बढ़ी कच्चा तेल बोकेर हर्मुज जलमार्गबाट यात्रा गरिरहेको पनामाको झण्डाधारी एमटी किकु तेल ट्याङ्करमाथि इरानले आक्रमण गरेको थियो। इरानले हालसम्म यी नयाँ अमेरिकी आक्रमणबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको उल्लंघन जारी रहेमा इरानको अस्तित्व नै समाप्त पार्ने चेतावनी दिनुभएको छ। आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा ट्रम्पले इरानले कहिल्यै पार्ट नसिक्ने भन्दै यस्तै अवस्था रहिरहे आफूहरू पूर्ण सैन्य शक्ति प्रयोगका लागि बाध्य हुनुपर्ने बताउनु भएको हो। हर्मुज जलमार्गमा पानामाको झण्डा बोकेको जहाजमाथि हिजो ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानमाथि नयाँ आक्रमण थालेको थियो।
0: अब खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणका अन्तिम खेल आज सकिँदैछन्। अन्तिम दुई खेलमा अहिले समूह जेका अर्जेन्टिना र जुडोन तथा अल्जेरिया र अस्ट्रिया बीच प्रतिस्पर्धा भइरहेको छ। यो समूहबाट अर्जेन्टिना नकआउटमा प्रवेश गरिसकेको छ भने अस्ट्रिया र अल्जेरिया नकआउटको प्रतिस्पर्धामा रहने छन्। यसअघि आजै बिहान सम्पन्न समूह केको खेलमा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेल्दै नकआउटमा स्थान बनाएका छन्। यही समूहको अर्को खेलमा कंगोले उज्बेकिस्तानलाई पराजित गरेको छ। फिफा विश्वकप अन्तर्गत राति सम्पन्न खेलमा इंल्याण्डले पानामालाई 2-0 पराजित गरेको छ। जुड बेलिङ्घम र ह्यारिकेनको एक एक गोलको मद्दतमा विजय इंग्ल्याण्ड समूह एलको विजेता बन्दै नक आउटमा पुग्यो। सोही समूहको अर्को खेलमा घानालाई 2-1 पराजित गर्दै क्रोएसियाले पनि अन्तिम 32 स्थान बनाएको छ। विश्वकप फुटबलमा राउण्ड अफ 32 खेल आज राति शुरू हुँदैछन्।
1: अब मौसम मनसुनी वायु सक्रिय हुन थालेसँगै आज बिहान कोशी बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशमा भारी वर्षाको पनि सम्भावना छ भने मधेस र बागमतीका सम्पूर्ण क्षेत्र, गण्डकीका केही तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रसम्म मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी 3-4 दिनभित्र मनसून विस्तार हुने सम्भावना छ। अहिले बिहान सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने देशका बाँकी क्षेत्रमा आंशिक बदली छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाड़ी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाड़ी र तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज झापा, इलाम, पास्थर, ताप्लेजुङ, शंखुवासभा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका तराई र मधेस प्रदेशका केही स्थानमा हुरी समेत चल्न सक्ने पूर्वानुमान गरिएको छ। राति कोशी प्रदेशका पहाड़ी र तराई भेगका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: राष्ट्रपति महाधिवेशनले प्रभावित प्रतिनिधि सभा बैठक आज बस्दै विभिन्न विधेयक तथा महालेखाको प्रतिवेदन पेश गर्ने कार्यसूची।
1: मदन भण्डारीको 75 औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डले एकै मञ्चबाट सम्बोधन गर्ने।
5: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो पुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुख।
6: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
6: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
9: ए दाइ, ए दाइ, पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
10: देख्नु भएन, औषधी हालेको
9: लाउन, शरीर ढाक्ने कपडा, मास्क, पन्जा, खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् है, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
11: निशुल्क पढाइ दिने बारे

0: पर्छौ।
1: हजुर, हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
2: नदुखाई दाँत निकाल्ने,
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
2: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
2: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।

0: मेरो लागि मायुका लागि छ सुनसरी गाउँपालिका हो नि मस्त छ जरुरी सूचना झुङ बेला खेमरिदे गरम ओबोली ज्याउ बेला सुनो फुनी कटास ओचुरी ज्याउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना चाहिए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नाभे वातावरण मिलेने ल खेप्ता असर केने रि उमूल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामले ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउस खेलगेमा दुख जिन्दगी कोठेला भेला कि नाते जन धनी खेप्पा छेपी ताउदुओ फोकाई
1: वन
0: जङ्गल सर मेरा आयुरी बानी एमएल एमए सोथामेला लिउसोको पोतरालाई पार्दियल हटाए
1: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जाबाङ्जा र यामा दिने पोल गेन या इटौ चिज र रैदे वन जङ्गल याल गे बाबा या
0: पिकनिक वन भोज बाक मे सचाउँछु छिन्नी मेले चार सो सयदेखि खेनाए वन जङ्गल ओसो छाम्नु दाइके बारीको चुरोट विधि ओरे पनि
1: नाङथाङ नाम्लो लिज्यौ वन उपभोक्ता समूह राई सामुदायिक बनि हुने हाललाई चाहिँ अनुगमन दिने व्यवस्था चाउस दिदी
0: गेसो छामेला खोलेर चाउसी खोलिए हरिदे करिमकाई गेजो निकेलाइ छु अब नैजिरे बनाई गेङ्गेल गेजो निकेमा लागे औले नायोजना लिए
1: वन जङ्गल छ जुडिसियो घेङबारी ल बालीनाली चिउला चिउली यात्रा हो सताउसी छिनी ले चाउसो सहिदेखि खेले
0: वन जङ्गल मेलाको गेमाइए लागि तिमी पाँचजना खरनामबाट मिलिदिए भने चाना जन के
1: बतास उचुलिजु बेलाको घिजिमकेको टल मेकी सताङ्कीले हेनौठेमा छिन्नी ले चासो के
0: मे लागि निताई गे मलाई के पछि सुन अरूले भने के
1: गर्छ छामला पोयाल मे लागि किसानकिनी गीत छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर्ज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय ल खबर गिरिए
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
3: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
2: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
3: र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
2: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हुन् अपराध हुन्
3: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
8: ए नानी यता सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
7: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौ कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
8: ल तिमीलाई यति पनि थाहा छैन बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ

0: नि त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
1: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोरा हिदाङ।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सुनौला हजार दिनका आमालाई पोषण के हो
3: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
4: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अण्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
3: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
4: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
3: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
4: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
3: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
10: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
11: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
12: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
13: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
14: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
12: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
14: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
13: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चरा चुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
14: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
12: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
14: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
12: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
14: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
13: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
15: ए बाबु, हतियार छ, सर्च बालेर जाऊ।
5: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
15: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
15: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिट्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
15: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
13: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मानसिक समस्याबाट बस्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
13: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
13: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
13: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
13: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नजलाऊ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकचाक गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाऊ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाष र तपाईँलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या
2: अरे काका यसको लागि त घोडाले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
3: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छाप सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
4: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्जिस मधुमेह रुगाखोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हत्किएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
3: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-863 98-65-44-83-83
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
5: डिभिजन वन कार्यालय रोल्पाको अपील
6: बिना अनुमति वन जंगल प्रवेश नगरौ वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ वनमा रहेका रुख बिरुवा लाथ्रा पोथरा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ
5: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ
7: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौ वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ
5: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने घर छाप्र बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ
6: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ
5: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ
6: वन जंगल संरक्षण गरी असल नागरिक बनौ वन अपराधलाई दुरुत्साहन गरौ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
9: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
8: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौ आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसैले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोषिलो खाना खनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोषिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथ साथै उनीहरूको स्याहार सुसारमा पनि ध्यान पुर्याउनु पर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार 4 प्रकारका खानेकुराहरू, 1 अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अन्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाँगमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब खोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठेघरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठेघरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
4: डाक्टर कमल शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छ्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने
2: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9857443173, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
2: डाम बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाम।
6: नमस्कार स्वयं सेविका दिदी।
7: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
7: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, सागसब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
7: हो त,
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
7: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
10: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
11: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
10: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
9: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
10: के यस विपत्तिको कुनै समाधान छैन त?
9: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
10: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
11: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
12: बद्दी मेरो त दादुखिलो, के गर्ने होला अब?
13: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन, अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
14: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्य होइन जे सुकै गर्नुहोस् तपाईँले।
13: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
14: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
13: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिट्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
14: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्।
15: पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराहीदान। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजेना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदानद्वारा जारी सन्देश।
16: यता न आऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
17: 3 दिन भयो।
16: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
17: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
17: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
18: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, यो जन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
19: महिनावारीलाई मर्यादित बनाए, विभेद अन्त्य गर्ने।
20: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर डाङ,
0: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई डाङ।
1: सम्पर्क मोबाइल 9857821105,
0: 9479802,
1: 9805982605,
0: र 9910939940।
2: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिल्यै सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
2: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: ल उसो भए म सामान लिन गइहाले।
2: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
3: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
2: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
3: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
4: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
8: पोषण मैत्री हाम्रो नगर बनाउनु छ पुरा।
9: स्तनपानको महत्व र स्तनपान सम्बन्धी 3 नियमहरू।
10: शिशु जन्मिएपछि सकेसम्म चाँडो 1 घण्टा भित्र आमाको पहेँलो बिगोती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि 6 महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसायो त्यति धेरै दुध उत्पादन गर्न सहयोग

0: छ महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै हप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नुपर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउनु सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
1: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
0: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरिया साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल केडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अण्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरीहरूले खानपान सम्बन्धी स्वस्थ बानी पसार्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने,
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दार्बोल सहित गेट, खुमेल सहित गेट, लिबाङ टुटीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू,
1: रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो पनि?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइज न, एकपल्ट पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, म त निस्किसक्नु हो। अब यस्तो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
0: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
6: औषधि हालेको
0: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन।
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू।
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
8: शिक्षक सेवा आयोगका प्रावि, निमावी, मावी र शिक्षक लाइसेन्स।
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम।
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 98490207 र 98479394412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।

बिहान 11 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशनका कारण प्रभावित बनेको प्रतिनिधि सभा बैठक आज बस्दैछ। लगातार 3 दिन सूचना टाँसेर स्थगित बैठक अहिले केही बेरमा शुरू हुँदैछ। यसअघि बिहिबार, शुक्रबार र शनिबार तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। आजको बैठकको शुरूमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउने कार्यसूची छ। यस्तै गरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको 67 औं वार्षिक प्रतिवेदन 2083 पेश गर्नुहुनेछ। बैठकमा सरकारको तर्फबाट विभिन्न संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच एकताको बहर चलिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड आज एउटै मंचमा देखिनुहुने भएको छ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयका कार्यक्रममा ओली र प्रचण्डले एकै मंचबाट सम्बोधन गर्नुहुने भएको हो। मदन भण्डारीको 75 औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले राष्ट्रिय सभागृहमा गर्न लागेको कार्यक्रममा दुवै नेताले सम्बोधन गर्न लागेको फाउन्डेशनले जनाएको छ। फाउन्डेशनका कार्यवाहक सचिव विश्वनाथ अधिकारीका अनुसार नेकपाका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम दिउँसो 1 बजे शुरू हुने आयोजकले जनाएको छ। वर्षासँगैको पहिरोले मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क राज दुवाली सड़क खण्ड अवरूद्ध भएको छ। इलाम नगरपालिका 9 मा लेदोसहित पहिरो झरेपछि सड़क अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। साना सवारी साधनको लागि

भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सुन ल हजार दिनका आमालाई पोषण के हो थाहा छ।
3: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
4: अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
3: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानुपर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
4: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पति दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
3: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको झुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एक पटक एक चक्की आइरन खानुपर्छ।
4: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
3: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा डिक्केको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: त्यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, प्रिन्ट, फिसर, सिलनेट दाँतमा लगाएर दाँतलाई

0: लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखीको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक।

0: मरेको के हो?
1: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
0: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: बाजे, के भयो? किन जालामा हात?
5: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
4: ल, अब चिन्ता गर्नु पर्दैन, रोल पाली।

0: डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
1: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
2: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
1: हजुर हाम्रा सेवाहरू,
3: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 718 9095 14 652।
2: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुडी चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
2: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
3: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
1: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
3: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
2: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
3: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
1: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
3: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
1: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
3: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिउ र लागिहालेमा सबै मिली निभाऊ।
2: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
4: मानसिक समस्याबाट बच्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नजलाऊ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बुझी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
1: होइन के भाछ र तपाईलाई
0: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या
2: अरे काका यसको लागि त घोडाले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
3: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफसुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
4: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुघाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
3: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
4: विस्तृत जानकारीका लागि सम्पर्क 0825638 98 65 44 83
3: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र डिभिजन वन कार्यालय रोल्पाको अपील
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं
6: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ
7: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौ वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ वन क्षेत्रबाट ढुङ्गा किटकी बालुवा वा माटो ननिकालौ
6: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगराऊ वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ
6: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ वन अपराधलाई दुरुत्साहन गरौ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
9: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्ता

0: नागरिकको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मुख्यमन्त्री कार्कीलाई चाहिँ कोशी प्रदेशका मुख्यमन्त्रीलाई स्थानीयहरूले बाँच्न पाउने अधिकार सुनिश्चित गर्न तथा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय थप समस्या झेल्न नपरोस् भनेर मेची नगर नगरपालिका एकदेखि चार नम्बर वडासम्मका नागरिकका तर्फबाट ज्ञापन पत्र बुझाइएको हो। स्थानीय सन्तोष सुवेदीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले हरेक वर्ष भारतबाट आउने हात्तीको समूहले लगाएको अन्नबाली नष्ट गर्ने तथा घरघर भत्काउने गरेकाले त्यसको स्थानीय र प्रभावकारी रोकथाम गर्न मुख्यमन्त्री समक्ष आग्रह भएको छ। बाहुनडाङ्गीदेखि राजमार्ग उत्तरका बासिन्दालाई भविष्यमा समेत जङ्गली जनावरको आक्रमणबाट जोगाउने प्रभावकारी योजना घोषणा गर्न समेत ज्ञापन पत्रमा माग भएको छ। त्यो अवसरमा कोशी प्रदेशका सदस्य गोपाल तामाङले मानव र बीचको द्वन्द्वका रूपमा रहेको हात्ती सम्बन्धी समस्यालाई समाधान गर्न सरकारले पहल कदमी लिनुपर्ने धारणा राख्नुभएको थियो। अहिले धेरैजसो स्थानीय तहले आउने आर्थिक वर्षको निम्ति बजेट विनियोजन गरेका छन्, नीति कार्यक्रम पास गरिसकेका छन्, तर समय सीमामा केही स्थानीय पालिकाले त्यसरी बजेट नीति कार्यक्रम ल्याउन नसके पनि धेरै पालिकाले स्थानीय आवश्यकता विकासका कार्यक्रमहरू जोडेर बजेट ल्याएका छन्। केही केही पालिकाले चाहिँ यो वन्यजन्तु र मान्छेबीचको द्वन्द्व घटाउनका निम्ति बजेटै विनियोजन गरेका छन् भने कतिपय पालिकाहरूले त्यसको व्यावहारिक प्रयोग कसरी हुन्छ भन्ने पनि घोषणा गरेका छन्। स्थानीय तहहरूले यसरी नै स्थानीयका समस्यालाई समाधान गर्ने गरी आफ्नो कार्यक्रम
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बजे।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: पूर्ण समस्याको समाधान लगायत विषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। काठमाडौँ उपत्यकामा कागका कारण बर्ड फ्लू फैलिएको पशु सेवा विभागद्वारा जानकारी। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु र फिफा विश्वकप 2026 अन्तर्गत आजबाट नकआउट चरणका खेल शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा बीच प्रतिस्पर्धा हुने।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिङ्क सम्बन्धी महत्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
2: ओटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।

0: नेपाल टेलिकम राष्ट्रको संचार।
1: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 बहुमत र राष्ट्र ऋण उठाउने विधेयक 2083 सर्वसम्मतिले पारित गरेको छ। आर्थिक विधेयक 2083 माथि सातवटा संशोधनको सूचना प्राप्त भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयकमाथि तीनवटा संशोधनको सूचना प्राप्त भएको थियो। ती दुवै विधेयकमाथि परेका संशोधनहरूमध्ये अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वीकार गर्नुभएका प्रस्ताव बाहेक संशोधनकर्ता सांसदहरूले फिर्ता नलिनुभएका अन्य प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको थियो। आर्थिक विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले बजेट मार्फत ऐतिहासिक रूपमा कर सुधारका प्रस्तावहरू गरिएको बताउनुभयो।
2: यो करले भुइँमान्छे गरिबहरूलाई छुँदैन। नेपालका झन्डै झन्डै 75-80% बालबालिकाहरू गैर निजी विद्यालयहरूमा पढ्दछन्। त्यहाँ यो करको प्रस्ताव गरिएको होइन। केही निजी विद्यालयहरूमा समता शुल्क, त्यसबाट 300 रुपियाँ, त्यो रकम चाहिँ सार्वजनिक शिक्षाको उन्नयनका लागि, सुदृढीकरणका लागि खर्च गर्ने भनेर शुल्क लगाउँदै गर्दा पनि मध्यम वर्गमा फेरि भार नपरोस् भनेर अन्य कुराहरूलाई काउन्टर ब्यालेन्स गरेका छौँ। 10 लाखसम्मको वार्षिक आमदानीमा कर छुट, यति रेडिकल डिपार्चर गरिएको छ। सोच्नै नसक्ने ऐतिहासिक कर सुधारको प्रस्तावहरू हामीले राखेका छौँ।
1: अर्थमन्त्री डाक्टर वाग्लेले चालू आर्थिक वर्षमा 35% पनि पुँजीगत खर्च नभएको भन्दै पुँजीगत खर्च कम हुने वर्तमान अवस्थामा आगामी वर्षबाट सुधार हुने र नतिजा देखिने गरी बजेट आएको बताउनुभयो। राष्ट्र ऋण उठाउने विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा अर्थमन्त्री डाक्टर वाग्लेले विदेशी ऋण निश्चित आयोजना र पूर्वाधार विकासका लागि नै आउने र त्यसमा नै केन्द्रित रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आन्तरिक ऋण पनि देशभित्र नै विद्युत आयोजना, आफ्नै खर्चमा पनि ठूला आयोजनामा र उत्पादनमूलक गतिविधिहरूमा नै लगाएको र लगाउने बताउनुभयो। छलफलमा सांसदहरूले ऋण खर्च गर्दा जिम्मेवार बन्नुपर्ने, पुँजी निर्माण र आर्थिक वृद्धिमा प्रयोग गर्नुपर्ने, ऋणलाई परिणाम दिने गरी मात्रै प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो। त्यसै गरी प्रतिनिधि सभाको आज बसेको दोस्रो बैठकले विभिन्न चारवटा विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 स्वीकृत गरेको हो। त्यसै गरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सभाले स्वीकृत गरेको हो। सभामुख डोल प्रसाद अरियालले आज स्वीकृत भएका चारवटै विधेयकहरूमाथि संशोधन दर्ता गराउन चाहने सांसदहरूले संघीय संसद सचिवालय प्रतिनिधि सभाको विधेयक शाखामा संशोधन दर्ता गर्न सक्ने जानकारी गराउनुभयो। सभाबाट स्वीकृत भएका चारवटै विधेयकहरू सम्बन्धित मन्त्रीहरूले सभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन 2083 प्रस्तुत गर्नुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 को परीक्षा फललाई लिएर उत्पन्न समस्या समाधान र ट्राफिक व्यवस्थापनका लागि राज्यका निकायलाई समेत जिम्मेवार बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले सवारी दुर्घटना हुँदा सवारी साधन ब्याग गरेर मानिस मार्ने र दुर्घटना मानेर केस मिलाउने घटना दोहोरिने गरेको भन्दै त्यस्ता कार्य तुरन्त निरुत्साहित गर्ने गरी ऐनको व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले राष्ट्रिय परीक्षा बोर्डको लापरवाहीका कारण लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा बाह्रको नतिजा हतार हतारमा सार्वजनिक गरेर जस लिने होडमा पर्याप्त तयारी र गुणस्तर परीक्षण नगरिँदा उत्कृष्ट विद्यार्थीहरूको नतिजामा समेत नन ग्रेडेड देखिनु दुःखद भएको बताउनुभयो। सांसदहरूले एन्फा अनिश्चितकालका लागि फिफाबाट निलम्बनमा परेको विषयले राष्ट्रको प्रतिष्ठामा धक्का पुगेको र खेलाडीहरूलाई निरुत्साहित बनाएको भन्दै निलम्बन फुकुवाका लागि छिटो प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकको शुरूमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल भारत सिमानाका विषयमा दिएको अभिव्यक्ति सच्याउन माग गर्दै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गर्नुभएको थियो। सभामुख टोलप्रसाद अर्यालले बैठक शुरू गरे लगत्तै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै आआफ्नो स्थानबाट उठेर विरोध गर्नुभयो। बैठकमा नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कँडेलले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री वालेन्द्र शाहले माफी माग्नै पर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रासोपाको महाधिवेशनबाट पारित भएको प्रस्तावले संघीय लोकतान्त्रिक गणतन्त्रको आधारलाई हल्लाउने र षड्यन्त्र गर्ने गरी आएको बताउनुभयो। नेपाली कंग्रेसका सांसद रेणुका काउचाले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति आधिकारिक राजनीतिक सन्देश हुने भएकाले प्रधानमन्त्रीले आफ्नो गरिमा जोगाउन र कूटनीतिक मर्यादामा सचेत रहनुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले प्रधानमन्त्री शाहको अभिव्यक्तिका विरूद्ध संसदमा जवाफ माग गरिरहेका बेला चितवन गएर स्पष्टीकरण दिएको भन्दै प्रधानमन्त्रीले सीमा सम्बन्धी दिएको राष्ट्रघाती अभिव्यक्ति कसरी राष्ट्रको हितमा थियो भनी प्रश्न गर्नुभयो। बैठकले प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलप्रति शोक प्रस्ताव पारित गरेको छ। नेपाली कंग्रेसका तर्फबाट 2056 सालको आम निर्वाचनमा काभ्रे पलाञ्चोक जिल्लाबाट निर्वाचित सांसद पूर्व सांसद खरेलको असार 7 गते उपचारका क्रममा निधन भएको थियो। प्रतिनिधि सभाको अर्को बैठक असार 18 गते बिहिबार बिहान 11 बजे बस्नेछ। कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यका भर फैलिएको बताउनुभयो। महानिर्देशक डाक्टर दाहाल संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउनुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। हाल काठमाडौँ उपत्यकाका तीनै जिल्लामा बर्ड फ्लू देखिएको छ। उहाँका अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको छ। महानिर्देशक डाक्टर दाहालले उपत्यकामा किर्तिपुर र कागेश्वरी मनोहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रण लिइसकिएको छ। बर्ड फ्लू पंक्षीमा लाग्ने उच्च मृत्यु दर भएको एक संक्रामक रोग हो। उपराष्ट्रपति रामशाह प्रसाद यादवले शिक्षालाई अनुसन्धान नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उहाँले कृत्रिम बौद्धिकता र आधुनिक प्रविधिलाई विद्यालयदेखि विद्यालय विश्वविद्यालयसम्मको शिक्षासँग जोड्नुपर्ने बताउनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन 21 निर्वाचनको मत परिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। मदन भण्डारी फाउन्डेशनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति कार्यगत एकताको माध्यमबाट अगाडि बढ्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्धनका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य जरूरी रहेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनु पर्नेमा जोड दिँदै युवा पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरू बीच एकताको विकल्प नभएको बताउनुभयो। कार्यक्रममा मदन भण्डारी फाउन्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार 2082 लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ। फाउन्डेशनले जननेता मदन कुमार भण्डारीको व्यक्तित्व, विचार, राजनीतिक योगदान तथा उहाँसँग सम्बन्धित अध्ययन, अनुसन्धान, प्रकाशन र वैचारिक बहसलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ। यस वर्ष अपेक्षा अनुसार पानी नपर्दा धान रोपाई प्रभावित भएको छ। असारको मध्यसम्म आइसक्दा पनि औसतभन्दा कम वर्षा भएका कारण धान रोपाईमा प्रत्यक्ष असर परेको कृषि ज्ञान केन्द्र डडेलधुराले जनाएको छ। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
3: असार मानव रोपेर मुरी उब्जाउने समय। अहिले देशभरका रोपाई खेतहरू किसानका व्यस्तता बनिरहेका छन्। असारलाई सुदूरपश्चिमतिर सार वा फुर्सद नहुनु भन्ने अर्थमा पनि बुझ्ने गर्छन्। हिलो र पाँगो माटोलाई सम्याउँदै धान रोप्ने यो समयलाई सुदूरपश्चिममा सांस्कृतिक रूपमा पनि मनाउने चलन छ। धान रोप्नु भन्दा पहिले गाइने भाकालाई बहिनी भनिन्छ। महिलाहरूले सगुनको रूपमा बहिनी गाइसकेपछि बिउ निकाल्ने र रोप्ने गरिन्छ। तर अहिले भने निकै नै परिवर्तन भइसकेको पुराना पुस्ताहरूको अनुभव छ। कन्यापधुरा गाउँपालिका तिनकी खन्टी देवी बोहरा। अहिले भने कृषि क्षेत्रमा बढ्दो प्रविधिको प्रयोगले रोपाई गर्न सजिलो भएको छ। कुनै समयमा दसौँ हल गोरु त्यत्तिकै संख्यामा बाउसी र रोप्नेहरू हुने गरेकोमा अहिले त्यस्तो अवस्था भने छैन भन्नुहुन्छ किडी दमाई।
4: खेत गोठ हुन्थ्यो, गोल गोल बाटे थे, पाँच दिन छ दिन के भयो चन्टा बनाएर
3: डडेलधुरामा भने मध्य असारसम्म आइपुग्दा पनि अपेक्षित रूपमा रोपाई सम्पन्न हुन सकेको छैन। कृषि ज्ञान केन्द्र डडेलधुराका निमित्त कार्यालय प्रमुख राम बहादुर बोहरा।
5: डडेलधुरा जिल्लामा धान रोपाई हुने क्षेत्रफल भनेको कुल 6120 हेक्टरमा हो। जसमध्ये हालसम्म करिब करिब 2000 पुग्दैछ। यतिखेर मौसमी वर्षा आइसक्नु पर्ने हो, अहिलेसम्म मौसम भित्रिएको छैन। जसले गर्दाखेरि कोही मात्रै होइन, अरू बाली नालीमा पनि प्रभाव पर्दैछ, जसले गर्दा धान रोपाई पनि ढिलो नै भइरहेको छ।
3: पछिल्लो पटक जनशक्ति पलायन हुनुले खेती योग्य जमिन समेत बाँझो हुँदै जान थालेका छन्। रोपाईलाई सांस्कृतिक रूपमा समेत मनाउने चलन समेत बिस्तारै हराउँदै जान थालेको छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
1: करिब 25 वर्षदेखि विभागमा थन्किएर रहेका वैदेशिक रोजगार ठगी सम्बन्धी हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य तीव्र रूपमा अघि बढाइएको छ। वैदेशिक रोजगार विभागका अनुसार 2057 सालदेखि अलपत्र अवस्थामा रहेका मुद्दा तथा अनुसन्धान सम्बन्धी महत्वपूर्ण फाइलहरू खोजी गरी व्यवस्थित अभिलेख तयार गर्ने काम सम्पन्न भइसकेको छ। करिब 25 वर्षदेखि डम्प अवस्थामा रहेका हजारौं फाइललाई वर्गीकरण गरी भौतिक अभिलेख व्यवस्थापन गरिएको विभागले जनाएको छ। वैदेशिक रोजगार ठगीका उजुरी बढ्दै गएपछि युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मुद्दा तथा अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्दै विभागलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिँदै आउनु भएको छ। त्रिभुवन विश्वविद्यालय त्रिवी शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ। गत माघ 1 गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले भोलि असार 15 गतेदेखि पुनः सेवा सुरु गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार हाल बहिरङ्ग सेवा ओपीडीमा सो सेवा सञ्चालन गर्ने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो। वैदेशिक रोजगारबाट फर्किएपछि धनकुटाको साँगुरी गढी गाउँपालिका डाँडा बजारका दीपक बस्नेतले शुरू गरेको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको छ। 2 वर्ष अघि शुरू गरेको होमस्टे व्यवसायबाट विदेशभन्दा दोब्बर कमाई हुने गरेको र त्यसबाट स्थानीय कृषि उत्पादनको समेत बजारीकरण भएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
6: धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका 5 डाँडा बजारका दीपक बस्नेत आफ्नै गाउँघरमा आर्थिक रूपमा सक्षम र स्वावलम्बी बन्नुभएको छ। वैदेशिक रोजगारीबाट फर्किएपछि शुरू गरेको होमस्टे व्यवसायले उहाँलाई आर्थिक रूपमा सक्षम बनाएको हो। वैदेशिक रोजगारीको कमाइ र बैंकबाट ऋण लिएर उहाँले आफ्नै घरमा सुनाखरी होमस्टे सञ्चालनमा ल्याउनु भयो। यस व्यवसायबाट विदेश भन्दा दोब्बर कमाई भइरहेको उहाँको भनाइ छ।
7: अहिलेसम्म सन्तुष्ट छु, जो बाहिर जानु भएको छ नेपाल फर्केपछि चाहिँ केही न केही गरेर बस्नुहोस् भन्ने चाहिँ मेरो सल्लाह।
6: एक रातमा 25 जनासम्म पाहुनालाई राख्न सक्ने क्षमता भएको उहाँको होमस्टेमा विराटनगर, धरान, इलाम, झापाका साथै छिमेकी देश भारतको सिक्किमबाट पाहुनाहरू आउने गरेका छन्। विदेशमा रहेका आफन्त र चिनजानको माध्यमबाट अमेरिका र स्विजरल्यान्डका विदेशी पर्यटकहरू समेत उहाँको होमस्टेमा बास बस्न आइपुग्छन्। यो व्यवसायमा उहाँकी श्रीमती अर्पणा मगर बस्नेतले पनि उत्तिकै साथ दिइरहनु भएको छ। पहिले खेतीपाती र पशुपालनमा मात्र सीमित अर्पणा अहिले आफ्नै जग्गामा व्यवसाय सञ्चालन गर्न पाउँदा निकै खुसी भएको बताउनुहुन्छ।
8: यसरी व्यवसाय खोलेर बस्न पाउँदाखेरि एकदम सन्तुष्ट छु।
6: होमस्टेका कारण गाउँमा उत्पादित तरकारी, माछा र मासुको खपत बढेको छ। यसले गर्दा गाउँका अन्य कृषकहरूमा पनि उत्साह थपिएको र गाउँमा तरकारी खेती, बाख्रा तथा कुखुरा पालन व्यवसाय समेत फस्टाउन थालेको उहाँको भनाइ छ। सामुदायिक होमस्टेहरूलाई स्थानीय तथा प्रदेश सरकारले आवश्यक पर्ने विभिन्न प्रकारको सामान सहयोग गरे पनि निजी होमस्टेले भने त्यस प्रकारको सहयोग नपाएको उहाँको गुनासो छ।
8: हामीलाई चाहिँ भरसक सेवा सुविधाहरू सामुदायिकमा जस्तै आए चाहिँ राम्रो हुने थियो भन्ने चाहिँ हामीलाई लाग्यो।
6: पर्यटन कार्यालय काँक्रेभिट्टाका प्रमुख छविलाल खतिवडाले होमस्टेको विकासका लागि कार्यालयले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउनुभयो।
9: होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने अर्कोतर्फ ग्रामीण पर्यटनको विकास गर्ने र पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौँ।
6: पहाडका गाउँ बस्तीमा मोटर बाटो पुगेपछि यो व्यवसाय राम्रो आय आर्जनको स्रोत बनेसँगै धेरैलाई रोजगारी प्रदान गरेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
1: अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरेबियामा एक हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु भएको छ। त्यहाँको सरकारी संचार माध्यमले साउदी अरामको तेल कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै 14 जना यात्रुको मृत्यु भएको पुष्टि गरेको हो। मृतकहरू सबै साउदी नागरिक रहेका र घटनाको अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। फ्रान्सको उत्तर पूर्वी शहर टोम्बलेनमा एक विमान दुर्घटना हुँदा 11 जनाको मृत्यु भएको छ। घटनामा विमान चालक सहित 10 यात्रुको मृत्यु भएको र सो विमान एक उडान सिकाउने विद्यालयको रहेको बताइएको छ। हर्मुजको साँगुरो जलमार्गमा प्यानमाको झण्डा राखिएको भएको पानी जहाजमा ड्रोन हमला भएपछि अमेरिकाले इरानमा नयाँ आक्रमणहरू गरेको छ। युएस सेन्ट्रल कमाण्ड सेन्टकमले इरानभर कयौं निशानामा प्रहार गरिएको बताउँदै ती व्यावसायिक ढुवानी विरूद्ध भइरहेका निरन्तर आक्रामकताको सीधा जवाब भएको बताएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
10: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धिकरणको जोखिमपूर्ण मुलुकको सूची ग्रे लिस्टबाट हटाउनका लागि सरकारले दक्षताका साथ काम गरिरहेको बताउनु भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन विधेयक 2083 माथिको सामान्य छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारको पालामा परेको र वर्तमान सरकारले त्यसबाट निकाल्नका लागि इमान्दार र दक्षतापूर्वक काम गरिरहेको समेत दावी गर्नुभयो। उहाँले सम्पत्ति शुद्धिकरणका सन्दर्भमा नेपालले गर्नुपर्ने 15 प्रमुख कामहरू रहेको र वर्तमान सरकार आएपछि 3 विषयमा सुधार भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारले अर्थतन्त्रका सबै सूचकहरूलाई हेरेर मुलुकलाई ग्रे लिस्टबाट निकाल्ने गरी कामको थालनी गरिसकेको समेत बैठकमा जानकारी गराउनुभयो। आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति कम्तीमा 5 दीर्घकालीन सोचका आधारमा ल्याउनु पर्नेमा अर्थविद तथा ब्याङ्किङ क्षेत्रका विज्ञहरूले जोड दिनु भएको छ। उहाँहरूले वित्तीय स्थायित्व कायम गर्दै बजेटसँग समन्वय हुने स्पष्ट र दीर्घकालीन मौद्रिक नीति आवश्यक रहेको बताउनु भएको हो। नेपाल आर्थिक पत्रकार संघ नाफिजले आइतबार आयोजना गरेको मौद्रिक नीतिको प्यानल छलफलमा बोल्दै संघीय संसदका पूर्व सचिव डाक्टर सुरेन्द्र हरियालले मौद्रिक नीति वार्षिक चक्रमा सीमित नभई सरकार र नेपाल राष्ट्र ब्याङ्कको नेतृत्वको कार्यकाललाई ध्यानमा राखेर 5 दृष्टिकोण सहित ल्याउनु पर्ने बताउनुभयो। नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक मुक्तिनाथ सापकोटाले मौद्रिक नीतिले निर्धारण गरेका सबै लक्ष्य 100% हासिल नभए पनि त्यसकै आधार नीति नीतिहरू असफल भए भन्न नमिल्ने बताउनु भयो। नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकालले वित्तीय क्षेत्रको नीति प्रति सर्वसाधारणको चासो बढ्दै गएको उल्लेख गर्दै बजारले अधिक तरलता व्यवस्थापन गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताउनु भयो। कार्यक्रममा नेपाल बैङ्कका संघका पूर्व अध्यक्ष अनिल कुमार उपाध्यायले विगतमा अपनाएका कसिला नीतिगत व्यवस्थाहरूको प्रभाव अहिले अर्थतन्त्रमा देखिएको बताउनु भयो। नेपाल विद्युत प्राधिकरणले बिजुली बगिरहेको लाइनमा नै मर्मत कामको शुरूआत गरेको छ। प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयले नेपाल विद्युत प्राधिकरणका काम कार्यकारी निर्देशक दीर्घ कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट त्यस्तो कामको थालनी गरेको जनाएको छ। हाललाई नमुनाको रूपमा शुरूआत गरिएको त्यस कार्यलाई प्रभावकारिता र आवश्यकताको आधारमा विशेष गरी शहरी क्षेत्रको नियमित मर्मत सम्भारको काममा प्रयोग गर्ने कायम मुकायम कार्यकारी निर्देशक श्रेष्ठले बताउनु भयो। उपभोक्ताहरूलाई अवरोध बिनै गुणस्तरीय तथा निरन्तर विद्युत उपलब्ध गराउने उद्देश्यका साथ नेपालमै पहिलो पटक चालु अवस्थाको विद्युत लाइन अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरी मर्मत सम्भार कार्यको शुरूआत गरेको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवले बताउनु भयो। तालिम प्राप्त कर्मचारीले अत्याधुनिक मर्मत उपकरणको प्रयोग गरेर चालु लाइनको मर्मतको काम गरेका थिए। मुस्टाङको घर पझोङ गाउँपालिकाले पशुपालक किसानलाई 50% अनुदानमा याक र नाक वितरण गरेको छ। हिमाली याक र नाक प्रबन्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाले पशुपालक किसानहरूलाई अनुदानमा याक र नाक वितरण गरेको हो। लाभग्राही पशुपालक व्यवसाय र गाउँपालिका अन्तर्गत संघीय सशर्त अनुदानमा 50% लागत साझेदारी रहने गरी याक र नाक पालन गर्ने किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोहन सिंह लाल चन्दले जानकारी दिनुभयो।
1: अब खेल समाचार रमेश टमट्टाबाट।
12: फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका सबै खेल सम्पन्न भएसँगै नकआउट चरण राउन्ड अफ 32 को समीकरण पूरा भएको छ। अब उपाधि दौडमा रहेका 32 टोलीले अन्तिम 16 स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। राउन्ड अफ 32 को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा आमने सामने हुँदैछन्। खेल नेपाली समयअनुसार राति 1:15 हुँदैछ। दोस्रो खेलमा ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै अघि बढेका टोलीहरू अब नकआउट चरणमा एक हार सँगै प्रतियोगिताबाट बाहिरिने भएकाले सबै खेल थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। उपाधिका दावेदार मानिएका टोलीहरूका साथै यसपटक उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ टोलीले पनि अन्तिम 16 स्थान बनाउन कडा चुनौती प्रस्तुत गर्नेछन्। कर्णाली क्रिकेट कप 2083 आजदेखि सुर्खेतको वीरेन्द्र नगरमा सुरु भएको छ। आजदेखि 18 गतेसम्म प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको विस्तार, खेलाडीलाई अवसर प्रदान, नयाँ प्रतिभाको पहिचान तथा प्रदेशमा क्रिकेट खेलको विकास गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको कर्णाली प्रदेश क्रिकेट संघले जनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषदको सहयोगमा आयोजित प्रतियोगितामा मुगु, कालीकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता टोलीले 1,01,000 र उपविजेताले 51,000 पुरस्कार प्राप्त गर्नेछन्। निको कप महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगिता 2083 उपाधि कोशी प्रदेशका महिला क्रिकेट टिमले जितेको छ। मध्य प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा आज पर्साको बिरगंज स्थित नारायणी क्रिकेट मैदानमा सम्पन्न भएको फाइनल खेलमा नेपाल एपीएफ क्लबलाई 11 रनले स्तब्ध पार्दै कोशीले जित निकालेको हो।
1: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थान तथा हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। मध्य प्रदेश र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना र कोशी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाद्वारा बजेटसँग सम्बन्धित आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पारित। सड़क दुर्घटना न्यूनीकरण, कक्षा 12 को परीक्षा फललाई लिएर उत्पन्न समस्याको समाधान लगायत विषयमा प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। काठमाडौँ उपत्यकामा कागका कारण बर्ड फ्लू फैलिएको पशु सेवा विभागद्वारा जानकारी। साउदी अरेबियामा हेलिकप्टर दुर्घटना हुँदा 14 जनाको मृत्यु। र फिफा विश्वकप 2026 अन्तर्गत आजबाट नकआउट चरणका खेल शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: छाया फोटो अनि छालामा दाग। मेरो अनुहारमा चाया फोटो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मद्दत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मद्दत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
3: थप जानकारीका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478-51234।
4: राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौँ क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।

0: सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सामुदायिक सिआइएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। लामो समयपछि कम्युनिस्ट नेताहरू एउटै मञ्चमा एकताको चर्चा, तर अडान आआफ्नै। प्रतिनिधि सभाबाट बजेट प्रक्रिया पूरा, आज दुई विधेयक पारित।
1: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
0: असार 8 सम्ममा देशभरमा करिब 10% मात्र धान रोपाई, सबैभन्दा कम मधेसमा। वर्षा नहुँदा कतिपय ठाउँमा धानको ब्याड समेत तयार भएन, सिँचाईको अभावमा समस्या।
2: बर्सातको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन्, अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खोलामा पानी छैन।
0: कालो सिसा लगाएका सवारी साधनमाथि ट्राफिकको कडाई, फिफा विश्वकप हेर्ने लोभ महँगो बन्दै। फर्जी लिङ्कबाट 2,29,00,000 रुपियाँ भन्दा बढी ठगी।
3: यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीम्यानलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेसनहरू डाउनलोड गर भन्ने, लिङ्कहरू क्लिक गर भन्ने, यसरी चाहिँ फाल्दा हुन्छ होइन।
0: इरानद्वारा बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण। विश्वकप फुटबलमा भोलिबाट नकआउट चरणका खेल हुने, पहिलो खेल दक्षिण अफ्रिका र क्यानाडा बीच हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: असार 10 गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानको पालनामा पालिकाहरू वर्षेनी चुक्ने गरेका छन्। यसपटक पनि धेरै पालिकाले बजेट ल्याउन सकेनन्। हतारमा बजेट ल्याउने र हतारमा खर्च गर्ने र पालिकाका पदाधिकारीको स्वार्थमा खर्च गर्ने प्रवृत्तिले स्थानीय तहप्रति नागरिकको विश्वास टुटेको छ। पालिकाका पदाधिकारीहरूले फेरि पनि चुनाव हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन। अब खबर सुशीला श्रेष्ठबाट।
5: देशभर मनसुन ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। कृषि विभागका अनुसार असार 8 गतेसम्म देशभर जम्मा 9.97% क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको छ। विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिलेसम्म 1,37,798 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ। गत रूपमा हेर्दा कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ। तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8 सम्ममा 33.4% रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको छ। मधेसमा 5% र गण्डकीमा जम्मा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्य असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्ने ब्याड समेत तयार गर्न सकेका छैनन्। आकाशी पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपान्नेले सीआईएनसँग बताउनुभयो।
3: पानी नपर्दा किसानहरूले अब पानी कहिले आउला भनेर रोपाई राखेको बिउ राखेकोले पनि अब बिउ बुढो हुने अवस्था, अनि बिउरै राख्न नपाएको अवस्था पनि दुइटै छ। कतिपय ठाउँहरूमा ब्याडहरू राख्न ढिला भएको किन भन्दा अब लगभग यसको 20-22 राखिसक्नुपर्ने, अहिलेसम्म अब असारको आज 14 भइसक्यो, अहिलेसम्म कतिपय ठाउँमा ब्याड राख्न अनि धुले ब्याडहरू राख्ने, कतै घरतिर आफ्नो खेतमा राख्न नसकेर बारीहरूमा धुले ब्याडहरू राखिरहेको अवस्था पनि कतिपय ठाउँमा देखिएछ। त्यो समस्या चाहिँ पानी नै समग्रमा जिल्लाभरि नै उही बर्सातको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन्, अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खोलामा पानी छैन।
5: यस वर्ष औसत भन्दा कम पानी पर्ने र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताएका छन्। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसानलाई कम पानीमा पनि राम्रो उत्पादन दिने धानका जात छनौट गर्न र आवश्यक परे वैकल्पिक बाली लगाउन सुझाव दिएको छ। गत वर्ष पनि वर्षा अभावका कारण खडेरी परेको थियो, त्यसपछि धान पाक्ने बेला लगातार वर्षा हुँदा किसानले दोहोरो क्षति बेहोर्नु परेको थियो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया प्रतिनिधि सभाबाट पूरा भएको छ। आर्थिक विधेयक बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए। त्यसपछि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव पारित भएको घोषणा गर्नुभयो।
1: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
5: छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन पुँजीगत खर्चको

0: बसेका छौँ। त्यसको सानो अंश मात्रै यहाँबाट उठ्ने हो, तर यही आम्दानीमा वात्तै बढोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा सङ्कलन गरेर राज्य त चलाउनु पर्यो। कर जति नउठाउने खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौँ। त्यसैले त्यो दर्शनबाट हामी अगाडि बढेका छौँ। यसमा मान्यज्यूले फेरि पढिदिनु होला, खास केमा लगाइएको हो, कसरी लगाउन खोजिएको हो, किन लगाउन खोजिएको भन्ने कुरा।
1: यो विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले सहकारी ऐन संशोधनका लागि संसदमा दर्ता गरेको विधेयक मार्फत ऋणी सदस्यबाट लिइने हर्जनामा सीमा तोकेको छ। प्रस्तावित व्यवस्था अनुसार सहकारी संस्थाले असुल हुन बाँकी ब्याजको 5% भन्दा बढी हर्जना लिन पाउने छैन। विधेयकमा सहकारी संस्थाले वितरण गर्ने लाभांशको अधिकतम सीमा 18% घटाएर 15% कायम गर्ने प्रस्ताव गरिएको छ। साथै सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न नपाउने र हाल यस्तो कारोबार गरिरहेका संघले 3 वर्षभित्र बन्द गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यस्तै सहकारीलाई समस्याग्रस्त घोषणा गर्नु अघि सञ्चालक, व्यवस्थापक तथा जिम्मेवार व्यक्तिको सम्पत्ति रोक्का राख्न सकिने र परिवारको परिभाषा पनि थप फराकिलो बनाइएको छ। फिफा विश्वकप 2026 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूको 2 करोड भन्दा बढीको ठगी भएको छ। सामाजिक सञ्जालमा निशुल्क विश्वकप हेर्न पाइने भन्दै फैलाइएका फर्जी लिंक र एप्लिकेशन फाइल डाउनलोड गर्दा बैंक खाताबाट रकम चोरी हुने क्रम बढेपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान तीव्र बनाएको छ। प्रहरीका अनुसार ठगीमा संलग्न गिरोहले फेसबुक लगायत सामाजिक सञ्जाल मार्फत अल इन वन टीवी जस्ता एपको विज्ञापन देखाएर प्रयोगकर्तालाई फाइल डाउनलोड गराउँछन्। त्यसपछि बैंक खाताको पासवर्ड वा अन्य गोप्य विवरण माग गरेर रकम चोरी गर्ने गरिएको छ। प्रहरीका अनुसार एउटै व्यक्तिको खाताबाट 23,000 देखि 25,00,000 रुपियाँसम्म चोरी भएको छ। जेठ यता मात्र यस्ता घटनाका 115 उजुरी परेको र हालसम्म 2,29,00,000 रुपियाँ भन्दा बढी ठगी भएको साइबर ब्यूरोका सूचना अधिकारी दिलीप कुमार गिरीले सीआईएनलाई जानकारी दिनुभयो। उहाँले फर्जी लिंक वा एप्लिकेशन फाइल नखोल्न र बैंक सम्बन्धी गोप्य विवरण कसैलाई नदिन आग्रह गर्नुभयो।
2: यस्तो हो, बिचमा विश्वकप चाहिँ यो नेपालमा विश्वकप हेर्नलाई निश्चित पैसा तिर्नुपर्ने हुन्छ। टेलिभिजनबाट हेर्नलाई 999 अरू मोबाइलबाट हेर्नलाई 549 लाख। तर अब यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीमा हेर्नलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेसनहरू डाउनलोड गर भन्ने, लिङ्कहरू क्लिक गर भन्ने यसरी चाहिँ फाल्दा हुन्छ होइन। त्यो चाहिँ लिङ्कहरू क्लिक गर्दा अब त्यो एप्लिकेसनहरू डाउनलोड गर्दा चाहिँ अब त्यसमा भएको टर्म्स एन्ड कन्डिसन एक्सेप्ट गरेर राखेर चाहिँ अब ओटिपीहरू सेयरहरू गर्न लाग्ने, त्यो भइसकेपछि चाहिँ अनि ब्याङ्कमा एप्रोच भएर ब्याङ्क एकाउन्टमा भएको पैसा सबै लगिदिने गराएको छ क्या। त्यस्तो
3: भनेपछि अहिलेसम्म कतिवटा उजुरी आए?
2: लगभग 115 उजुरी गराएको छ।
1: प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा लामो समयपछि एउटै मञ्चमा उभिँदै एकताको आवश्यकता औलाएका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा सम्भावित राजनीतिक संकट रोक्न कम्युनिष्ट शक्तिबीच तत्काल सहकार्य आवश्यक रहेको बताउँदै ढिला भए गम्भीर राजनीतिक दुर्घटना हुन सक्ने चेतावनी दिनुभयो।
4: यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु, म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा, निरङ्कुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाब हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु।
1: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिमाणबाट कम्युनिष्ट आन्दोलनले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औलाउँदै बदलिदो जनअपेक्षा अनुसार नीति, नेतृत्व र कार्यशैलीमा सुधार आवश्यक रहेको बताउनुभयो। तर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नीति सही भएकाले पार्टी एकताका लागि आफ्नो नीतिमा सम्झौता नहुने स्पष्ट पार्नुभयो।
5: नेकपा एमाले हाम्रा नीतिहरू सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदै छैन। हाम्रा नीतिहरू बिल्कुल सही छन्। हामीले राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सामाजिक नीतिहरू, सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही नीति निर्धारण गरेर
1: उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कारवाही अभियान सुरु गरेको छ। ट्राफिक प्रहरीका अनुसार कालो सिसाको प्रयोग गरेर अवैध हतियार, लागू औषध, सुन ओसार पसार तथा अन्य आपराधिक

गतिविधि हुने गरेको पाइएपछि यस्तो अभियान सञ्चालन गरिएको हो। अपराधीहरू फरार हुन पनि कालो सिसा भएका सवारी प्रयोग भएको प्रहरीको भनाई छ। सवारी तथा यातायात व्यवस्थापन ऐन 2049 का अनुसार

0: सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यस घटनाले यसै महिनाको शुरूआतमा भएको नाजुक युद्ध विरामलाई थप संकटमा पारेको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड क्रोप्सले आज जारी गरेको वक्तव्यमा कुवेतको अली अल सलेम अमेरिकी वायुसेना अड्डा र बहराइनको पोर्ट सलमान स्थित अमेरिकी 5 सैनिक केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल तथा ड्रोन प्रहार गरिएको जनाएको छ। यसअघि अमेरिकाले इरानका मिसाइल ड्रोन तथा सैन्य पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। र खेल खबरमा फुटबल विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछ। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुङ्गो लागेको छ। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान 1:15 दक्षिण अफ्रिका र क्यानाडा बीच खेल हुँदैछ। खेल अमेरिकाको लस एन्जलस रङ्गशालामा हुनेछ। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल्दैछन्। त्यस्तै भोलि बेलुका ब्राजिल र जापान बीच खेल हुने
1: सुशीला श्रेष्ठ। वैकल्पिक ऊर्जाबाट बिजुलीको पहुँचमा पुगे पनि मुगुका नागरिकहरू बिजुली नहुँदाको समस्या भोग्दै
2: केटाकेटीहरूले पढ्न राम्रोसँग पाएको छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीलाई धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालोको लागि हामी झरो बाल्नुपर्छ सर। हामीले अनावश्यक हामीलाई त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर, बजेट हालिदिने, बजेट हाल्यो भने बिचमा खाइदिन्छ सर। अब त्यस्तै हो।
1: मुगुको नेर गाउँका नागरिक अझै बिजुलीको पहुँच बाहिर रिपोर्टसँगै बर्ड फ्लू सम्बन्धी बालबालिकाको प्रश्नमा विज्ञको जवाब सम्वाद श्रृङ्खला हाम्रो पालो बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
3: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कुलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेसन एन्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कुल पाटन ढोका ललितपुर।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले वैकल्पिक ऊर्जाका कारण बिजुलीको पहुँचमा धेरै नागरिक पुगे पनि बत्ती बाल्नका लागि विभिन्न समस्याहरू भोग्नु परेको छ। देशका सबै घरमा बिजुली पुर्याउने सरकारको लक्ष्य त छ, तर मुगुको नेरा गाउँका नागरिक भने अझै बिजुलीको पहुँचमा पुग्न सकेका छैनन्।
6: मुगुको सदरमुकाम गमगरी बजारबाट झन्डै 2 हिँडेपछि पुगिन्छ। मुगुको स्वर गाउँपालिकाको नेर गाउँ स्वच्छ उर्वर भूमि तथा रमणीय वातावरण रहेको यो गाउँमा अझै बिजुली पुगेको छैन। नेर गाउँका स्थानीय 29 वर्षे प्रकाश बहादुर शाही:
2: समस्या त धेरै छ हेर्नुहोस्। अब यत्रो तपाईँको विद्युत छ, यत्रो विद्युतमा तपाईँको कत्रो तपाईँको करोडौँ अरबौँको तपाईँको लगानी छ, लगानी डुब्दाखेरि तपाईँको यहाँ नेरवासी लगाइदियो। यो जलविद्युत यहाँ नभएर मात्रै तपाईँको हुम्लाको जैरो भन्ने ठाउँमा पनि गएको हो, यही विद्युत हो। सबै झरै बालेर हेर्नु, अब त्यही त अब पिँढी पुस्तादेखि अहिलेसम्म त्यस्तै छ। एक वर्ष मात्रै जनताले चाहिँ विद्युत बाले, ओहो विद्युत आयो भनेर पुरै हर्षित खुसी थिए, अनि गयो अझ फेरि उही पुरानै स्थितिमा चाहिँ सबै गाउँलेहरूले चाहिँ त्यस्तो गरिरहेछ।
6: नेर गाउँका गाउँलाई उज्यालो पार्न 2080 सालसम्म विद्युत सञ्चालनमा थियो, तर विगत 1.5 वर्षदेखि यो आयोजना बिचै मालपत्र पर्दा स्थानीय बासिन्दा टुकी र झरो बालेर बस्न बाध्य छन्। स्थानीय बासी शुभराज शाही:
2: हामीले सर के समस्या भन्दा विद्युत बिग्रिएको चाहिँ अब करिब करिब 1.5 वर्ष भयो सर. अनि हामीले अब हाम्रो केटाकेटीहरूले पढ्न राम्रोसँग पाएको छैनन् सर. हामीले किनकि अब विद्युत भयो भने हामीले धेरै राम्रो हुन्थ्यो. हामीले किनकि अब उज्यालोको लागि हामी झरो बाल्नुपर्छ सर. हामीले अनावश्यक हामीले त चाहियो, विद्युत नै चाहिएको थियो सर. हामीलाई त चासो धेरै थियो सर. बजेट हालिदिने, बजेट हाल्यो भने बिचमै खाइदिन्छ सर. अब त्यस्तै हो, काम गरिदिँदैन, बजेट खाइदिन्छ सर. त्यही
6: सोरु गाउँपालिकाको वडा नम्बर 5 समेट्ने नेर र ताजा गाउँमा 150 घरधुरीको बसोबास छ. विद्युत नहुँदा दियो बालेर भान्सामा बस्नु पर्छ र झरोले विभिन्न प्रकारका रोग लाग्ने हो कि भन्ने डर लाग्ने गरेको बताउँदै सोरु गाउँपालिका वडा नम्बर 5 नेर गाउँकी स्थानीय प्रेम कला मल्ल.
7: अब हामीहरू बत्ती नआएपछि अब घरतिर के बालले के गर्ने, आगो बालेको हुन्छ, धुवा लिएको र आँखा पोल्छन् गलोमा, अनि त्यो खिस्सो जान्छन्, अनि रुगा खोकी लाग्ने, बच्चाहरूलाई पढाउन गाह्रो हुन्छ. अब उध्यारो भएपछि यताउता हिँड्ने बेला अनि गाह्रो हुन्छ. मान्छेले अब घरतिर अब उज्यालो चाहियो, खाना पकाउँदाखेरि उज्यालो हुनुपर्छ.
6: विगत 1.5 वर्षदेखि 5 नम्बर वडामा विद्युत सेवा नहुँदा विद्यार्थीले पनि समस्या हुने गरेको छ. महादेव माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत विद्यार्थी भिन्नमली मल्ल.
8: पढ्न पाइँदैन, अनि सरहरूले दिएको अनि होमवर्कहरू गृह कार्यहरू गर्न पाइँदैन. अन्य कुराहरू केही सर्च गरेर ऊ गर्नु पढेर आउनु भन्नु त त्यो पनि गर्न पाइँदैन. बत्ती भयो भने हामीलाई त्यस्तो समस्याहरू पर्छ. घरसीमा पनि अनि झरो बाल्ने अनि झरो बाल्नु पर्छ. बत्ती नभएपछि अनि त्यही झरो बालेर पढ्नु पर्छ.
6: विगत 6 वर्षदेखि नेरा गाउँमा विद्युत सञ्चालनमा रहेको थियो. गाउँमा बिजुली पुर्याउने स्थानीय सरकारले केही काम थालेको छ. विद्युतमा आएको समस्यालाई मध्यनजर गर्दै मर्मतका लागि स्थानीय सरकारले चासो दिएको बताउँदै सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही.
9: त्यहाँको जो पब्लिक हुन् त्यहाँले चाहिँ उनले ध्यान पुगाएर कम्तीमा सानातिना मसिना चाहिँ केही समस्या आयो भने वडाबाट नै त्यो समस्या हल गरेर चाहिँ वडा कार्यालय त्यहीँ छ, वडा अध्यक्ष त्यहीँ हुनुहुन्छ, त्यसपछि अरू चाहिँ पब्लिकहरू त्यहाँ छन्. कम्तीमा चाहिँ मैले मेरो पहलबाट चाहिँ त्यो चाहिँ त्यो सामान बोल्यो भने आयो भने अब अरू क्यानल स्यानल अरू सबै ठिकै राम्रै छ भन्ने छ. अस्तिको चाहिँ उसले आग लागि भएर अलिअलि पाइपहरू केही पोल्यो के भयो भन्ने चाहिँ मैले सूचना पाएको छु. त्यो सामान आयो भने त्यहाँ सञ्चालनमा आउँछ.
6: छिटो बिजुली बल्ला र घरगाउँ उज्यालो होला भन्ने आशामा रहेका नेर र ताजा गाउँका नागरिक गाउँपालिकाले बिजुली बाल्नका लागि चालेको होस्टेमा प्रदेश र सङ्घ सरकारले पनि हैसिए गरिदिए हुन्थ्यो भन्ने चाहिरहेका छन्. खड्क सुनार, सिआइएन रेडियो मुगु, मुगु गमगडी.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. बर्ड फ्लूबाट बस्न बालबालिकाले के कुरामा ध्यान दिनुपर्दछ?
10: म शिक्षित. अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ, जसका कारण चिडखाना बन्द गरिएको छ. के यो रोग हामीलाई नि सर्छ?
11: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ. हालसम्म विश्वमा करिब 1,000 जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ.
1: बालबालिकाको प्रश्नमा विज्ञको जवाफ. हाम्रो पालो बाँकी नै छ. सिआइएनको साझा खबर सुन्दै गर्नुहोला.
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
13: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353.
14: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम 1 घमन 1, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3,300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना. बुकिङको लागि 9801004477. शर्तहरू लागू हुनेछन्. क्लासिक टेक, छोयो कि चल्यो.
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ संवाद श्रृङ्खला हाम्रो पालो.
15: नमस्कार, म सन्तोष. संवाद श्रृङ्खला हाम्रो पालोमा तपाईँलाई स्वागत छ.
3: आज हामी हाम्रो पालोको 108 खण्डमा छौँ। गएको साढे दुई महिनामा नेपालका 11 जिल्लामा 100 भन्दा बढी स्थानमा बर्ड फ्लू देखा परेको छ। आजको हाम्रो पालोमा बर्ड फ्लू बारे बालबालिकाको जिज्ञासाको जवाब प्रस्तुत गर्दैछौ। जवाबका लागि हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई भनेका छौ।
10: नमस्कार, म शिक्षित। अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ, जसका कारण चिडखाना बन्द गरिएको छ। के यो रोग हामीलाई नि सर्छ?
11: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ र यो रोग मुख्य गरी सर्ने भनेको प्रत्यक्ष सम्पर्कबाट हो। यदि हामी संक्रमित कुखुरालाई हामीले छोयौँ अथवा उनीहरूको सुली अथवा सोतरलाई हामीले नाङ्गो हातले छोयौँ भनेदेखि यो रोग मानिसमा पनि सर्न सक्छ।
15: नमस्कार, म सुषमा। बालबालिकालाई छिटै बर्ड फ्लू लाग्छ?
11: हजुरले भन्नुभएको जस्तो बालबालिकालाई छिटै बर्ड फ्लू रोग लाग्ने भन्ने त्यस्तो खासै तथ्याङ्क त भेटिँदैन, तर पनि यसमा के एउटा सत्यता छ भनेदेखि हामी जो बालबालिका छ, यदि हामीले सरसफाइमा ध्यान दिएनौँ, यदि हामीले कतै मरेका पन्छीहरू उठाउन सक्छौँ अथवा मरेका पन्छीसँग हामीले खेल्यौँ, मरेका कागहरूलाई हामीले चलायौँ भनेदेखि हामीलाई सङ्क्रमण हुन सक्ने जोखिम चाहिँ रहन्छ। त्यसै गरी हामी चाहिँ यो जङ्गली पन्छीहरू आइरहने ठाउँमा गएर खेल्यौँ र घरमा आइसके पछाडि हामीले राम्रोसँग साबुन पानीले हात गोडा धोएनौँ भनेदेखि सर्न सक्छ। यी कारणले गर्दाखेरि चाहिँ अलिकति बढी जोखिम चाहिँ बालबालिकालाई रहन्छ, त्यसैले यो कुरामा हजुरहरूले विशेष ध्यान दिनुपर्छ।
15: नमस्कार, म ज्योति। हामी कुखुराको मासु खाँदा बर्ड फ्लू लाग्छ?
11: कुखुराको मासु खाँदैमा बर्ड फ्लू रोग लाग्छ भन्ने छैन, किनभनेदेखि स्वस्थ कुखुराको मासु खाँदा कहिले पनि बर्ड फ्लू रोग लाग्दैन। र अहिले जुन सङ्क्रमण भइरहेको छ, यस्तो अवस्थामा हामीले मासु खानुहुन्छ कि हुन्न भन्ने कुरा आउँछ। यदि कदम कदाचित हामीले हाम्रो भान्सामा आएको कुखुरामा बर्ड फ्लू रोग लागेको कुखुरा आइपुगेको रहेछ भने पनि त्यो रोग मानिसमा हतपत लाग्दैन, किनभनेदेखि हामीले कहिले पनि काँचो मासु खाँदैनौँ। हामीले पकाएर नै मासु खाने भएको हुँदाखेरि पकाउँदाखेरि करिब 70-75 डिग्री सेल्सियसमा नै केही समयमा नै यो रोगको विषाणु नष्ट हुने भएको हुँदाखेरि हामीलाई मासु सेवनबाट यो रोग लाग्दैन र विश्वमा अहिलेसम्म करिब 100 जति व्यक्तिलाई यो रोगको सङ्क्रमण देखिएको छ र ती कुनै पनि सङ्क्रमण मासु सेवन अथवा चाहिँ कुखुराको अन्डा सेवनबाट देखिएको पुष्टि भएको छैन। तसर्थ राम्रोसँग पकाएर खाए हामीले चाहिँ अन्डा र मासु खायौँ भनेदेखि बर्ड फ्लू रोग लाग्दैन, ढुक्कसँग हामीले कुखुराको मासु र अन्डा खान सक्छौँ।
16: नमस्कार, मेरो नाम बिहानी। डाक्टर साहब, बर्ड फ्लूबाट हामी कसरी जोगिन सक्छौँ? मैले सुनेको चिडियाखाना बर्ड फ्लू देखा पर्यो रे, अब हामी त्यहाँ घुम्न जान पाउँदैनौँ?
11: हो, हजुरले भन्नुभएको जस्तै चिडियाखानामा रहेको केही पन्छीहरूमा बर्ड फ्लू रोग सङ्क्रमण पुष्टि भइसके पछाडि हाललाई चिडियाखाना बन्द गरिएको छ। यो चिडियाखाना बन्द गर्नु भनेकै हामी सबैजना जो त्यहाँभित्र हामी चराचुरुङ्गी अथवा जनावर हेर्नका लागि प्रवेश गर्छौँ, हामी सबैको सुरक्षाका लागि यसो गरिएको हो। र यो रोग चाहिँ यदि सङ्क्रमित पन्छीलाई हामीले नाङ्गो हातले छुयौँ, उनीहरूको सुली सोतरलाई हामीले छुयौँ भनेदेखि यो रोग हामीलाई पनि सर्न सक्छ। तसर्थ यहाँहरूले कहीँ कतै बिरामी पन्छीहरू देख्नुभयो, बिरामी काग चराचुरुङ्गी भेट्नुभयो भनेदेखि त्यसलाई हामीले छुनु हुँदैन, बरु हामी आफूभन्दा ठुला व्यक्तिहरू आमा बुवा हजुरबा हजुरआमा अथवा दादा दिदीहरूलाई चाहिँ सो सन्दर्भमा जानकारी गराएर यो सूचना चाहिँ सरकारी निकायमा हजुरहरूले जानकारी दिन सक्नुहुन्छ। र यो रोगबाट बस्नको लागि चाहिँ यहाँहरूले जहिले पनि बाहिर खेलिसकेर घर जाँदाखेरि चाहिँ साबुन पानीले हातवटा धोइसके पछाडि बल्ल खानेकुरा खाने अथवा चाहिँ अन्य काम घरभित्र गर्नुपर्छ, किनभने मैले अघि पनि भने यो रोग खास गरी प्रत्यक्ष सम्पर्कबाट नै सर्ने हो। सङ्क्रमित चराचुरुङ्गी पन्छीहरूलाई हामीले छुनु भएन, बिरामीलाई छुनु भएन र मरेका पन्छीहरूलाई पनि हामीले छुनु भएन। र केही दिनमा चिडियाखानामा फेरि हामीले चाहिँ सङ्क्रमण छ छैन भनेर पुनः परीक्षण गर्नेछौँ र पुनः परीक्षण गर्दाखेरि बर्ड फ्लू रोग सङ्क्रमण पुष्टि नभएमा फेरि चिडियाखाना छिटै नै खुल्नेछ।
3: बर्ड फ्लू संक्रमण बारे तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
1: देशभर मनसुन ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। फिफा विश्वकप 26 हेर्न गलत लिङ्कमा क्लिक गर्दा नेपालीहरूबाट 2 करोड भन्दा बढी ठगी भएको छ। प्रमुख कम्युनिस्ट नेताहरूले कम्युनिस्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता ओलाएका छन्। उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कारवाही सुरु गरेको छ। अमेरिकाले इरानमा 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण सुरु गरेको छ। र विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट सुरु हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
17: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बजे। यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
18: के तपाईँलाई
17: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बजे। यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
18: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 01-5625-459 र 98-645-78-232।

0: 99।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो पुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ।

0: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा सञ्चार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: कम्युनिस्ट एकतालाई जोगाउन नसकेको शीर्ष नेताहरूको स्वीकार, फेरि सशक्त भएर आउने दावी।
0: प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित, बजेट प्रक्रिया पूरा, सरकारलाई विपक्षी दलका प्रश्नै प्रश्न।
1: कागका कारण काठमाडौँमा बर्ड फ्लू फैलियो, 11 जिल्लाका 100 ठाउँमा संक्रमण। स्थगित गरेको 6 महिनापछि भोलिदेखि स्वास्थ्य बिमाको सेवा सुरु गर्दै त्रिवी शिक्षण अस्पताल।
0: इरान अमेरिका तनाव फेरि चर्कियो, सम्झौता उल्लङ्घन गरेको भन्दै दुवै पक्ष बीच आरोप प्रत्यारोप।
1: र विश्वकप फुटबलमा नकआउट चरणका खेल आजदेखि सुरु हुँदै पहिलो खेलमा क्यानाडा र दक्षिण अफ्रिका भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा सञ्चार नेटवर्कमा समाचार अब विस्तारमा। 7 वर्ष अघि चुनावमा बहुमत पुग्ने गरी भएको एकतालाई जोगाउन नसकेका वामपन्थी नेताहरूले आज एक सार्वजनिक कार्यक्रममै एकतालाई जोगाउन नसकेको स्वीकार गरेका छन्। गत फागुन 21 निर्वाचनमा पराजय भोगेपछि पूर्व प्रधानमन्त्री तथा 4 कम्युनिष्ट नेता आज एकै थलोमा उभिएर विगतको एकतालाई जोगाउन नसकेको स्वीकार गरेका हुन्। स्वर्गीय मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले आज गरेको कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने धारणा व्यक्त गर्नुभयो। उहाँले आजको भोलि नै पार्टी एकता नभए पनि कार्यगत एकताका लागि भने ढिला गर्न नहुने बताउनुभयो।
3: टेररिज्मका विरुद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु। यहाँ केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो, बुझ्नै सकिएन भनेर पनि कुरा गर्छन्, मलाई अनौठो लाग्छ। मैले कहीँ पनि भोलि नै पार्टी एकता गरौँ, बेलुकै पार्टी एकता गरौँ भनेको पनि छैन। मैले सहकार्य आजै सकिन्छ भने आजै गरौँ, सहकार्य चाहिँ भरे सकिन्छ भने भरे नै गरौँ, भोलि सकिन्छ भने भोलि गरौँ, पार्लियामेन्टमा गरौँ, सडकमा गरौँ, चुनावमा गरौँ।
0: नेकपाका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले मिल्न सक्ने कुरामा तत्काल मिलेर अघि बढ्नुपर्ने तर्क गर्नुभयो।
4: जनताको बद्रीको मनोविज्ञानलाई बुझ्न सकेनौ, जनतासँग हामी जसरी मिसिनु पर्ने हो त्यो मिसिने काम गर्न सकेनौ। यो हामीमा के भड्काउहरू आए, के विकृतिहरू आए, के विसङ्गतिहरू आए, यसको आत्मसमीक्षा गरौँ। यो एउटा पार्टीको निम्ति कुरो मात्रै होइन, नेपालका जति पनि कम्युनिस्ट घटकहरू छन् ती सबैले आफ्नो आफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ। त्यो आत्ममन्थन गर्न सक्यौँ भने, सही निष्कर्षमा पुग्न सक्यौँ भने, त्यस आधारमा हामी हाते मालो गर्दै अगाडि बढ्न सक्यौँ भने बल्ल कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सक्छ।
0: नेकपाकै वरिष्ठ नेता झलनाथ खनालले पनि आफूहरूले विगतमा बहुमत पाउँदा पनि सदुपयोग गर्न नसकेको स्वीकार गर्नुभयो। खनालले अहिले संसदमा रहेका कम्युनिष्ट पार्टीहरूका सांसदहरूको संख्या जोड्दै उहाँले गत फागुन 21 गतेको निर्वाचनमा मिलेर चुनाव लडेको भए यो दिन नआउने तर्क समेत गर्नुभयो।
5: यदि यी दुईटा दल मात्रै निर्वाचन भन्दा अगाडि हामीहरू कार्यगत एकता गरेको भए, कमरेहरू तथ्याङ्क एकचोटि सम्झना गर्नुहोस् त, नेपाली कम्युनिस्ट पार्टीले 17 सिट, नेकपा एमाले 25 सिट, दुईटा जोड्दा 42 सिट, तर यो दुईटा जुद्धा कतिवटा हामीले हरायौँ, 32 सिट हामीले हरायौँ, त्यो 32 सिट पनि हाम्रै हो। यदि त्यो दुईटा जोड्दा हामी 74 पुग्छौँ, यदि दुईटाको बिचमा एकता भएको भए त्यसलाई अझै मल्टिप्लाई हुन्थ्यो, करिब 100 सिट वामपन्थीको हुन्थ्यो। आज यो बालेन तानासाही चल्ने, फेरि हेर्नु।
1: यसैबीच सोही कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पाएर बनेको वैधानिक सरकारमाथि प्रतिगमन गरेर अहिलेको सरकार बनेको भन्दै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर परास्त गर्नुपर्ने बताउनु भएको छ। उहाँले आफ्नो नेतृत्वको जननिर्वाचित सरकार विध्वंस मार्फत ढालेर असंवैधानिक सरकार बनाएको प्रतिक्रिया दिनुभएको हो। ओलीले गत भदौको 23 र 24 विध्वंसलाई मान्यता दिन अहिले निर्वाचन गराएर नयाँ सरकार बनाइएको टिप्पणी गर्नुभयो।
6: वामपन्थी आन्दोलनलाई मुख्य रूपमा टार्गेट गरेर र वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतान्त्रिक आन्दोलनलाई देशभक्तिपूर्ण आन्दोलनलाई लोकतन्त्रलाई टार्गेट गरेर त्यसलाई नै सिद्ध्याउने गरी भदौ 23-24 प्रतिगामी षड्यन्त्र भयो। त्यो षड्यन्त्रले वैधानिक सरकारलाई अवैध ढङ्गले विस्थापन गर्यो। यो लोकतन्त्र हुनै सक्दैन। सरकार बनाउने अपदस्थ गर्ने सरकार फेर्ने सबै गर्ने संसद जस्तै भङ्ग गरे वैधानिक सरकार भङ्ग गरेर असंवैधानिक सरकार गठन गर्न पाइँदैन त नेपालमा त्यो भयो।
1: अध्यक्ष ओलीले आफूलाई यस प्रकारको मतपरिणाम पहिले आउँछ भन्ने थाहा भएको भन्दै निर्वाचनमा नजाउँ भन्दा अरू पार्टीले साथ नदिएको गुनासो गर्नुभयो। उहाँले अहिलेको यो परिमाणकै आधारमा आफूहरू मरेको नठान्न आग्रह गर्दै केही समयमा फेरि सशक्त भएर आउने प्रतिक्रिया दिनुभयो।
6: चुनावमा हामीले धक्का खाएका छौँ, यो धक्का हो, तर हामी समाप्त भएका छैन। धक्का खानु र समाप्त हुनु एउटा कुरा हो, हामी अहिले लडेका छौँ तर मरेका होइन। फेरि उठ्छौँ हामी, फेरि उठेर हामी प्रतिक्रियावादीहरूसँग लड्छौँ तर पराजित गर्छौँ। त्यो कुनै रोकेको कुरो छैन।
1: अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने षड्यन्त्र भइरहेको बताउनुभयो। उहाँले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने प्रयास अन्तर्गत नेपाली काङ्ग्रेस फुटाइएको पनि दावी गर्नुभयो।
0: पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी नेत्री विद्यादेवी भण्डारीले संवैधानिक मान्यताहरूको संशोधनलाई हल्का रूपमा लिन नहुने बताउनु भएको छ। कार्यक्रममा उहाँले संविधान संशोधनको सन्दर्भमा बेला बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्तावप्रति विरोध जनाउनुभयो। नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक युक्त मुलुकका लागि प्रत्यक्ष कार्यकारी शासन व्यवस्था उपयुक्त हुनै नसक्ने उहाँको भनाइ छ।
7: बेला बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधता युक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ।
0: नेत्री भण्डारीले फागुन 21 को निर्वाचनको मत परिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने र अब नयाँ ढंगले अघि बढ्नुपर्ने बताउनुभयो।
1: नयाँ आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया पूरा भएको छ। प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। यसमध्ये आर्थिक विधेयक बहुमतले पारित भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट सर्वसहमत रूपमा पारित भएको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए भने यसमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाब दिनुभएको थियो। यस क्रममा अर्थमन्त्री वाग्लेले सरकार नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न आवश्यक पर्ने सबै कानुनी तथा नीतिगत सुधार गर्न प्रतिबद्ध रहेको बताउनुभयो। प्रतिस्थापन विधेयक ल्याइसकिएको उल्लेख गर्दै डाक्टर वाग्लेले आगामी समीक्षाका आधारमा आवश्यक परे ऐनमा थप संशोधन गर्न पनि सरकार तयार रहेको बताउनुभयो।
8: अझै सशक्त बनाउनको लागि हामीले धेरै सुधारहरू गर्नुपर्नेछ। अहिले यो विधेयक, प्रतिस्थापन विधेयक आएको छ, यसलाई आवश्यकता पर्यो भने त्यो ग्रेलिस्टबाट निकाल्नको लागि हामीले थप सुधारहरू पनि गर्नुपर्ने हुनसक्छ। त्यो आगामी समीक्षा हेरेर फेरि पनि हामी ऐनमै संशोधन गरेर जानुपर्ने अवस्था आयो भने पनि म यो विषय लिएर गरिमामय सदनमा म फेरि प्रस्तुत हुनेछु, किनकि वाट एभर इट टेक्स यो ग्रेलिस्टबाट निस्कनको लागि, नेपाललाई निकाल्नको लागि जे जे गर्नुपर्छ गर्ने भन्ने संकल्प वर्तमान सरकारको छ।
1: त्यस्तै अर्थमन्त्री वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल र पेट्रोल लगायतका इन्धनको मूल्य अब घट्ने बताउनु भएको छ। उहाँले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरूको मूल्य पनि घट्ने बताउनु भएको हो।
8: पहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो, अब एउटा टाइम ल्याग त हुन्छ, क्रुड प्राइस त घटि नै सक्यो, तर त्यो प्रोसेस्ड इन्धन हुँदै अब भारतीय आयल निगम मार्फत हामीले जुन आयात गर्ने गरेका छौँ नेपालमा, त्यो एडजस्ट भएर आउनको लागि केही समय लाग्ला, मूल्य अब घट्नेवाला छ।
1: 15 मिनट स्थगित भएर पुनः बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले 4 विधेयकमाथि विचार गर्ने प्रस्ताव स्वीकृत गरेको हो। बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो। यसै गरी अर्थमन्त्री डाक्टर स्वर्णिम वाटेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण अर्थात् मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। त्यसै गरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको छ। यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रतिनिधि सभाले बहुमतले स्वीकृत गरेको छ। यी विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेश गर्दा स्वीकृत भएका हुन्। यस्तै बैठकले पूर्व सांसद तथा मन्त्री राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्लम्बिङको परिवर्तनमा
10: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन
11: सरल बैंकिङ सम्बन्धी व्यवस्था सबैका लागि सहज बैंकिङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 बुँदा नम्बर 4 सरल बैंकिङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने, वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनु पर्ने, अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनु पर्ने, वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने, वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैङ्कद्वारा जारी सन्देश, नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपा र सरकारको कार्यशैलीलाई लिएर गम्भीर प्रश्न उठाएका छन्। बालबालिकाले पार्टी सदस्यता दिएको र रासपाले प्रदेशसभा खारेजीको प्रस्ताव ल्याएको विषय सदनमा प्रमुख रूपमा उठेको छ। संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्। थप सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
12: बैठकमा कंग्रेस सांसद रेणुका काउचाले रासोपाले प्रचलित कानून विपरीत 18 वर्ष मुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गरेको पाइएको भन्दै सरकार र निर्वाचन आयोगको ध्यान आकर्षण गराउनुभयो।
13: नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार 18 वर्ष मुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन। के सत्तारूढ दल रासोपाको हकमा संविधान र यो ऐनमा भएका गरिएका व्यवस्था आकर्षित नहुने हो र सभामुख महोदय? कि रासोपा संविधान भन्दा माथि छ र उसले संविधान पालना नगरे पनि हुने हो?
12: एमालेका सांसद डाक्टर पुष्पराज कडेलले सरकारले मन्त्रीको स्वकीय सचिवालय सदस्य संख्या बढाउने तयारी गरेको विषयमा प्रश्न उठाउनुभयो। उहाँले बैठकमा मन्त्रीको सचिवालय बढाउने तयारीको आवश्यकता र औचित्य के हो भनी प्रश्न गर्नुभयो। यति मात्र नभई उहाँले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेर सरकारले विपक्षीलाई तर्साउन खोजेको आरोप लगाउनुभयो।
14: उहाँको गिरफ्तारी गत चैतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो। यो गिरफ्तारी सम्पूर्ण विपक्षीहरूलाई तर्साउन र त्यसमा पनि नेकपा एमालेलाई बदनाम गर्ने उद्देश्यले प्रेरित छ। विश्व पौडेल बेकसुर हुनुहुन्छ र उहाँमाथि प्रतिक्षेप साधिएको छ।
12: नेकपाका प्रमुख सचेतक युवराज दुलालले सत्तारूढ रासोपाको महाधिवेशनबाट पारित दस्तावेजहरूले लोकतन्त्र र गणतन्त्रको आधारभूत संरचनालाई नै कमजोर बनाउन खोजेको बताउनुभयो।
15: सत्तारूढ दलको सौराह महाधिवेशनमा सभापतिको प्रस्तावमा नआई अन्य विभिन्न प्रस्तावमा महाधिवेशनमा प्रतिनिधि बीच छलफल नभई पारित भएका भनिएका केही दस्तावेजहरूमा लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको प्रति हामी सचेत छौँ। लोकप्रियताको सुन्दर घुम्टोले केमोफ्लाइज भएर जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्काई जिस्काई सेबोटेज गर्न बढ्दै गएको कपट र षड्यन्त्र प्रति हामी गम्भीर र सचेत छौँ।
12: श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले अखिल नेपाल फुटबल संघ इन्फा माथि विश्व फुटबल महासंघ फिफाले लगाएको निलम्बन फुकाउन सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने बताउनुभयो। राईले सरकारले फिफाले तोकेका सबै शर्त यथाशीघ्र पूरा गरी इन्फा माथिको निलम्बन हटाउने वातावरण बनाउनु पर्ने भनाई राख्नुभयो।
3: यस गम्भीर परिस्थितिको समाधानको लागि नेपाल सरकारसँग मेरो अनुरोध छ, युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद इन्फा बीच तत्काल उच्च स्तरीय वार्ता गरी फिफाले औलाएको तेस्रो पक्षको हस्तक्षेप सम्बन्धी विषय यथाशीघ्र समाधान गरियोस्। फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानुन अनुसार इन्फालाई विधान संशोधन निर्वाचन प्रक्रिया तथा आन्तरिक व्यवस्थापन स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने वातावरण सुनिश्चित गरियोस्।
12: राप्रपाका सांसद ज्ञान बहादुर शाहीले ट्राफिक नियमको नाममा नागरिकलाई मात्र दण्डित गर्ने सरकारको तयारी प्रति प्रश्न उठाउँदै राज्यलाई पनि जवाबदेही बनाउनु पर्ने माग गर्नुभयो। प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कडा कारवाही र जरिवानाको प्रस्ताव गरिरहँदा शाहीले त्यसको बदलामा राज्यले पनि आफ्ना कमजोरीका लागि नागरिकलाई क्षतिपूर्ति र जरिवाना तिर्नुपर्ने कानुन ल्याउन माग गर्नुभयो।
16: नागरिकलाई तपाईँको जरिवाना तिर्याइन्छ भने राज्यले अपराध गर्यो भने जरिवाना तिर्ने कि नतिर्ने म एउटा प्रस्ताव पेश गर्न चाहन्छु। यदि नागरिकले 1,00,000 रुपियाँ जरिवाना तिर्छन् भने राज्यले 24 घन्टाभित्र बाटोमा खाल्डो मात्र भेटियो भने 1,00,000 जरिवाना राज्यले तिर्ने, ट्राफिक बत्ती बिग्रेको अवस्था बनाएन भने 1,00,000 तिर्ने, ट्राफिक प्रहरीले रुखो व्यवहार गरेमा 50,000 तिर्ने, राति सडकमा बत्ती बिग्रिएमा 50,000 तिर्ने, ट्रायल पास भएको 7 दिनभित्र लाइसेन्स आएन भने 50,000 तिर्ने। यदि कुनै पनि नागरिकलाई सडकमा खाल्डो भएर सडकको अवस्था बिग्रिएर सवारी दुर्घटना भयो भने सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई ज्यान मान्ने उद्योगमा मुद्दा चलाउने कानुन ल्याउनका लागि कानुन मन्त्रीज्यूलाई म संसदमा अपिल गर्न चाहन्छु।
12: प्रतिनिधि सभाको अर्को बैठक अब यही असार 18 गते बिहान 11 बजे बस्नेछ।
0: कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको बताउनुभयो। उहाँले संक्रमित कागले एक ठाउँबाट लडे उडेर अर्को ठाउँ सार्ने गरेको बताउनुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। हाल काठमाडौँ उपत्यकाका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। महानिर्देशक दाहालका अनुसार अहिले देशको 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको छ। उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रण लिइसकिएको छ। बर्ड फ्लू पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रमक रोग हो। महानिर्देशक दाहालले उपत्यकामा कागमा बर्ड फ्लू देखिएपछि विशेष सावधानी अप्नाउन आग्रह गरिएको बताउनुभयो। विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा संघ प्रदेश र स्थानीय तहको समन्वयमा बर्ड फ्लू रोग नियन्त्रण अभियान सञ्चालन गरिँदै आएको जनाएको छ।
1: त्रिवेणी शिक्षण अस्पताल टिचिङ हस्पिटलले स्थगित गरेको स्वास्थ्य बिमा मार्फतको सेवा करिब 6 महिनापछि भोलिदेखि सुरु गर्ने भएको छ। गत माघ 1 गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम स्थगन गरेको बिमा मार्फतको सेवा भोलिदेखि आंशिक रूपमा सुरु गर्ने अस्पतालले जनाएको हो। अस्पतालले सूचना जारी गरी स्वास्थ्य बिमा कार्यक्रमको रोकिएको सेवा ओपिडी मात्रै लागू हुने गरी पुनः सुरु गरेको जनाएको छ।
0: देशमा मनसुन सक्रिय क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार 16 र 17 गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ। महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा 1-2 स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। देशका पहाड़ी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवायुयुक्त हावाको प्रभाव क्रमशः बढ्ने भएकाले मनसून देशका बाँकी क्षेत्रमा पनि फैलिने सम्भावना छ। सम्भावित वर्षाका कारण भुक्से बारी पहिरो तथा गेग्रियान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूला साना नदी खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ।
1: हालसम्म देशभरका 293 महानगर उपमहानगर र नगरपालिका मध्ये धरान उपमहानगरपालिका सहित 14 नगरपालिकाले समयमै बजेट ल्याउन नसकेको पाइएको छ। कुल 460 मध्ये 14 गाउँपालिकाले अझै बजेट पेश गर्न नसकेको महासंघको विवरणमा उल्लेख छ। त्यस्तै नेपाल नगरपालिका संघले सार्वजनिक गरेको विवरण अनुसार असार 10 गतेका लागि ऐनले तोकेको समयभित्र कोशी प्रदेशको धरान उपमहानगरपालिका र मधेस प्रदेशको जनकपुर धाम उपमहानगरपालिकाकै बजेट सार्वजनिक हुन सकेको छैन। यसै सन्दर्भमा हामीले आज जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख किशोरी शाहलाई बजेट सार्वजनिक किन हुन नसकेको हो भनेर सोधेका छौँ।
17: मेयर साहब हुनुहुन्न, खबर गएर जानु भएको छैन, न मुख प्रशासकीय अधिकृतलाई थाहा छ, न हामीलाई थाहा, मलाई थाहा छ। अब के भन्नु,
18: भनेपछि आपसी समन्वय अभावकै कारणले चाहिँ अगाडि बढ्न सकेन होइन सर?
17: त्यो सब कुरो छैन, अहिलेसम्म केही त्यस्तो विधि भएको छैन।
18: यस विषयमा पालिकाभित्र प्रक्रिया अगाडि बढेन, अगाडि बढाउनु पर्छ भन्ने विषयमा कतिको छ?
17: 10 गते मिटिङ बसेको थियो, 10 गते परिषद गर्छु, नगर सभा गर्छु भनेर म ढुक थिएँ, सबजना ढुक हुनुहुन्थ्यो। 81, 6 गते, 7 गते हिँड्ने हिँडिहाल्नु भयो कसैलाई केही नभनिकन।
18: यसले गर्दा अब पालिकामा नजिकका नागरिकहरूले त्यसै गरी कर्मचारीहरूको प्रतिक्रिया कस्तो छ? यहाँको निकायसम्म अब यहाँ त न्यायिक समितिको पालन पनि हुन्छ, के भन्नुहुन्छ?
17: आज बिहान प्रमुख प्रशासकीय अधिकृतजीले मलाई फोन गर्नुभएको थियो, मसँग कुरा गर्नुभएको थियो, के गर्ने, अहिलेसम्म मेयर साहबको कुनै अतो पत्तो छैन, हजुरलाई केही छ कि? मलाई पनि थाहा छ, अब नगर परिषद सभालाई अगाडि बढाउनु भनेर भन्नु, बढाउनु मङ्गलबार उहाँलाई कतै जानु, सोमबार अफिसै खुल्छ, मङ्गलबार उहाँलाई कति जानु, उहाँ आए फर्केपछि नगर परिषदको अगाडि बढाउँछ।
18: हजुर, भनेपछि उहाँ नफर्किन्जेलसम्म यो बजेट सार्वजनिक गर्ने काम अगाडि बढ्न सक्दैन।
17: प्रमुख प्रशासकीय अधिकृत पर्यो, उहाँहरू हुनुहुन्न प्रमुख प्रशासकीय अधिकृतजीलाई म भनेको छु मङ्गलबारतिर बढाउनु अगाडि।
18: हजुर, कार्यपालिकाका बहुमत सदस्यहरूले ऐन नियममा टेकेर प्रमुख बिना नै बजेट ल्याउन सक्ने स्थिति छ कि छैन भनेर कतिको अध्ययन गरियो?
17: प्रमुख बिना नै बजेट आउन सक्थ्यो भने कोही कसैले कुनै कर्मचारीले भनेन।
18: अब यसरी पनि बारम्बार बजेट अनिश्चित बन्दै गयो भने के कस्तो गर्न सकिन्छ? यहाँसँग ठोस योजना के छ?
17: नगरपालिका त चलाउनु छ, यसलाई कसरी हिँड्छ अगाडि भन्ने फैलाउँछ, सङ्घलाई नै हो केन्द्रलाई नै हो कुनै हिसाबले अगाडि बढाउने
18: विकल्प खोजेर अगाडि बढ्नुहुन्छ होइन त?
17: विकल्प त प्रमुख प्रशासकीय अधिकृतजीले खोज्नु भएको छ, उहाँ मलाई हुनुहुन्थ्यो अगाडि बढाउनु बढाउँ ठिक छ बढाउनु।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै सुन्दै गर्नुहोला।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421

0: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूलनारा सहित सरकारले यस वर्ष 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 विविध कार्यक्रमका साथ मनाउने भएको छ। जलवायु परिवर्तनका चुनौती बीच धान उत्पादन वृद्धि गर्दै खाद्य तथा पोषण सुरक्षालाई सुदृढ बनाउने उद्देश्यका साथ दिवस मनाउन लागि कृषि विभागले जनाएको छ।
1: कैलालीको घोडागुडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना शुरू गरिएको छ। नेपाल पंक्षी संरक्षण संघको आयोजनामा आजदेखि 3 दिनसम्म हरिहाँसको गणना गरिनेछ। गणना टोलीमा 8 जना सहभागी छन्।
2: भारतको विदेश मन्त्रालयले कैलाश मानव सरोवरको यात्रा गर्ने आफ्ना नागरिकका लागि एडभाइजरी जारी गरेको छ। विदेश मन्त्रालयले निजी टुर अपरेटर्सका तर्फबाट आयोजित कैलाश यात्राका क्रममा नेपालमा फँसेका कैयौं भारतीय नागरिकले मद्दत र सहायताका लागि अनुरोध गरिरहेको एडभाइजरीमा उल्लेख छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। 2 साता अघि भएको अन्तरिम शान्ति सम्झौता भए पनि अमेरिका र इरान बीचको तनाव चुनिँदै गएको छ। दुई पक्षबीच आरोप प्रत्यारोप र सैन्य गतिविधि झन बढ्दै गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम उल्लङ्घन जारी रह्यो भने इरानको अस्तित्व नै समाप्त हुने चेतावनी दिएको केही समयमै आज बिहान इरानले कुवेत र बहराइन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स आईआरजीसीले हालैका अमेरिकी आक्रमणको जवाब स्वरूप आफ्ना नौसैनिक र वायुसेनाले संयुक्त रूपमा ती आक्रमण गरेको दावी गरेको हो। यसअघि अमेरिकी सेनाले होर्मुज चटमरुमा एक ट्याङ्करमाथि आक्रमण भएपछि इरानका विभिन्न सैन्य संरचनामाथि पुनः आक्रमण गरेको जनाएको थियो। इरानले पनि अमेरिकी आक्रमणले युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाउँदै त्यसले सबै कूटनीतिक प्रक्रिया पूर्ण रूपमा रोक्ने चेतावनी दिएको छ। आईआरजीसीले अमेरिकी सैन्य अड्डाहरूले आगामी दिनमा नर्डको सामना गर्नुपर्ने चेतावनी समेत दिएको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार।
3: विश्वकप फुटबल विशेष।
4: फिफा विश्वकप फुटबलमा नकआउट चरणका खेलहरू आज रातिबाट सुरु हुँदैछन्। समूह चरणका खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुङ्गो लागिसकेकाले नकआउट चरणका खेल सुरु हुन लागेका हुन्। 12 समूहबाट विजेता र उपविजेता बनेर 24 राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन्। बाँकी 8 देश तेस्रो स्थानमा रहेका टोली मध्ये उत्कृष्ट नतिजाका आधारमा छनौट भएका हुन्। लस एन्जलसमा आज राति 12:45 क्यानाडा र दक्षिण अफ्रिका बीचको खेलसँगै सन् 2026 को फिफा विश्वकपको नकआउट चरण औपचारिक रूपमा सुरुवात हुँदैछ। अन्तिम 32 यो पहिलो खेल दुवै टोलीका लागि ऐतिहासिक हुनेछ किनभने क्यानाडा र दक्षिण अफ्रिका दुवैले पुरुष विश्वकपको नकआउट चरणमा पहिलो पटक स्थान बनाएका हुन्। त्यसैले जसले जिते पनि यो नयाँ इतिहास पुनः एकपटक लेखिने भएको छ। अन्तिम 32 जर्मनी र पाराग्वे, फ्रान्स र स्वीडेन, नेदरल्यान्ड्स र मोरक्को, पोर्चुगल र क्रोएसिया, स्पेन र अस्ट्रिया, अमेरिका र बोस्निया एन्ड हर्जगोभिना, बेल्जियम र सेनेगल खेल्नेछन्। अर्कोतर्फ ब्राजिल र जापान, आइबरी कोस्ट र नर्वे, मेक्सिको र इक्विडर, इङ्ल्यान्ड र कङ्गो, अर्जेन्टिना र केप भर्डे, अस्ट्रेलिया र इजिप्ट, स्विजरल्यान्ड र अल्जेरिया र कोलम्बिया र घाना भिड्नेछन्। पहिलो नकआउटबाट पराजित हुने 16 टोली बाहिरिनेछन्। जित्ने टोली अन्तिम 16 भिड्नेछन्। अन्तिम 16 खेलहरू जुलाई 4 सुरु हुनेछन्।
1: महिला टी20 विश्वकप क्रिकेटमा बंगलादेशलाई दक्षिण अफ्रिकाले 4 पराजित गरेको छ। बंगलादेशले दिएको 118 रनको लक्ष्य दक्षिण अफ्रिकाले 19 ओभर 2 बलमा 6 गुमाएर पूरा गरेको हो। जितसँगै 8 दक्षिण अफ्रिका अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अब दक्षिण अफ्रिकालाई सेमी फाइनलमा पुग्न भारत र अस्ट्रेलिया बीचको खेलको नतिजा कोर्नुपर्नेछ। अस्ट्रेलियाले भारतलाई हराएमा दक्षिण अफ्रिका सजिलै सेमी फाइनलमा पुग्नेछ। अस्ट्रेलियाले हराएमा भारत सेमी फाइनलमा जानेछ भने दक्षिण अफ्रिका बाहिरिनेछ। अस्ट्रेलिया भने यस अघि नै सेमी फाइनलमा पुगिसकेको छ। अहिले भारत र अस्ट्रेलिया बीचको प्रतिस्पर्धा भइरहेको छ। अस्ट्रेलिया विरूद्धको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ताजा अवस्थामा भारतले 15.5 ओभरको खेल सकिँदा 2 क्षतिमा 118 रन बनाएर खेलिरहेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: कम्युनिष्ट एकतालाई जोगाउन नसकेको शीर्ष नेताहरूको स्वीकार, फेरि सशक्त भएर आउने दावी।
1: प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित, बजेट प्रक्रिया पूरा, सरकारले विपक्षी दलका प्रश्नै प्रश्न।
2: कागका कारण काठमाडौँमा बर्ड फ्लू फैलियो, 11 जिल्लाका 100 ठाउँमा संक्रमण। स्थगित गरेको 6 महिनापछि भोलिदेखि स्वास्थ्य बिमाको सेवा सुरु गर्दै त्रिवी शिक्षण अस्पताल।
1: इरान अमेरिका तनाव फेरि चर्कियो, सम्झौता उल्लङ्घन गरेको भन्दै दुवै पक्ष बीच आरोप प्रत्यारोप।
2: र विश्वकप फुटबलमा नकआउट चरणका खेल आजदेखि सुरु हुँदै पहिलो खेलमा क्यानाडा र दक्षिण अफ्रिका भिड्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा बिदा हुन्छौ, नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
8: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउनै भनेर त आएका हौँ, हतार नगरौँ न साथीहरू, बन्छ।
7: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
8: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्,
7: अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
12: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि, यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
13: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको हो? तपाईँहरूको कुरा मैले सुनिसके, तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
11: क्विन केयर क्रिम रे, होइन के हो यो?
13: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या, यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
12: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
13: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्, छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
12: सुन्दरता तपाईँको हेरचाह हाम्रो, प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मद्दत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मद्दत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
14: थप जानकारीका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848151234 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी प्रयोग गरौँ क्विन केयर क्रिम सबैका लागि सधैँका लागि प्रतीक हो त्यसैले खोजी प्रयोग गरौँ क्विन केयर क्रिम सबैका लागि सधैँ

0: नेपाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। बाजे, के भयो? किन गालामा हात?
3: यहाँ दुखेको छ त, खानै दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
2: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर, आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
4: हजुर, हाम्रा सेवाहरू।
6: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाइ दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट, चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805614652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
8: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
0: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
0: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
13: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
12: भाषा तर्फ अङ्ग्रेजी, जापानिज, कोरियन।

0: भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
2: मानसिक समस्याबाट बच्ने उपायहरू,
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ,
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
3: असल साथीहरूसँग मात्रै संगत गरौँ,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौँ,
3: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ,
2: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हॉस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। संपर्क टेलीफोन नंबर 0825903550 र मोबाइल नंबर 98578043122 र 98578043123।
1: B&B डेंटल क्लिनिक, घोराही 15, दाङ।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: अँ है, बल्ल सम्झेँ, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: रेलायु मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्त छ जरुरी सूचना। झुमु बेला खेमरिदे गरम ओबेदरी जेउ बेला सुनो भुरी पतास ओचुलुरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए आउ ए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्ना दे वातावरण मिलेने ल घेप्पा असर केने रि उमुल र थङ्ने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज ताना दे भनै जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
7: झ्याक्रा
6: वन जङ्गल मेला लागि किन्ने पाँचजना खरनामा र मिलिदिए भने चानोजा मेहेके सही
7: बतास उचुलिजु बेलाको घिजिमकेको टल मेहेके सताङ्किने हेन अख्यम छिन्ने ले चासोके सही
6: मे लागि निताए गे मने गे पछि सुन अरूले मने गे पछ्या
7: के छ छामला पोयाल मे लागि के सम्किने गे छका ओडा कार्यालय प्रहरी कार्यालय सज सुनछरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
6: सुनछरी गाउँपालिका वन वातावरण सजा विपद व्यवस्थापन समिति गोबाङ रोल्पा
8: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
9: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
10: ए नानी यता सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
9: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
10: ल तिमीलाई यति पनि थाहा छैन बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथरोगको उपचार हुन्छ बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
9: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजेमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
9: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ
3: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
2: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
11: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
11: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
12: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
13: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
12: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
13: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
12: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
13: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
12: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
13: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
12: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
13: सम्पर्क मोबाइल 98578211105,
12: 98479702802,
13: 98095826005
12: र 98103940।
14: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
14: यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
15: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
16: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ, बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कारवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: सपनाहरूको आवाज, तपाईँको मनको आवाज, नभो रेडियो जजिला 96.4 मेगाहर्ज।
1: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
2: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू, यसै यसै भनु भनु जस्तै लाग्छ।
5: दिनभरि थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
4: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौँ साथी, आउँछौ राति, सुन्न नबिर्सनुहोला कार्यक्रम गुड नाइट।
5: प्रत्येक राति 9 देखि 10 बजेसम्म
2: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनुहोला
6: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार, अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्राउँछौँ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौँ। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रेडियो स्काईबाट सुषमा मल्ल, रेडियो हापुरेबाट रिता बुढा मगर, रेडियो धनकुटाबाट सञ्जिता लिम्बुको भनी आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज दिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौँ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेसनहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। र कार्यक्रम गुड नाइटको आज हामी आइतबारीय बसाइमा छौँ। विशेष गरी आइतबारीय बसाइमा रहेर के गर्छौँ कसो गर्छौँ भन्ने कुरा पनि तपाईँलाई जानकारी नै छ होला। आज हामी तपाईँसँग गफगाफ मात्रै गर्छौँ, अरू केही गर्दैनौँ, गफगाफ मात्रै गर्छौँ। गफगाफ गर्नका लागि तपाईँले फोन गर्नुपर्ने हुन्छ हामीलाई, जसका लागि नम्बर हो 9868609040 को नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। एकदमै एकजना साथीले मलाई सोध्नु भएको थियो 9745 को नम्बर चेन्ज भएको हो र भन्नुभएको थियो। रेडियो जलजलाको आधिकारिक नम्बर 9745 नै हो, वाला नै हो, तर कार्यक्रम गुड नाइट, कार्यक्रम लोकसारथी यी दुईवटाको लागि हामीले अन्य रेडियोहरूबाट पनि कार्यक्रम प्रसारण हुन्छ, त्यो कारणले गर्दाखेरि हामीले यो नम्बर अब दुईवटा एउटा मोबाइलमा दुईवटा नम्बरले काम गर्दैन, होइन। त्यो कारणले गर्दाखेरि हामीले तपाईँहरूमा आज यो दुईवटा नम्बर नदिएर हामी एउटा मात्रै नम्बर दिइराखेका छौँ। यो कुरा म तपाईँहरूलाई जानकारी गराउँछु, तसर्थ फोन गर्नुहोला 9868603940 फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ, गर्छौँ भनेपछि गर्छौँ गर्छौँ, होइन, कुराकानी त गर्नु पऱ्यो क्या अरे। भन्दै आउनु होला 9868609040 को नम्बरमा फोन डायल गर्नुहोला। भन्दै अब तपाईँको माझमा एउटा गीत राख्नु पऱ्यो क्या अरे, होइन, कुन गीत राखौँ त भनेर म खोजिरहेको छु यहाँ गीत। तपाईँलाई मनपर्ने गीतमा हुनु पऱ्यो, मलाई मनपर्ने गीत हुनु पऱ्यो, हामी सबैलाई मनपर्ने गीत हुनु पऱ्यो, होइन। त्यसैले हाम्रो दामु मर्सिफुलले लेख्नु भएको गीत निष्ठुरीले छोडेर गई गई भन्ने गीत तपाईँको लागि हेर्दा हेर्दा अर्कैको भइ गई भन्ने, निष्ठुरीले छोडेर गई गई हेर्दा हेर्दै अर्कैकी भइ गई भन्ने गीत तपाईँको लागि हामी राख्छौँ। अन्जु पन्ताको आवाजमा रहेको गीत तपाईँको लागि हामी राख्नेछौँ, यो कुरा म तपाईँलाई जानकारी गराएँ। फटाफट फोन डायल गर्नुहोला भन्दै के छ यो गीत हेरिरहेको छु ल, यो गीत चाहिँ मैले भेटाइसकेको छु। अब तपाईँको लागि गीत राख्दैछु मैले, ल अब चाहिँ गीत बज्ने भयो, होइन, यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौँ।

0: तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा। हामी यति बेला कार्यक्रम गुड नाइट सँगै छौँ र कार्यक्रम गुड नाइटमा रहिरहँदा तपाईँसँग हामी कुराकानी गर्नका लागि तपाईँको संसारमा आएका छौँ र कार्यक्रममा तपाईँ पनि अब फोन गर्न सक्नुहुन्छ हामीलाई 9868309440 नम्बर तपाईँको लागि खुला गरेका छौँ र तपाईँले यसो गरौँ आज के गरौँ भन्दाखेरि तपाईँले फटाफट फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। आज आइतबार व्यवसायमा आज गफ गरौँला, कुराकानी गरौँला है, कुराकानी गर्नकै लागि हामी तपाईँको संसारमा आएका छौँ। यो क्रममा तपाईँलाई जानकारी गराए 9868309440 नम्बरमा फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। फटाफट फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। आउनुभयो भने आज हामी तपाईँसँग कुराकानी मात्रै गर्छौँ, अरू केही गर्दैनौँ, कुराकानी मात्रै गर्छौँ। तपाईँलाई आज कुराकानी प्लस गुड नाइटको शब्दहरू राख्न पाउनुहुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराए 9868309440मा फोन गर्नुहोला। मैले धेरैचोटि भनेको छु, मिस कल चाहिँ नगर्नुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु। हामीसँग यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्ते दाई,
0: को बोल्नुभयो, कहाँबाट?
1: त्रिवेणी चारबाट एलिना घरती मगर दाई।
0: एलिना घरती मगर, के छ एलिना खबर?
1: सन्चै आरामै छु भन्नुपर्छ। टाउको दुखेको छ, जराको छु भन्नुपर्छ दाई।
0: किन टाउको दुख्यो तपाईँको?
1: हजुर,
0: किन टाउको दुख्यो तपाईँको?
1: ज्वरो आएर।
0: किन ज्वरो आयो भन्नुहोस् त? खै थाहै भएन होइन? तपाईँलाई, तपाईँ जतिको मान्छेले त ज्वरो नआउनु पर्ने होइन र भने?
1: अब त आइहाल्छ नि त दाइ ज्वरो
0: है?
1: हजुर।
0: अनि कार्यक्रममा आउनु भएको छ, केही दिनमा अब पानी पर्यो होला, चिसो पानीमा नुहाउनु भयो होला?
1: होइन होइन, त्यस्तो त कहाँ होला पो दाइ, अब त्यस्तो त होइन।
0: त्यस्तो होइन
1: हजुर।
0: अनि किन ज्वरो आयो भन्नुहोस् त?
1: आजभोलि मौसमै त्यस्तै छ। अनि
0: मौसम त राम्रो छ है,
1: आजभोलि कहिले पानी पर्ने अनि कहिले घाम लाग्ने त्यस्तै भइरहेछ।
0: त्यही भएर तपाईँलाई ज्वरो आयो?
1: हजुर दाइ।
0: कि कसैको यादमा हो?
1: हजुर।
0: कि कसैको सम्झनामा हो?
1: होइन होइन, त्यस्तो कहाँबाट होला, हजुरसम्म त अब कहाँ सम्झना गर्नु, सम्झना छैन
0: है। सम्झना गर्ने मान्छे घरमै हुनुहुन्छ होला होइन?
1: हजुर,
0: सन्चै हुनुहुन्छ भनेको?
1: हजुर सन्चै आरामै छु भन्नुपर्छ। अनि हजुर कस्तो हुनुहुन्छ?
0: एकदम ठिक छ। खाना खानुभयो?
1: हजुर, खाना खाएर भर्खर तपाईँहरूको कार्यक्रम सुनेर बसिरहेको।
0: ए, हाम्रो मात्रै कार्यक्रम हो यो?
1: तपाईँहरू अनि हामीहरू
0: अनि सबैको कार्यक्रमलाई तपाईँहरूको मात्रै भनिदिने? त्यस्तो गर्न त पाइन्न नि एलिनाजी।
1: अब तपाईँको भोइस यति दामी छ, सुनिरहनु मन लाग्छ।
0: साँच्चै हो?
1: हजुर दाइ।
0: कति दामी छ भन्नुहोस् त?
1: कति दामी छ के, त्यो चिनी भन्दा नि चिनी जसरी गुलियो मिठो हुन्छ नि त्यस्तै छ तपाईँको।
0: ओहो, नफुर्काउनुहोस् भयो, नत्र फेरि कोही कोही मक्खै होला।
1: त्यस्तो त होइन, त्यस्तो क्या मक्ख हुने गरी कुरै गरेको छैन मैले तपाईँलाई।
0: होइन, कोही कोही फेरि मक्खै होलान् कि, ओहो यस्तो राम्रो मान्छे भन्दै मक्खै होलान् कि। थाहा भएन नि
1: हजुर दाइ।
0: ओके, दिनहरू कसरी बिताउनुहुन्छ, के गर्नुहुन्छ, पढ्नुहुन्छ, के गर्नुहुन्छ एलिनाले?
1: पढ्दैन, मैले त सात क्लासबाट छोडेको।
0: कति वर्ष भयो छोडेको?
1: मैले छोडेको धेरै वर्ष भइसक्यो दाइ।
0: धेरै वर्ष भइसक्यो होइन
1: हजुर दाइ।
0: अनि बिहा गर्नु भएको छ कि छैन? भएको छैन होइन, अब पढाइ छोडेको अधिकांशले बिहा गरेर बसिरहनु भएको हुन्छ कि, त्यही भएर मैले बिहा गर्नु भएको छ कि छैन भनेर सोधेको मात्रै हो है।
1: हजुर दाइ, अब कहाँबाट बिहे गर्नु, अब त घरमा बस्ने, घरेलु काम गर्ने, मम्मी बुवालाई सघाउने
0: कि। ल ठिक छ, त्यो पनि एउटा समय आउँछ नि त, बिहा गर्ने पनि समय आउँछ होइन।
1: हजुर
0: ओके ल हुन्छ, कार्यक्रममा आउनु भएको छ, गफगाफ आज त हामी गफगाफ मात्रै गर्छौँ होइन। कति बेला
1: कार्यक्रम जतिखेर तपाईँहरूले चलाउनु हुन्छ नि त्यतिखेर,
0: त्यति बेला त व्यस्त व्यस्त भनिहाल्छ नि
1: तपाईँलाई। मैले अस्ति नै देखि फोन हानेको हानी गर्छ नि, फोनै लाग्दैन कहिले व्यस्त भन्छ नि।
0: ओहो है, फोन गर्न मन लाग्ने रहेछ नि। ल ठिक छ, कार्यक्रममा आउनुभयो, अब दामी भोइस भएको मान्छेलाई मात्र होइन सबैलाई फोन गर्नुपर्छ। आज पहिलो चोटि हो मसँग बोल्नु भएको? खै त अब तपाईँले सम्झाइदिनु न त, कति बेला बोल्नु भएको? ए अनि किन हराउनुहुन्छ त नि, भोइस दामी छ, बोल्न मन लाग्छ पनि भन्नुहुन्छ, फेरि हराउनुहुन्छ, त्यस्तो गर्नु भएन क्या अरे? ओहो है, यो कहाँ मेरो नम्बर हो, यो त कार्यक्रमको नम्बर हो नि, मेरो नम्बर त अर्कै छ। ओके ल, कार्यक्रम अन्तिमसम्म सुन्नु होला, अब फेरि फेरिका बसाइमा आउनु होला, अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस् ल।
1: सबैभन्दा तपाईँलाई सम्झिन चाहन्छु, अनि मिठो भेटमा कार्यक्रम चलाउनु भएको तपाईँलाई गुड नाइट भन्न चाहन्छु। एलिना भने चिन्न नचिन्ने सम्पूर्ण साथीलाई गुड नाइट भन्दै दिइरहन्छु।
0: नमस्ते, टेलिफोन सम्पर्कमा एलिना आउनुभएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। मेरो भोइस दामी छ अरे, कसले भन्नुभएको? एलिनाले भन्नुभएको कि? मैले भने होइन फेरि है, मेरो भोइस दामी छ भनेर मैले भनेको होइन, हाम्रो एलिनाले भन्नुभएको थियो। ल मेरो भोइस दामी भयो त, एलिनाजीलाई बधाई छ होइन, धन्यवाद छ मेरो भोइस राम्रो भनिदिनु भएकोमा। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर।
2: नमस्ते दाइ,
0: को बोल्नुभयो, कहाँबाट? लक्ष्मण सुनार है, के छ लक्ष्मण, हाल खबर तपाईँको? अनि लक्ष्मण मात्रै आउनुभयो, राम खोइ? राम खोइ, राम कहाँ हुनुहुन्छ दाइ? छैन होइन, कहाँ हुनुहुन्छ हौ तपाईँ, बाहिर हुनुहुन्छ कि घरभित्र हुनुहुन्छ कि कता हुनुहुन्छ हौ? घर भित्र सुतिरहनु भएको छ? ल ठिक छ, कुन रेडियोबाट सुन्नुभयो, रेडियोबाट कि मोबाइलबाट सुन्नुभयो? हजुर, आज कुन बाट सुन्नुभयो त? ए हाम्रो पात्रबाट, कहिले रेडियोबाट होइन? ल त हुन्छ, कार्यक्रममा आउनुभयो, अब साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस् ल। हजुर, मिल्दैन हजुर, मिल्दैन है, बुधबारी बसाईलाई आइतबारी बसाईलाई बुधबारी बसाई नबनाउनु न हौ। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ, पालो त भाइको हो, फोन गर्नुहोला 9868-3940-40 नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ, यो क्रममा तपाईँलाई जानकारी गराएँ। 9868-603940 र यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्ते हजुर। दर्शन नमस्ते, कहाँबाट को बोल्नुभयो? धनराज सुवेदी गजुलबाट। मैले पनि खाना खाइसकेँ, के गर्दै हुनुहुन्छ हौ गजुलतिर, के छ, के को सिजन छ आज भोलि?
3: ठिकै छ गर्छ अनि अब दिउँसो काममा थियो नि अनि साँझ यसो अनि अब सबैलाई सम्झौँ भनेर
0: अनि यसो सम्झेको भन्छ। ओके, खाना खानुभयो?
3: हजुर हजुर, खाना भइसक्यो भन्नुपर्छ।
0: खाना भइसक्यो होइन भन्दै थिए, फोन काट्यो त, के भयो यस्तो? यस्तो गर्नु त भएन क्या अरे, आइसकेपछि त फोन काट्नु भएन क्या अरे होइन, प्राविधिक समस्याको कारणले पनि काट्य हुनसक्छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
4: नमस्ते भाइ,
0: को बोल्नु भयो? के विश्वकर्मा भन्नुभयो? शर्मिला विश्वकर्मा नि? के छ हालखबर? ठिक छ, के गर्दै हुनुहुन्छ नि शर्मिलाले? बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? ओहो, अनि कार्यक्रममा आउनु भएको छ, के गर्ने मान्छे शर्मिलाजी, के गर्ने मान्छे हो? कक्षा छमा पढ्नुहुन्छ? ओहो, अनि ल ठिक छ, भनेपछि कक्षा छमा पढ्नुहुन्छ, कुन स्कुलमा पढ्नुहुन्छ? ए, अनि खाना खानुभयो? के के खानुभयो? ए, कसले पकाउनु भएको? अनि तपाईँले नपकाउनु आउँदैन हो? त्यही त, तपाईँलाई भात पकाउनै आउँदैन अरे हो? ए, पढ्दै हुनुहुन्थ्यो त्यही भएर मम्मीले पकाउनु भयो होइन? त्यही त नि, अब मम्मीले भात पकाइहाल्नु भयो, अब तपाईँ पढ्दै हुनुहुन्थ्यो होइन? ल ठिक छ, पढ्नु पनि पर्यो फेरि। ओके ल, गुड नाइटको शब्दहरू राख्नुहोस् ल।
4: सर्वप्रथम त हजुरलाई अनि परामितमा बस्नुभएको मित्रलाई, साथीहरू भन्नुपर्दा तपाईँ सुगलमा, सृजना सुगलमा, रमेश सुगलमा, आरती सुगलमालाई गुड नाइट भन्दै बिदा, धन्यवाद।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। एउटा मैले आफूलाई एउटा दामी गीत खोजेको छु होइन, त्यो गीत हो विशेष गरी सिसी रियोगीले गाउनु भएको, मलाई असाध्यै ऊ बेला पनि मन परेको र अहिले पनि मन परेको असाध्यै एउटा राम्रो गीत छ, फुकेर अर्काको दियो तिम्रो दियो चम्केर बल्दैन भन्ने गीत। यो गीत तपाईँको लागि राख्छु, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: मारेर अरूको माया तिम्रो माया अमर बन्दैन, फुकेर अर्काको दियो तिम्रो दियो चम्केर बल्दैन, तिम्रो दियो चम्केर बल्न बाल्नका लागि अर्काको दियोलाई पनि संरक्षण गर्नुपर्छ। अर्काको दियोलाई तिमीले संरक्षण गर्यो भने मात्रै तिम्रो दियो राम्रोसँग बल्न सक्छ, नत्र भने तिम्रो दियो पनि त्यस्तै हुन्छ, होइन, चम्केर बल्दैन। यस्तै यस्तै गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौँ। कार्यक्रम गुड नाइटमा छौँ, तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। फोन गर्नुहोला हामीलाई 9868-6040-40 यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया फोन काट्ने काम चाहिँ नगर्नुहोला। अर्को साथी हुनुहुन्छ, म स्वागत गरेँ, नमस्कार हजुर, फटाफट फोन डायल गर्नुहोला। 9868-6040-40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर, ए हजुर नमस्कार, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेको छ। अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर,
1: नमस्कार,
0: कहाँदेखि को बोल्नुभयो हजुर? रोशन विष्ट, के छ रोशनजी खबर तपाईँको?
1: एकदम ठिक छ सरजी, अब दिउँसो बाँधी कार लगाउने काममा, अब घर हुने कामबाट आएको है।
0: ए, घर बनाउने कामबाट आउनु भएको?
1: हजुर।
0: अनि के छ, थकाइ लागेको छ कि छैन?
1: थकाइ त हल्का हल्का लागिरहेको छ, खाना खाएर यसो आराम गरिरहेको सरजी।
0: ए, खाना खाएर आराम गरिहाल्नु। तपाईँको नाम के भन्नुभयो अरे?
1: रोशन विष्ट।
0: रोशन विष्ट नि,
1: हजुर,
0: के छ रोशनजी, अनि दिनहरू जे होस् घर बनाएरै बित्छ?
1: हजुर, अब हिलो मुच्नु पर्यो, हेर्नुहोस् माटो ताल्दो हिलो मुच्छ।
0: किन छिनछिनमा फोन काटिराखेको छ? यो यस्तो त अलि भएन क्या अरे, आफै फोन काटिएको कि साथीहरूले थाहा छ, फोन नकाट्नु पर्ने हो, होइन, यस्तो किन भइराखेको छ? म त दङ्ग परिराखेको छु। यति बेला साथी नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी अब हुन, किन आज साथीहरूकोसँग कुराकानी हुन सकिरहेको छैन? गाह्रो छ मलाई, गाह्रो छ मलाई। हामीलाई फोन गर्नुहोला 9868-6040-40 यति बेला साथी नमस्कार हजुर।
2: हजुर नमस्ते दाजु,
0: को बोल्नुभयो कहाँबाट? आर्यन मगर, कुन गाउँपालिकाबाट भन्नुभयो? कुन गाउँपालिकाबाट भन्नुभयो हजुर? सरुमा रानी गाउँपालिका प्युठान। कुन ठाउँ, बडडाँडा कि कुन ठाउँ?
2: हजुर हो,
0: ए बडडाँडा हो,
2: हजुर
0: बडडाँडा त म त आछु कि अरे,
2: हजुर
0: बडडाँडा त म आछु कि,
2: ए हो र,
0: हजुर म त बडडाँडा कति आएँ कति आएँ हेर्नुहोस्,
2: ए हजुर हजुर,
0: त्यहाँ बुटवलतिर भालुबाङतिर जानु भने बडडाँडा आउनै पर्छ, के गर्ने गाह्रो छ होइन,
2: हजुर त्यो त हो,
0: बडडाँडा नआइकन जान मिल्छ होला भनेको त काम मिल्नु मिल्दै मिल्दैन भन्छन् गाडीवालाहरूले होइन, त्यही भएर बडडाँडा आउनै पर्छ अरे क्या,
2: हजुर हो त्यो त हो।
0: अनि तपाईँको नाम के भन्नुभयो?
2: आर्यन मगर।
0: आर्यन मगर, आर्यन भनेको के हो?
2: यसको आर्यन मगर भनेको सर्वमा चाहिँ अब
0: आर भनेको के हो, यन भनेको के हो, थाहै होइन, यो नाम तपाईँले आफै राख्नु भएको कि तपाईँको बुवामा मैले राखिदिनु भएको?
2: यो साथीहरूले राखेको
0: है। ए साथीहरू, तपाईँको वास्तविक नाम चाहिँ के हो नि?
2: मेरो वास्तविक नाम चाहिँ अब त्यही नै हो।
0: कहाँ अब साथीहरूले राखेको नाम पनि वास्तविक नाम हुन्छ र भने?
2: हेलो
0: आरएनजी,
2: हेलो,
0: साथीहरूले राखेको नाम पनि वास्तविक नाम हुन्छ र भने?
2: हेलो,
0: अब अब मारे हेलो हेलो बाहेक अरू केही भन्नुहुन्न, किनभने वास्तविक नाम आयो नि त होइन, त्यही भएर अब उहाँ चाहिँ बोल्नुहुन्न भन्ने जस्तो लाग्यो मलाई। के छ आइरनजी
2: हजुर,
0: तपाईँको वास्तविक नाम नभन्ने चाहिँ हो त?
2: आवाज कटिरहेको
0: ल, तपाईँको वास्तविक नाम भन्ने कि नभन्ने भने कि?
2: हेलो,
0: यो कल हामी लिन सकेनौँ, माफ गर्नु होला आर्यनजी, तपाईँसँग हामी कुराकानी गर्न सक्दैनौँ। आउनु भएको थियो, मैले अरू बेला त राम्रो आवाज सुन्नुभएको थियो, जब मैले उहाँको नाम वास्तविक नाम सोधेँ त्यसपछि उहाँले हेलो हेलो भन्न थाल्नुभयो। एको रे हेलो हेलो त नभन्नुहोस् न हौ, कार्यक्रममा आइसकेपछि मजाले फोन डायल गरिसकेपछि मजाले बोल्नुपर्छ होइन, बोल्नु भए पनि पो बल्ल मजा आउँछ क्या अरे होइन। फोन डायल गर्नु होला 9868 6040 40 मान्छेहरू आफ्नो नाम चर्चित बनाउनुको लागि कति सङ्घर्ष गरिरहनु भएको हुन्छ होइन, कतिपय साथीहरू पनि आफ्नो वास्तविक नाम बताउन पनि एकदमै हिचकिचाउनुहुन्छ। नाम भनेको त नाम हो नि, नाम भनेको एउटा ब्रान्ड हो, तपाईँको नाम नै रहेन भने तपाईँ मान्छेको पहिचान पनि हुँदैन। यति बेला साथी नमस्कार हजुर, नमस्ते हजुर, ए हजुर नमस्ते, नमस्ते हजुर, नमस्ते हजुर, आउनु भएको साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। बालु तपाईँको हो, फोन गर्नु होला 9868 6040 40 को नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यदि अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर,
3: म सुनसरी गाउँपालिका फगाम मत है सर।
0: नाम के हो हजुर?
3: मेरो नाम रबिन पुन मगर।
0: रबिन पुन मगर, के छ रबिन हालखबर तपाईँको?
3: मेरो एकदमै बिन्दास छ भन्नुभयो सर।
0: यति बेला के गर्दै हुनुहुन्छ हौ तपाईँ?
3: यतिखेर ठ्याक्कै भन्दालै अब खाना खाएर यसो बिस्तारामा पल्टिरहेको छ।
0: बिस्तारामा पल्टिरहनु भएको छ होइन?
3: हजुर।
0: के खाना पाकेको थियो, के खानुभयो?
3: हाम्रो के नि पाक्नु पर्ने सर, अब हाम्रो गाउँतिर त्यही नि हो।
0: आज भोलि गाउँतिर साल्याउ च्याउ अनि अरू के च्याउ अरे?
3: च्याउ त अहिलेसम्म उम्रेको छैन सर।
0: कहाँ नउम्रिनु, उम्रे होला।
3: हजुर, लेकको च्याउ चाहिँ उम्रे होला, गाउँतिर उम्रे च्याउ चाहिँ उम्रेको छैन। त्यो खाइयो सिस्नो र ढिँडो खाइयो भनौँ न सर।
0: सिस्नो र ढिँडो खानुभयो होइन? राम्रो हुन्छ नि, रमाइलो हुन्छ नि, सिस्नो र ढिँडो खाना पाउनु पनि भाग्यको कुरा हो होइन? राम्रो हुन्छ नि, रमाइलो हुन्छ नि, सिस्नो र ढिँडो खाना पाउनु पनि भाग्यको कुरा हो होइन?

0: good night ke.
1: के भन्न खोज्नु भयो? हुन्छ, फेरिका बसाइमा आउनु होला, अहिलेको लागि बिदा गर्छौँ। उहाँले अब गुड नाइट भन्नुहोस् भनेको त अब धेरै धेरै भन्नुभयो, के भन्नुभयो, त्यसपछि बोल्नै छोड्नु भयो गाह्रोसम्मलाई पनि। अब त छैन झ मेरै पाली हो, अब गीत बजाउने बाली हो गीत। अब अहिले त 30 गीत गाउनु नपर्ने हो, तर के गर्ने, गाह्रो छ। एकजना साथीको कल लिउँ, त्यसपछि गीत राखौँला होइन। र साथी हुनुहुन्छ, म स्वागत गर्छु भन्दै थिएँ। यो मिस कल गर्ने साथीहरूको नम्बर वाचन गर्नु पर्यो। अब मैले के गर्ने, मिस कल नगर्नुहोस् भन्दा मान्नुहुन्न। यति बेला के छ, साथी हुनुहुन्छ, फोन काटिएन भने त राम्रै हो, फोन काट्यो भने त गाह्रो छ मलाई। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, हेलो, टेलिफोन सम्पर्कमा आउनु भएको थियो। यस्ता त साथीहरू हुनुहुन्छ होइन, फोन गर्नुहुन्छ नबोलिकन, मजाले फोन गर्दै काट्दै गर्नु भएको छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ भन्दै थिएँ। 98 68, अब म गीत बजाएर मात्रै बस्छु, अब फोन सुन लिन्न है। अब यस्तै भयो भने त कहाँबाट फोन लिन सकिन्छ होइन। अब कोही पनि साथीको फोन लिँदैन, अब मजाले गीत बजाएर अनि तपाईँहरूलाई तपाईँहरूसँग बरु म्यासेज पठाउनुहोस्, म्यासेज लिन्छु, तर फोन म अब लिँदैन, किनभने साथीहरूले फोन गर्नुहुन्छ, काट्नुहुन्छ। अब यो गीत तपाईँको लागि।

0: जुन बस्तीमा आगो लगायो त्यहाँ सानो मेरो घर थियो, न दोष तिम्रो न दोष मेरो, दोषी त पापी नजर थियो। यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। यति बेला साथी आउनु भएको छ, विचार होल्डमा बसिरहनु भएको छ, मिस कल गर्ने साथीले गर्दा फोन लगाउने साथीले एकदमै डिस्टर्ब भइरहेछ कि। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्ते भाइ,
0: को बोल्नुभयो, कहाँबाट?
1: ए, माला रानी छ सकिन धाराबाट।
0: नाम नाम के भन्नुभयो?
1: शान्ति थापा।
0: शान्ति थापा होइन,
1: हजुर।
0: के छ शान्ति,

0: खबर तपाईँको?
1: सबै ठिक ठाक छ भनौँ भाइ।
0: यति बेला के गर्दै हुनुहुन्छ नि शान्तिले?
1: ए यति बेला त खाना खाएर कार्यक्रम सुन्दै भनौँ।
0: खाना खाएर हल्ला गरेर बस्ने हानु आज क्या अनि?
1: नै नै कार्यक्रम सुन्दै अनि फोन
0: लाउड स्पिकर गर्नु भएको छ हो तपाईँले?
1: हजुर
0: लाउड स्पिकर बन्द गर्नु पर्यो नि शान्ति। अनि दिनहरू कसरी बिताउनुहुन्छ? पढ्नुहुन्छ के गर्नुहुन्छ शान्तिले?
1: नाइ म पढ्दैन, यतिकै घर आएपछि काम गर्ने बस्ने।
0: घर आएपछि काम गर्ने बस्ने गर्नुहुन्छ होइन? अर्घ खाँचीमा बसेर घराइसी काम गर्नु। के छ रोपाईहरू सकियो कि? रोपाईहरू थाल्दै हुनुहुन्छ? भोलि त असार पन्ध्र धान दिवस नहैन के अरे?
1: हाम्रोतिर त खेतहरू लगाउँदैनौँ, हामीले धानहरू लगाउँदैनौँ, त्यही भएर रोपाई गरेको छैनौँ दाइ।
0: ए तपाईँ थापा मगर हो कि क्षेत्री हो?
1: थापा मगर हो।
0: ए थापा मगर हो?
1: हजुर।
0: तपाईँलाई मगर भाषा बोल्न आउँछ?
1: आउँदैन
0: नि। आउने भएको भए झोर्ले भनेको के हो भनेर सोध्न हुन्थ्यो।
1: ए त्यो झोर्ले भनेको त आउँछ, नमस्ते भनेको।
0: ए नमस्ते भनेको हो?
1: हजुर।
0: त्यति मात्रै आउँछ नि?
1: हजुर हजुर।
0: ओहो ल ठिक छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरि फेरि आउनु होला। आज पहिलोचोटि हो तपाईँले फोन गर्नु भएको कार्यक्रममा नि?
1: हजुर पहिलोचोटि हो।
0: कस्तो लाग्यो बोल्न पाउँदा?
1: एकदम खुसी अनि रमाइलो लागिरहेछ।
0: खुसी पनि लाग्यो रमाइलो पनि लाग्यो नि?
1: हजुर हजुर।
0: ओके फेरि फेरि आउनु होला, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हस् हुन्छ, सर्वप्रथम हजुरको लागि अनि मेरो घर फ्यामिलीको लागि अनि मेरो माइती परिवारको लागि गुड नाइट भन्दै
0: छुट्टिन्छु। नमस्ते नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छु। पालो तपाईँको हो, फोन गर्नु होला। शान्ति थापा आउनु भएको थियो, उहाँसँग कुराकानी गरे। यदि बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
2: हजुर नमस्ते नमस्कार।
0: नमस्ते नमस्कार, को बोल्नु भयो कहाँबाट? सुनसारी गाउँपालिकाबाट। नाम के भन्नुभयो?
2: अमृता गुरुङ भनेको।
0: अमृता गुरुङ है?
2: हजुर हजुर।
0: के छ अमृताको खबर?
2: खबर एकदमै अलिकति छ भन्नुपर्छ, बरु तपाईँ लगायत अरू सबैजनाको के कस्तो छ भन्नु होला क्यारे।
0: अब भन्नु होला क्यारे भनिहाल्नु भयो, म यहाँ त म मात्रै छु, मेरो त ठिक छ क्यारे, अरू त कोही पनि हुनुहुन्न।
2: ए हो र?
0: हो नि, अरू त कोही पनि हुनुहुन्न भने मलाई एक्लै छोडेर कहाँ भाग्नुभयो भाग्नुभयो?
2: ए त्यो म त अरू सबैजना छौ भनेर सोधे।
0: ए हो र? ओके अब त कहाँ जानुभयो कहाँ जानुभयो? म एक्लै छु यहाँ हेर्नुहोस्।
2: बोलाउनु पर्यो कि अरूलाई नि?
0: अरूलाई भन्दा नि अब म तपाईँलाई बोलाएर त तपाईँ आउनुभयो।
2: हजुर आइपुगे नि त।
0: बल्ल मेरो साथी हुनुभयो तपाईँ होइन?
2: हजुर हजुर बल्ल तपाईँको साथी आइपुगिसक्यो।
0: तपाईँको मेरो साथी तपाईँ आइपुग्नु भयो होइन?
2: हजुर।
0: तपाईँको नाम के भन्नुभयो त बिर्सान्छु कि? अमृता गुरुङ नि?
2: हजुर हजुर।
0: अनि अमृता गुरुङले के गर्नुहुन्छ, पढ्नुहुन्छ कि घराइसी काम मात्रै गर्नुहुन्छ कि के छ भन्नुहोस् त?
2: म चाहिँ अध्ययन प्लस घराइसी काम सबै सबै गर्छु
0: भन्नुपर्छ। ए म त पढ्नुहुन्छ होला भनेको त अध्ययन पो गर्नुहुन्छ नि?
2: हजुर पढ्नु र अध्ययन गर्नु भनेको
0: एउटै होला
2: नि त।
0: खै त मलाई त केही थाहा छैन हेर्नु।
2: अब नि तपाईँ जस्तो मान्छेलाई थाहा नहुने कुरै हुँदैन नि त।
0: हो र?
2: हजुर
0: मलाई कहाँबाट सबै कुरा थाहा हुन्छ भने?
2: थाहा भइहाल्छ नि तपाईँलाई त फेरि।
0: कसले भन्छ र मलाई थाहा हुनलाई?
2: अनि तपाईँलाई त वैज्ञानिकले भन्छ क्यारे।
0: ओ वैज्ञानिक, त्यो वैज्ञानिक फेरि अमृता गुरुङ हो नि?
2: हजुर म त वैज्ञानिक परेन, म चाहिँ अलि
0: अलि के पढ कतिमा पढ्नुहुन्छ नि?
2: म चाहिँ कक्षा 9 अध्ययन गर्छु भन्नुपर्छ है।
0: ए, भविष्यको वैज्ञानिक त हो नि।
2: अब भनौँ न त, हुन पनि सक्छ नहुन नि सक्छ।
0: ओके ल, हुन्छ, खाना खानुभयो?
2: हजुर, मेरो त खाना नि भइसक्यो, बरु हजुरको भयो कि नै?
0: मेरो पनि भइसक्यो। ग्यारे ल, हुन्छ, कार्यक्रममा आउनुभयो, अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
2: हस् हुन्छ, म तपाईँलाई विशेष गरी गुड नाइट शुभ पनि भन्न चाहन्छु, अनि प्राविधिक मित्रलाई पनि गुड नाइट शुभ पनि भन्न चाहन्छु, अनि यतिखेरको समयमा जति पनि साथीहरूले कार्यक्रम सुनेर बसिराख्नु भएको छ त्यहाँ सम्पूर्णलाई गुड नाइट शुभ पनि भन्दै कार्यक्रमबाट
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छु। अमृता गुरुङ आउनु भएको थियो सुनसरीबाट, अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर, ए हजुर, नमस्कार, नमस्कार हजुर, हेलो, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले फोन गर्दै काट्दै गर्नुहुन्छ, के गर्ने, गाह्रो छ साथीहरूलाई यति बेला। साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? एलिना खातुन, अर्को खाँचीबाट। व्यापक रूपमा मिसकल गर्ने मान्छे होइन? व्यापक रूपमा मिसकल गर्ने मान्छे भित्र तपाईँ पनि पर्नुहुन्छ है, तपाईँको पनि मिसकल आइरह हुन्छ, म देखिरह हुन्छु होइन? अनि म देखिरह हुन्छु, या मिसकल, धेरै मिसकल गर्ने काम चाहिँ नगर्नुहोस् है। कति मिसकल आउँछ तपाईँको नम्बरबाट? अनि कार्यक्रमको अवधिभरि 6-7 चोटि त तपाईँकै मिसकल आउँछ होइन? त्यस्तो काम चाहिँ गर्नु भएन है एलिनाजी। अनि के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ अहिले? घरमै। को को हुनुहुन्छ घरमा? ए, तिनटा भाइ, म, मम्मी होइन, म पनि छु र भने
2: त्यहाँ
0: कहाँ हुनु, म त छैन हो,
2: रेडियोमा
0: पो छु नि। ओहो ल, ठिक छ, कार्यक्रममा आउनुभयो। अहिलेको लागि अब साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्। अन्तिमतिर छौँ हामी है।
2: हुन्छ, फर्स्टमा तपाईँको लागि अनि मेरो घर फ्यामिलीको लागि म भन्दा अघि आउने सबभन्दा सबै नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छु। अब अन्तिम एकजना साथीसँग कुराकानी गर्छु, त्यसपछि कार्यक्रमबाट बिदा हुनेछु भन्दै यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग हामी कुराकानी गर्न सकेनौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-39-40 नम्बर तपाईँको लागि खुला गरेका छौँ, फोन डायल गर्नुहोला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गर्न सकेनौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-39-40। अर्को सहभागी साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? सरस्वती मगर, अलि टाठो आवाजमा बोल्नु पर्यो सरस्वती, अलि टाठो आवाजमा बोल्नु पर्यो क्या?
3: बोलिरहेछु।
0: अनि सरस्वती आज किन अन्तिममा आउनुभयो?
3: आज चाहिँ फोन लगाउन धेरै मुस्किल पर्यो
0: मलाई। फोन लगाउन, यहाँ कति साथीहरूले फोन लगाउँदै काट्दै लगाउनुहुन्छ, अनि पछाडिबाट बोल्दै बोल्नुहुन्न, त्यस्ता साथीको त फोन लाग्छ, तपाईँको किन नलाग्ने भने कि?
3: खै किन लागेन खै, अरू बेला चाहिँ लाग्थ्यो, आज चाहिँ भयो है मलाई, व्यस्त मात्रै
0: भन्छ। ए, व्यस्त मात्रै भन्छ होइन? ल ठिक छ, कार्यक्रममा आउनुभयो, अन्तिम अन्तिमतिर भए पनि आउनुभयो, अहिलेको लागि अब गुड नाइटको शब्दहरू राख्नुहोस्।
3: ल हुन्छ, सर्वप्रथम त हजुरलाई आज एक्लै कष्ट गरेर आउनु भएको छ तपाईँलाई गुड नाइट सुन्दर हजुर कामना गर्छु। यतिखेर कार्यक्रम सुनेर बसिरहनु भयो सम्पूर्णमा र मलाई सुन्ने नसुन्ने सबैमा भन्दै
0: नमस्ते। टेलिफोन सम्पर्कमा सरस्वती आउनु भएको थियो माडी एकबाट, उहाँसँग कुराकानी गरिसकेका छु। अब म पनि बिदा हुन्छु, के गर्ने, तपाईँसँग रम्ने रमाउने कुराकानी गर्ने मन धेरै थियो तर समय लिमिट काटिहाल्यो होइन, त्यो कारणले गर्दाखेरि अब म तपाईँको फोन उठाउन सक्दिनँ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? अब एकजना साथीले भन्नुभयो तपाईँको फोनै लाग्दैन भन्नुभयो, कार्यक्रममा त अब त्यस्तै हो, व्यस्त हुन्छ होइन, कार्यक्रम नचलेको बेला पनि कहाँ कहाँबाट सुन्नुहुन्छ, कार्यक्रम कत्तिको मनपर्छ मन पर्दैन भन्नका लागि तपाईँले सिधै मलाई पनि फोन गर्न सक्नुहुन्छ, जसका लागि मेरो नम्बर टिप्नु होला है, 98644 17298 6441729 8 98644 17298 फोन गर्नुहोला, अथवा फोन गर्न मन लागेन भने म्यासेज पनि छोड्न सक्नुहुन्छ है। र हामीलाई यति बेला दिपा मगरले माडीबाट सुन्दै, माडी एकबाट दिपा मगरले कार्यक्रम सुनिराखेको जानकारी गराउनुहुन्छ। यसै क्रममा सावित्रा प्रधानले सुनसरीबाट कार्यक्रम सुन्दै रहेको जानकारी गराइरहनुहुन्छ। यसै क्रममा हामीलाई धेरै साथीहरूले म्यासेज गरिरहनु भएको हुन्छ होइन, घर बाहिर कुनै सामान राख्नु भएको थियो होला, भित्र ल्याउनु पर्ला भनेर बिर्सनु पो भयो कि, यसो मैले सम्झाइदिएको छु। अनि तपाईँ सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन, खाना पकाइसकेपछि आगोलाई राम्रोसँग निभाउनु भयो, अनि भान्साकोठाको बत्तीहरू विद्युतीय उपकरणहरू अनावश्यक रूपमा खुल्लै पो छोड्नु भएको छ कि नछोड्नु होला, टुकी बालेर सुत्नुहुन्छ भने टुकी निभाएर सुत्नु होला, अनि झालडुकाको चुकुन राम्रोसँग लगाउनु होला, बिरामी हुनुहुन्छ, औषधि खानुभयो, खानेपानी आफूसँगै राखेर सुत्नु त भएको छ नि होइन। लौ त आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। 98644 17298 केही पर्यो भने कहाँ कहाँबाट कार्यक्रम सुन्नुहुन्छ यसो जानकारी गराइदिनु भयो भने असाध्यै राम्रो हुन्छ, यो कुरा म तपाईँलाई जानकारी गराएँ भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी बिदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदरी।

0: छुट्दैन।
1: अब हामी लेख्ने हो छुटपुट शास्त्र
2: के हुन्छ
0: त्यो पनि स्वर्ण अक्षरमा।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78232।

0: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने है, अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ कुरा मिला।
0: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोकार्ड र डेस्ट्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है,
2: सुरक्षा घरको
0: साँच्ची भन्दा।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

हार्दिक नमस्कार प्रणाम वरपर सर्र सर्र हावाको सरसरा आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचरङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा यी सबै सबै कति दिव्य छन्, कति निर्मल छन्। यिनकै उपस्थितिमा यो समग्र प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य एवं ऊर्जादायिनी देखिएको छ। यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्ने, सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्ने, तपाईँका घरद्वार तर आगामीहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन भण्डारी, कार्यक्रम जीवन भण्डारको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्कर गर्दछु। प्रिय शिक्षक, भगवान गौतम बुद्धका नजिक धेरै मानिसहरू आउँथे, उहाँसँग अनेकन किसिमका विमर्शहरू गर्थे, प्रश्नोत्तरीहरू गर्दथे। कतिपयले उहाँलाई धन्यवाद दिन्थे उहाँको सद्वचनका निमित्त, कसैले उहाँलाई गाली गर्दथे। जतिसुकै महान पुरुष भए पनि भगवान गौतम बुद्धले समेत मानिसहरूका टिप्पणीहरू

त्यसैले पनि विशाल नभयो, किनभने उहाँले कसैको पनि टिप्पणी राख्नु भएन, कसैप्रति पनि द्वेष भाव राख्नु भएन, न त उहाँले कसैप्रति राग भाव व्यक्त गर्नु भएन, न त कसैप्रति द्वेष भाव नै व्यक्त गर्नु भएन। मानिसहरूले उहाँको यसो वर्णन गर्दथे, गुणगान गर्दथे। भगवान गौतम बुद्धका अगाडि गएर मानिसहरूले उहाँको प्रशंसा गर्दाखेरि पनि उहाँको जुन भावना हो, जुन विचार हो, उहाँको जुन भावभङ्गीमा हो, त्यसमा कुनै किसिमको परिवर्तन देखा पर्दैन। मानिसहरूले भगवान गौतम बुद्धका अगाडि गएर गाली गरे पनि, दोषारोपण गरे पनि, टिप्पणी गरे पनि उहाँको अनुहारमा कुनै पनि किसिमको परिवर्तन देखा पर्दैन। सदैव एउटै भावदशामा भगवान गौतम बुद्ध रहनु पर्ने, चाहे मानिसहरूले उहाँको प्रशंसामा प्रशंसाका गीतहरू गाउन् वा मानिसहरूले उहाँको गाली गरून्, घृणाका शब्दहरू व्यक्त गरून्, र पनि उहाँको चित्तको दशा, उहाँको मनको दशा सधैँ सधैँ समान रहनुको प्रति एकनाशको रहनुको प्रति प्रेरित सक्छ। त्यसो भएका हुनाले उहाँ बुद्ध हुन सक्छ। बुद्ध शब्दको अर्थ नै जानेको बुझेको भन्ने हुन्छ। जो जागृत छ उसले बुझेको छ, जानेको छ, ठिक र बेठिकको ठिक ठिक निर्णय गर्न सक्दछ, उचित र अनुचितको विवेचन गर्न सक्दछ। त्यस्तो व्यक्तिलाई नै वास्तवमा बुद्ध भनेको भनिएको। त्यस कारण बुद्ध पुरुषहरू के सोच्दछन् त म को हुँ मलाई थाहा छ, त्यसैले मानिसहरूले मेरो चाहे प्रशंसा गरून्, चाहे घृणा गरून्, बस मेरो बोधको अगाडि यी सबै कुराहरू सामान्य हुन्। हरेक बुद्ध पुरुषहरूले यही सोच्दछन्। बाहिरका मानिसका प्रतिक्रियाहरू छोडेको हुन्छन्, मानिसहरूले व्यक्त गर्ने सम्मानहरू पनि छोडेको हुन्छ, मानिसहरूका गाली पनि छोडेको हुन्छन्, मानिसहरूका ताली पनि छोडेको हुन्छन्। तर हाम्रो अन्तर आत्माले हामीले जुन सम्मान व्यक्त गर्दछ त्यो सधैँ सधैँ हामीसँग रहन्छ। त्यसकारण बाहिरका मानिसहरूले गर्ने सम्मानका पछाडि लाग्नुभन्दा हामी स्वयंले स्वयंलाई गर्ने सम्मानका पछाडि ध्यान दिनु बड्ता श्रेष्ठ हुन्छ भनेर विद्वानहरूले बताएका छन्। तपाईँलाई गाली गर्ने मान्छे एकछिन गाली गर्छ, पाँच मिनट गाली गर्छ, दस मिनट गाली गर्छ, त्यसपछि थाक्छ, फर्कन्छ। तपाईँलाई प्रशंसा गर्ने मान्छे दुई मिनट तपाईँको प्रशंसा गर्न, पाँच मिनट प्रशंसा गर्न, त्यसपछि थाक्छ, फर्कन्छ। तर तपाईँले यदि आफूलाई गाली गर्नुभयो भने तपाईँ ठुलो समस्यामा पर्नुहुन्छ। हामीले आफूले आफूलाई गाली गर्ने अवस्था सृजना भयो भने त्यहाँभन्दा दुःखद अवस्थाहरू केही पनि हुन सक्दैन। पाँच दस मिनटमा बाहिरको गाली गर्ने मान्छे हामीदेखि टाढा भइसकेको हुन्छ, तर हाम्रो अन्तरात्मा, हाम्रो अन्तर्मन, हाम्रो विवेक भने हामी सगेर हुन्छ, जतिखेर त्यसबाट बस्न सक्दैन, त्यसको गालीबाट, त्यसको अपमानबाट हामी बस्न सक्दैनौँ यदि हामीले नराम्रो काम गरेका छौँ। त्यसैले प्रिय सक्छ, हामी अरूबाट डराउनु भन्दा हामी स्वयंबाट डराउन सक्नु। हाम्रो आत्माले हामीलाई अपमान गर्ने अवस्था सृजना भयो भने त्योभन्दा डर लाग्दो र त्योभन्दा जघन्य अर्को कुनै अवस्था हुँदैन। त्यसकारण भगवान गौतम बुद्धले के भन्नुभयो, तिमी बाहिरका मानिसका प्रतिक्रियाहरूतिर ध्यान दिए, तिमी स्वयंले आफ्नो आवाज सुन्ने कोसिस गर, तिमी भित्र पनि बुलन्द आवाज, अन्तस्करणको आवाज, त्यो अन्तस्करणको आवाजलाई तिमीले अनुभूति गर्ने प्रयत्न गर। जुन दिन तिमीले आफ्नो अन्तस्करणको आवाज सुन्न सुरु गर्नेछौ त्यस दिन तिमीलाई बाहिरको कुनै पनि आवाजहरूको आवश्यकता पर्दैन, तिमी आवाज नभएर पनि बुलन्द बोल्न सक्नु। तिमी भित्रको सम्भावनालाई तिमीले छिन, आफ्नो आवाज सुन, अन्तस्करणको आवाज सुन, अन्तर्मनको आवाज सुन, अन्तर्मनको निर्देशन सुन, तिम्रो अन्तर विवेकको निर्देशन सुन, त्यसै अनुसार जीवनमा अघि बढ तिमी कहिले पनि दुःखी हुनु पर्दैन। भगवान गौतमले पनि यही कुरा भन्नुभएको छ। बाहिरका मान्छेहरूका अनेकन प्रतिक्रियाहरू हुन्छन्, ती प्रतिक्रियाहरूका प्रतिक्रियामा हामी लाग्नु हुँदैन। कसैले हाम्रो प्रशंसा गर्यो भनेदेखि त्यसको प्रशंसा गर्नेतिर